0: मात्रै सिक्छ, बुद्धिमान त्यो जो अरूको अनुभवले सिक्छ। यी सानो उमेरका सिद्धार्थ गौतमलाई, भगवान बुद्धलाई के लागेको थियो कि यिनी सानो उमेरमै जब बाहिर युवा संघको कार्यक्रम उद्घाटन गर्न गएका थिए, कोही मरिरहेको मान्छे देखेर म पनि मर्छु भन्ने बुझे। अरूको जीवनबाट सिक्ने बुद्ध बन्छ, आफ्नो जीवनबाट पनि नसिक्ने बुद्ध बनिरहन्छ, र मुस्किलले आफ्नो जीवनबाट सिक्ने बीचमा त्रिशंकु भएर बाँचिरहन्छ। त्यसकारणले सफलतालाई हामीले नयाँ ढंगले हेर्नुपर्छ। म भित्र सफलता लान सक्दिन, सबै सफलता बाहिर छुट्नेछन्, मृत्युको बेलामा यी कुनै पनि कुरा मसँग जाने छैनन्, यो कमाई खाने उपाय मात्रै हो भन्ने मैले बुझ्नुपर्छ। र असली सफलता भित्री तृप्तिबाट आउँछ, शान्तिबाट आउँछ भन्ने बुझ्नुपर्छ। अन्तमा एउटा कुरा बुझ्नु होला, भित्री शान्ति र बाहिरी समृद्धि जसलाई सफलता भनिन्छ त्यसलाई आनन्द पनि भनिन्छ। आनन्द शब्दको अर्थ खुशी होइन, आनन्द जीवनको त्यो अवस्था हो जहाँ म भित्रबाट शान्त हुँदाहुँदै बाहिरबाट समृद्ध पनि छु, अथवा बाहिरबाट समृद्ध हुँदाहुँदै भित्रबाट म परम शान्त पनि छु। त्यसकारणले कोही भगवान कृष्ण, कोही भगवान राम, कोही भगवान बुद्ध आनन्दित छ। हामी अधिकतम भयो भने खुशी हौला, तर त्यो खुशी क्षणिक हुन्छ, आनन्द चिरस्थायी हुन्छ। आनन्द सनातन धर्म हो, त्यो कहिले मर्दैन, अरू सब क्षणिक हुन्, त्यो टिक्दैन। त्यसकारणले सफलतालाई सफलता बनाउने बाहिर र भित्र दुवै बाटोबाट आफूलाई सुसज्जित बनाउने प्रयास गर्ने, यो चाहिँ अत्यन्तै बुद्धिमान व्यक्तिको लक्षण हो।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
9: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि
8: कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
17: सुगर रोग सम्बन्धी उपचार,
18: हर्मोन सम्बन्धी समस्याको उपचार।
17: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
21: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
22: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिने सेवाहरू:
24: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
24: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
24: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
24: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
25: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
26: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
26: उपचार हुने रोगहरू:
8: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
26: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
26: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
26: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
5: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपुचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
9: यो मध्य पश्चिम एफएम 91.4 MHz।
10: मध्य पश्चिम जाङ चेक, यति बेला बिहानको 6 बजेको छ।
29: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
30: तपाईलाई साथी विकास चापागाई सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
31: आज 2083 साल जेठ 18 गते सोमबार, सन् 2026 जून 1 तारिक अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।
32: काया कैरनका साथमा
33: किसान पाइप प्रोडक्ट्स प्राली,
32: राष्ट्रको शान किसान,
33: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
30: आज वार्षिक उत्सव मनाउँदै गरेका सिन्धुपाल्चोकको रेडियो जुगल 98.1 MHz, रेडियो सरलाई 105.6 MHz र बैतडीको रेडियो सनसेर 106.6 MHzलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
31: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविद्द्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण।
30: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा संसदमा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
31: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
30: चीनको झेन्झोउ 21 अन्तरिक्ष अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
31: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ। लिम्पियादुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया शुरू भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियादुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियादुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगी अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रो फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि विवाद शुरू भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिश इण्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियादुरा र कालोपानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ, नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाब प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले संसदमा राख्नुभएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको मन्त्रालयले भनेको छ।
3: विपक्षी दलहरूको विरोध बीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनु पर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अंगका पदाधिकारी विरूद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुंग्याउनु पर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरूद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौं।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेण्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरीबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगतको मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात कुल ग्राहक उत्पादन बढ़ाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभई रोजगारी सृजना हुन नसक्ने उहाँको भनाई छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढ़ाउने पनि बताउनुभयो। यस्तै वाग्लेले पूँजीगत लाभ कर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुदा नम्बर 79 भएको सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले बढ़ाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ। यही लाभकर नै अन्तिम कर भएको भन्दै शेयर बाहेक आमदानी हुनेले विवरण बुझाउँदा पूँजीगत लाभकर लेख्न भन्दै पूँजीगत लाभ गर्ने अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा सुधारको उपाय बारे विज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण, विपक्षीका अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड़ रूपियाँ बजेट छुट्याएको छ। त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्र मध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
7: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी, हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
8: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
7: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने, बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दैन। कर्मचारीहरूको 10% तलब बढ्यो, 23% भन्ने चाहिँ भ्रम हो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षक कर्मचारी चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बीमालाई समस्या पनि हुने।
8: निजीमा अहिले संकुचन भइसकेको छ, निजीमा चाहिँ अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ, कतिपय सरकारी अस्पताल बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बीमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बीमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौं, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
7: नमिलेकै हो। अब के छ भने बीमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बीमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौं ती मान्छेहरूले बीमालाई कन्टिन्यू गर्नु पर्यो के। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो, त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन। अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेसन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरुस्त परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। बिमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
2: स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
9: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
2: फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढ़ेको जानकारी दिँदै जेठ 21 मै आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटोमा सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
3: हिमालको थुप्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खियाउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धौलागिरी फेद दानामा जन्मिएर चितवनको समतर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात निम्स दाई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारगत जेठ 16/2083 अर्थात मे 30/2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रत्यक्ष गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8,000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम सुचुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8,000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात हाफ सेन्चुरी पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यस बेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेशल फोर्सेसको झण्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँछ।

0: ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: आफ्नो भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। अहिले गाउँ छोड्ने लहर छ। लहर र रहर भन्दा जागिरका लागि गुल्मीको इस्मा गाउँपालिका 6 अमरपुर स्याला खोलाका 72 वर्षीय मीनबहादुर अर्यालले 2061 सालमा गाउँ छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्याले 14 वर्ष अध्यापन गर्नुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। शहरमा सुविधा, परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढ़ी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागरण बस्न बाध्य बनायो। निन्द्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपरेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निन्द्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फूलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झण्डै 40 लाख रूपियाँ खर्च गरी आकर्षक घर, भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। शहरले दिएको अवसर र सुविधा अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनु भयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौं।
1: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
2: अब खेल खबर। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बंगलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। खेल खबरमै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022

0: यसमा उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 वटा टोली सहभागी थिए।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस 2 को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 वटा केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 को आवेदन स्वीकृत भएको थियो।
1: सरकारले पछिल्लो निर्चुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्तावबारे दल र राजनीतिक विश्लेषकहरू विवादित भएका छन्।
0: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका
1: हौं।
0: बोली फुस्क्यो कि कुरा फुस्क्यो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
0: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
1: चीनको झेन्जोउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
0: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भुवाङ्ग, उता टाल्यो यता भुवाङ्ग। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-92-64-643 र 98-578-53-825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लमही नगरपालिका तीनमा रहेको सुकुम्बासी बस्ती तनावमा उक्त बस्तीमा अहिले करिब 62 घरधुरी बसोबास गर्दै
0: संघीय सरकारले सार्वजनिक गरेको बजेटले उत्साहित निजी क्षेत्र घोराही सत्रमा रहेको धर्मशाला निर्माणमा ढिलाइ बजेट अभावको समस्या
1: र अदालतबाट दोषी ठहरबै फरार रहँदै आएका दाङका 16 प्रतिवादी पक्राउ।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसर

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटै दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। सबैजसो पत्रिकाले प्रधानमन्त्रीले हिजो संसदमा दिएको अभिव्यक्तिका बारेमा समाचार लेखेका छन्।
2: प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब र सरकारको धारणा सार्वजनिक गर्नुपर्ने आवाज निरन्तर उठाएपछि प्रधानमन्त्रीले हिजो पहिलो पटक संसदमा बोल्नु भएको हो। संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले बोलेको केही अभिव्यक्ति भने विवादित बन्न पुगेको छ। संस्कृति पार्टीका सांसद आर्यन राईले लिपुलेख र कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमणका बारेमा प्रश्न राखेपछि प्रधानमन्त्री शाहले भारतले मात्रै नेपाली भूमि नमिचेको, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीले सम्मानित सदनमा यस्तो प्रतिक्रिया जनाएपछि यसका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेका छन्।
3: र लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ।
2: प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएपछि नेपाल भारत सीमाका जानकार एवं सीमाविद बुद्धि नारायण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। भारतले ठूलो मात्रामा नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले कुनै पनि भारतीय भूमि अतिक्रमण नगरेको सीमाविद बुद्धि नारायण श्रेष्ठले बताउनुभयो।
4: सीमा मिचिएको छैन, अब नेपाल र भारतको बीचमा 1880 किलोमिटर लामो सीमा रेखा छ। नेपालको 27 जिल्ला भारतको सिमानासँग जोडिएको छ। ठुलो ठुलो क्षेत्रमा चाहिँ जस्तो भनौँ, भारतले हाम्रो लिपुलेख कालापानी लिम्पियाधुराको एकै चक्ला 372 वर्ग किलोमिटर भूभाग मिचेको छ अघि, अनि अब हाम्रो नवलपरासी जिल्लाको सुस्ताको 145 वर्ग किलोमिटर भूभाग मिचेको छ। नेपालले यस्तो गरेर ठूलो भूभाग कुनै पनि हालतमा मिचेको छैन। खालि क्रस होल्डिङ अकुपेसन भनेको सीमापार भोग चलन दखल केही मात्रामा गरेको छ। यो चाहिँ सीमा मिचिएको छ भन्नु नहुने, भोग चलन दखल भएको छ भन्नुपर्ने हो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयले थप अलमलमा पारेको बताइएको छ। रासोपा सभापति लामिछाने 3 सदस्यीय टोलीसहित आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यहाँ उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। त्यसैको पूर्व सन्ध्यामा प्रधानमन्त्री शाहले भारतीय जग्गा मिचिएको कुरा उठाउँदा यही विषय दिल्लीले पनि उठाए कि जवाब दिने भने परराष्ट्रलाई अन्यल परेको छ। अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपले कहीँ पनि कहिल्यै नसुनिएको यस्तो कुरा स्वयं प्रधानमन्त्रीबाट संसदमा व्यक्त भएपछि त्यसले विवाद निम्त्याएको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् भने परराष्ट्र मन्त्रालयले पनि नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो भन्ने प्रश्नको जवाब दिन अप्ठ्यारो परेको छ।
1: संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटप्रति लुम्बिनी प्रदेशका निजी क्षेत्रका प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विभिन्न नीतिगत तथा संरचनागत सुधारका विषय बजेटमा समेटिएको भन्दै उनीहरूले यसलाई अर्थतन्त्र चलायमान बनाउने अवसरका रूपमा लिएका छन्। तर विगतमा बजेट कार्यान्वयन कमजोर हुने गरेको अनुभवका आधारमा उनीहरूले प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिएका छन्। सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। व्यवसायीहरूका अनुसार बजेटमा समावेश नीतिगत सुधार र सहजीकरणका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सकिए उत्पादन वृद्धि र रोजगारी सृजना तथा निजी लगानी विस्तारमा सकारात्मक प्रभाव पर्नेछ। बजेटमा उल्लेख गरिएका कार्यक्रम व्यवहारमा कार्यान्वयन हुन सके 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत आधार तयार हुने निजी क्षेत्रको बुझाइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंकसिंह बुढा थोकीले निजी क्षेत्रले पटक पटक सरकार समक्ष राख्दै आएका धेरै विषय बजेटमा समावेश भएको बताउनु भएको छ। हामीले लामो समयदेखि उठाउँदै आएका विषय सरकारले सम्बोधन गरेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ उहाँले भन्नुभयो। यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बेनिल केसीले निजी क्षेत्रको आशा अनुसार बजेट आएको बताउनु भएको छ। बजेटले उत्साहित निजी क्षेत्र आजको गोरक्षा दैनिकमा अमर आचार्यले यो खबर लेख्नु भएको छ।
2: लम्ही तीन निवासी मन्टुना कुमारी चौधरीलाई अहिले न निद्रा लागेको छ न भोक लागेको छ। बस्ती खाली गर्नुपर्ने सूचना आएपछि उहाँ कहाँ जाने र कसरी जीवन चलाउने भन्ने चिन्तामा डुब्नु भएको छ। रातमा निद्रा छैन, दिनमा भोक छैन, कति रोएका छौं हामी भक्का निदी, उहाँले भन्नुभयो। पुलिसहरू आउँछन्, हाम्रो जग्गा हो भन्छन्, सामान लिएर जाऊ भन्छन्, हामी कहाँ गएर बस्ने हो, हामीलाई व्यवस्था गर्नुपर्छ कि यहीँ बस्न दिनुपर्छ। उहाँलाई आफूले बसोबास गरिरहेको जग्गा प्रहरीको नाममा रहेको कुरा यसअघि थाहा थिएन। जकराताल नजिकको समर्थन जग्गामा घर बनाएर बस्दै आएकी उहाँ त्यही आफ्नो आधा जीवन बितेको बताउनुहुन्छ। उहाँहरूको पुर्खाले 2034-35 सालदेखि खनजोत गर्दै आएका थिए, तर पछि प्रहरी बोर्डिङको नाममा उक्त जग्गा दर्ता गरिएपछि आफू र अन्यायमा परेको गुनासो छ। स्थानीय सौनी चौधरीले पुर्खादेखि नै कमैया र कमलरीहरूको रूपमा काम गर्दै आएको बताउँदै अहिले आफूहरूलाई विस्थापित गर्न खोज्दै को आरोप लगाउनुभयो। बाबु बाजेले कमैया बसे, हामी कमलरी बस्यौं, उति बेलाको जमीनदारले कामको लोभले हामीलाई जग्गा दिएनन्, उहाँले भन्नुभयो। पुर्खाले खोरिया फाँडेर तयार पारेको जग्गा प्रहरी बोर्डिङको नाममा दिए, कुनै प्रहरी आएर यहाँ जग्गा जोतेको छैन, अनि उनीहरूको नाममा कसरी जग्गा गयो। लम्ही नगरपालिका तीन सोनपुर स्थित जखराताल नजिकको बस्तीमा यति बेला त्रास र अन्यल छाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत क्षेत्रीय प्रहरी आवासीय विद्यालय घुराही दाङको नाममा रहेको जग्गा खाली गराउन सार्वजनिक सूचना ट्रान्स गरिएपछि त्यहाँ बसोबास गर्दै आएका स्थानीय चिन्तित बनेका हुन्। स्थानीयका अनुसार उक्त बस्तीमा अहिले करिब 62 घरधुरी बसोबास गर्दै आएका छन्। बस्तीका रूपमा 2062-63 सालतिर विकास भएको उनीहरूको भनाइ छ। अधिकांश बासिन्दा थारू समुदायका किसान रहेका छन्। आजको नयाँगत राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: का 17 चौघेरा स्थित प्राचीन एवं पुरातात्विक महत्व बोकेको गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठ 3 वर्ष अघि सिद्ध रत्ननाथ धर्मशाला निर्माण गर्ने गरी शिलान्यास गरियो। पर्यटन प्रवर्धन सहयोग पुर्याउने उद्देश्य अनुसार लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके मार्फत चौघेरा मठमा करिब 5 करोड़ को लागत में सुविधा संपन्न सभा हल सहित को 30 कोठे 3 तले धर्मशाला निर्माण को काम शुरू गरिएको थियो। बहुवर्षीय आयोजना अन्तर्गत निर्माण हुन थालेको धर्मशाला को पहिलो आर्थिक वर्ष 2080-81 में विनियोजन भएको 30 लाख रूपैयाँबाट फाउन्डेशन र पिलर का लागि सरिया छत पठाउने काम गरिएको थियो। धर्मशाला को फाउन्डेशन निर्माण र पिलर का लागि सरिया उठाउने काम गरिए पनि बाँकी काम अघि बढ्न सकेको छैन। गत आर्थिक वर्षमा बजेट नपर्दा काम नै हुन सकेन। धर्मशाला निर्माणमा ढिलाई, बजेट अभावको समस्या, गोरक्षा दैनिकबाट खबर लिएका छौं।
2: देवखोरी क्षेत्र भैंसे पालन र दूध उत्पादनका लागि पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ तर उत्पादितले बजार मूल्य नपाउँदा चिन्तित बनेका किसानहरूका समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले सहकारी मार्फत दूध संकलन गर्न थालेपछि भने किसान उत्साहित बनेका छन्। गढवा गाउँपालिका छ गढवामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि दूध उत्पादक किसानलाई बिक्रीका लागि टाढासम्म जानुपर्ने बाध्यता हटेको छ भने दूधको मूल्य एक मुष्ट पाउँदा किसानलाई घर चलाउनदेखि गाई भैंसीलाई दाना पानी किन्न सहज भएको छ। एक रिपोर्ट।
5: राजपुर गाउँपालिका तीन खरदरियाका भैंसी पालन गर्ने किसान परिक्रमा प्रसाद यादव वर्ष दिन अघिसम्म दूध बिक्रीका लागि लमही वा घोराही बजारसम्म पुग्नुपर्ने बाध्यता थियो। गाउँ नजिकै गढवामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि परिक्रमा प्रसाद यादवलाई दूध बिक्री गर्न सहजता मात्रै भएको छैन, समयको बचत र बजार भन्दा दूधको मूल्य पनि राम्रो पाउनु भएको छ।
6: अगाडि तीन पुस्ता भन्दा पहिले भैँसी पालेर दूध बेच्यौं अनि भालुबाङ घराई पैदल हिँडेर पनि बेच्यो अनि अब यो खुलिसकेपछि हामीलाई एकै मुस्त पैसा पनि आउने भयो र समयको पनि बचत हुने भयो, घरको काम गर्न पाइयो अनि हामी यस्तो सजिलो अब राम्रो भएको छ, राम्रो सजिलो छ हाम्रो लागि, किसानको लागि, हामी सबैको लागि सजिलो भइसकेको छ। मूल्य त पहिले सस्तो भाव थियो, यहाँभन्दा कमै पाइन्थ्यो र यो महँगो पनि पर्छ, दुध राम्रो बेच्दाखेरि राम्रो पैसा आउँछ, कसैको 90 रुपियाँ आउँछ, कसैको कति रुपियाँ लिटर आउँछ, जस्तो दुध हुन्छ त्यस्तो भाव हुन्छ, यहाँ प्रत्येक दिनको प्रत्येक भाव हुन्छ, प्रत्येक टाइमको प्रत्येक भाव हुन्छ।
5: परिक्रमा प्रसाद यादव जस्तै गढवा गाउँपालिकाका दूध उत्पादन गर्ने किसान एम नारायण पुरीले बजार र मूल्यकै समस्याका कारण गाई भैंसी पाल्न छाड्नु भएको थियो। बजारमा फुटकरमा दूध दही बिक्री गर्दा पैसा बचत नहुने लगायतका समस्याका कारण गाई भैंसी पाल्न छाडेर रित्तो भएको गोठमा अहिले 3 दुहुना र 5 ब्याउने गाई छन्। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले गएको साउन महिनादेखि दूध संकलन तथा बिक्री केन्द्र स्थापना गरेपछि दैनिक 20 लिटर दूध बिक्री गर्दै आउनुभएका एम नारायण पुरीले अबको केही महिनामा दैनिक 60-70 लिटर दूध बिक्री गर्ने लक्ष्य राख्नु भएको छ।
7: पहिला दुध बेच्न एकदमै गाह्रो भयो, भैँसी र गाई मिलाएर मेरो 17 खेती थियो, दुध बेच्न दुध सस्तो भने 50 लिटर 55 रुपियाँ लिटर 150 रुपियाँ लिटर पैसा दुई महिना तिन महिना नै चारो खुवाउन नपुग्नु खुवाउन नपाइने क्या बस्ती गरेर अनि त खराब गरेर अनि त्यहाँदेखि यो सत्ता पुग्छ त्यो मासी 50 कटाएर 45-50 कटा बसिरहेको
8: छ।
7: मैले 40 अब आउनु सबै ल्याएँ भने 60
5: गढवा गाउँपालिका र हेफर नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको प्राविधिक सहयोगमा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्र मार्फत दैनिक 437 जना बढी किसानले अहिले 800 लिटर भन्दा बढी दूध बिक्री गर्दै आएका छन्। दूध संकलन केन्द्र स्थापना अघि प्रति लिटर 60 रुपियाँ पाउने किसानले अहिले औसतमा 83 रुपियाँदेखि 121 रुपियाँसम्म प्रति लिटर दूधको मूल्य पाउने गरेका छन्। सरकारले तोकेको मूल्यमा संकलन केन्द्रमा बिक्री भएको दूध गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत रूपन्देहीको तिलोत्तमामा रहेको विशिष्टीकृत सहकारी संस्थामा बिक्री गर्ने गरेको परियोजना संयोजक बसन्तराज शर्माले बताउनुभयो।
9: दुध बिक्रीको निकै समस्या रहेको थियो, पहिले चाहिँ किसानहरूले उचित मूल्य नपाउने र जाडोको सिजनमा दुध नपुग्ने समस्याले गर्दा किसानहरू एकदमै पीडित हुनुहुन्थ्यो र त्यही उहाँहरूको समस्यालाई समाधान गर्नको लागि परियोजनाले सहकारी मार्फत दुधको बजारीकरण सुरु गर्दा अहिले किसानहरूलाई निकै राहत भएको छ। उहाँहरूकोले उत्पादन गरेको सबै दुध चाहिँ सहकारीले किन्ने गरेको छ र प्रत्येक महिनामा उहाँहरूलाई त्यो पैसा दुधको पैसा पैसा चाहिँ भुक्तानी गर्ने गरेको छ र किसानले चाहिँ नसोचेको मूल्य प्राप्त गर्नुभएको छ। एकदमै बढीमा भनेको 121 रुपियाँसम्म प्रति लिटरको दरले चाहिँ किसानले पैसा बुझ्नु भएको छ र किसानहरू एकदमै उत्साहित हुनुहुन्छ।
5: गढवा कृषि पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले अहिले दूध संकलन मात्रै नभएर भैंसी बाख्रा पालन गर्ने किसानलाई गोठ सुधारदेखि नस्ल सुधार सम्मका काममा सहयोग गर्दै आएको छ भने बेसार खेतीको प्रवर्धनमा पनि लागेको छ।
8: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
10: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
8: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
11: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
8: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
11: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
8: र मुखको स्वास्थ्यको सुधार।
12: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-65-63-218।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक परियोजनाका लागि निर्माण गरेको तुलसी ट्रेड टावर पनि भग्नावशेषमा परिणत भयो। निर्माणको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा अगाडि बढ़िसकेको भवनमा आन्दोलनकारीले तोड़फोड़ गरेर पुनर्पमा क्षति पुर्याए तर प्रयोगमा नआइसकेको उक्त भवनमा कुनै पनि सामान नराखेको हुँदा आन्दोलनकारीले प्रयास गर्दा पनि आगजनी भने हुन पाएन। मानिसको सबैभन्दा बढ़ी आवत जावत हुने पालिकाको प्रशासनिक कार्यालय नजिकमा देखिने यो भग्नावशेष उद्वेगलाग्दो देखिन्छ। आन्दोलनकारीले भ्याएसम्मको सीमा फुटाएका छन्। अहिले दोस्रोदेखि पाँचौं तलासम्ममा बेला बेलामा फुटाएर बचेको सीमाका कमजोर भागका टुक्राहरू झर्दा उक्त क्षेत्र जोखिममुक्त बनेको छ। खास गरी उक्त क्षेत्रको आसपासमा व्यवसाय गर्ने व्यवसायहरू बेला बखतमा सीमा सिसा खसेर मानिसहरूलाई चोट लाग्ने गरेको सुनाउँछन्। विजय स्टील फर्निचर उद्योगका संचालक तिलक खड्काले बेला बखतमा सिसाका टुक्रा झर्ने र केही व्यक्तिहरूलाई चोटपटक समेत लागेको घटना देखिने गरेको बताउनुहुन्छ। एकराज भण्डारीले आजको नागरिक राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: प्रहरीले हप्ता दिनको अवधिमा 16 जना फरार प्रतिवादी पक्राउ गरेको छ। जेठ 8 गतेदेखि 15 गतेसम्म विभिन्न मुद्दाका 16 फरार प्रतिवादी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ। उनीहरूबाट 25,300 जरिमाना असुरू पर भएको छ भने 3 वर्ष 2 दिन कैद भुक्तान हुने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। त्यस्तै हप्ता दिनको अवधिमा दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नतिजन्य पदार्थ उत्खनन गर्ने एउटा ट्रिपर र 5 ट्राक्टर पनि नियन्त्रणमा लिएर कारवाहीका लागि पठाएको छ। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: नेकपा एमाले नगर कमिटीले लमही कोइलाबार सड़क खण्ड अन्तर्गत लमही बजार क्षेत्रमा रहेका संरचना हटाउने तथा सोनपुर बस्ती खाली गराउने विषयमा संवाद र सहमतिबाट निकास खोज्न आग्रह गरेको छ। यस विषयमा आइतबार लमहीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सरकारवालासँग भएको सहमति छलफल र प्रतिबद्धताहरू कार्यान्वयन नगरी एकाएक संरचना हटाउने सूचना प्रकाशित गरिएको भन्दै एमाले नगर कमिटिले आपत्ति जनाएको हो। पार्टीले सड़क डिभिजन कार्यालय दाङले जेठ 7 गते प्रकाशित गरेको सूचनाले स्थानीय नागरिकमा अन्यून र त्रास सिर्जना गरेको जनाएको छ। सड़क विस्तारको काम अघि बढ़ाउनु अघि निर्माणको तयारी बजेट सुनिश्चितता ठेक्का प्रक्रिया तथा प्रभावित संरचनाको एकैन विवरण सार्वजनिक गर्नुपर्ने एमालेको माग रहेको छ।
1: फूलमायाका जीवनमा त्यस्ता धेरै पीड़ादायी यादहरू छन् जसले बेला बेला उहाँलाई झस्काइरहन्छन्। तर कहिलेकाहीँ जीवनमा यस्ता मोड़हरू पनि आइदिन्छन् जसले ती दर्दहरू भुलाउन मद्दत गर्छन्। आर्थिक अभावले पिरोलिनु भएकी फूलमाया चौधरीको जीवनमा व्यावसायिक तरकारी खेती परिवर्तनको मोड लिएर आइपुग्यो। जबकि अभावका कारण छोरालाई पढ़ाउन समेत ऋण लिनु परेको अवस्था सम्झदा लमही नगरपालिका 2 सोनपुरकी फूलमाया चौधरी अझै भावुक बन्नुहुन्छ। एकातिर छोराको शिक्षाको चिन्ता, अर्कोतिर ऋण कसरी तिर्ने भन्ने दबावले उहाँलाई रात दिन पिरोलिरहेको थियो। तर समयसँगै उहाँको जीवनमा मोड अर्कै आयो। ग्रामीण महिला उत्थान केन्द्र हेफरले सहयोग गरेपछि सञ्चालन गरेको तरकारी व्यवसायिक पाठशालाका रूपमा सहभागी भएपछि उहाँ नयाँ उत्साह जाग्यो। तालिमपछि व्यावसायिक तरकारी खेती गर्ने अठोट व्यक्त गर्नु भएको छ। तरकारी खेतीले फेरि फूलमायाको जीवन आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: नेपालमा बाल बालिकामा सुर्तजन्य पदार्थ सेवन गर्ने लत रहेको देखिएको छ। विश्व सुर्तजन्य पदार्थ रहित दिवस अवसरमा स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार विद्यालय पढ़ने 12 वर्ष मुनिका बाल बालिकाले पनि सुरुर सेवन गर्ने गरेको पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम शाहीका अनुसार 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7 देखि 10 पढ़ने 3,000 बाल बालिकामा अध्ययन गरिएको थियो।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकले पूर्ण पतन कि पूरा पुस्तान्तरण र पुनर्गठन नारायण प्रसाद पौडेलको विचारलाई छापेको छ। धूम्रपानको अम्मल छोड्दाका फाइदा डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने बजेट कार्यान्वयनको चुनौती शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा बाल बालिकाको शैक्षिक विकास तारा वाग्लेको विचार छ। शिक्षा समता शुल्क सामाजिक न्यायकी संरचनागत असफलता यादवगिरीको विचार छ। पुरानै जग नयाँ इटा र जनतालाई सधैँ घाटा केपी सुविधीको विचार छ भने विद्युत खपतमा अनुदार गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: यसै गरी आजको गणतन्त्र दैनिकले प्राकृतिक स्रोतको सदुपयोग गरौं जनतामाथि करको भार होइन सबिन प्रियासनको विचारलाई छापेको छ। संसदमा बालनले उठाएको सीमा यथार्थ र त्यसपछिको राजनीतिक तरंग योगेन्द्र खतिवड़ाको विचार छापेको छ भने राष्ट्रिय स्वाभिमानसँग जोड़िएको विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा नेपालको बजेट र अपेक्षाहरू शरद अधिकारीको सामग्री प्रकाशित छ। बसका यात्रु सम्पादकीय राप्ती पोस्टमा रहेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेरसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर छेटी
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2000 सेवा खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा प्रष्ट प्रतिनिधि सभाबाट प्रतिनिधि सभा नियमावली 2083 पारित आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर सोणिम वाग्लेको भनाई र लेबनानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना अमेरिका र इरानको वार्ता जारी
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pasupatiicare.com
1: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढ़ाउन व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढ़ताका साथ लागेको बताउनु भएको छ प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्ष भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो यस्तै बैठकमा नेकपा एमालेका सांसद पद्मा अर्यालले सुन्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पिया धुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्या समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो श्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी भइरहेको जानकारी दिनुभयो
3: लिपुलेक लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु
1: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सुन्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिटै समाधान गर्न सरकार लागि परेको बताउनुभयो प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढ़ेको पनि
3: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन एक आना जग्गा पनि छैन उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था उहाँहरूको वासरूम टोयलेटको व्यवस्था त्यसको निकासमा सिधै खोलामा थियो त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ हाम्रो दुईटा तीनटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौं भन्नुभएको छ यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गरेर हुँदैन
1: यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका संचालकहरूबाट नै उठाएको पैसा पीड़ितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको पनि जानकारी दिनुभयो।
3: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड़ जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीड़ितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
1: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सुन्नु भएको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र देशभर विद्युतीय चूलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई रकम आवश्यक परेको र त्यसैका लागि विद्युतमा 5% भ्याट लगाइएको पनि प्रष्ट पार्नुभयो।
4: साँच्चैकै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन। साँच्चैकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेशन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेशनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चैकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: यस्तै नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न पनि माग गर्नुभयो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नहरूका बारेमा परराष्ट्र मन्त्रालयले प्रश्न पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मान सरोवर तीर्थ यात्रा मार्ग संचालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। हिजो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेकोमा यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई सीमाभित्रै आएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट जीडीपी को सापेक्षतामा 28.5% मात्रै रहेको पनि बताउनुभयो।
5: हामीले त्यो 500 सीमाभित्र नै बजेट बनाएका छौँ। त्यसैले यो जुन अहिले हल्ला छ, बजेट ठुलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी 74-58 छ। त्यो अलिकति तल पनि हुन सक्छ, हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा त्यो चाहिँ 30% भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यो कुरा राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई। त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ़न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुने गरेको र भूकम्पपछि भने बजेटको आकार बढ़दै गएको र यस वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37% पुगेको बताउनु कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37% पुगेको पनि जानकारी दिनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
5: 50 पचास युनिट सम्म कर लाग्दैन, 51 देखि 150 युनिट सम्म हाम्रो 12 लाख घर जोडिरहेको छ। उनीहरूको दुलमा 150 युनिट खपत गर्ने जम्मा त्यो 5 वर्षको भिएटी 5 वर्षको भिएटीले 24 रुपियाँ मासिक। अर्को ब्यान्डमा हेर्नुहोस् 151देखि 250, मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन् 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25 देखि 100 रुपियाँसम्म पत्र रहेछ। 5% भने पनि 5% पहिले पनि लागू भएन, किनकि पहिले 50 युनिट त फिस। त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न। यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
1: उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिएको प्रश्न पार्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25 देखि 30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो। प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट उक्त नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। प्रतिनिधि सभाको हिजोको तेस्रो बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो संशोधन सहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। संशोधन बारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्यार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएका दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानूनहरू संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछड़िएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति समेत गठन भएको छ। सभाको हिजोको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधित्व गर्ने सबै दलको समन्वयमा महिला समन्वय समिति गठन गर्न सभामा गर्नुभएको प्रस्तावलाई सभाले सहमति दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिल कुमार झालाई मनोनित गरेको छ। कांग्रेस सभापति गगन कुमार थापाले हिजो राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो। अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभएको छ। नेपाल स्थित अमेरिकी दूतावासले हिजो आयोजना गरेको द एन्सेन्ट समिटमा उप विदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ़ बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो। धनकुटाको पाखरीवासमा शुरू गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य उपचारका लागि टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुशी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हटाएको छ। दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बालबालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानूनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले शुरू गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3,00,000 रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
7: नारायणी अस्पतालको सूचना।
8: नारायणी अस्पताल परिसर बिरगंजमा यही मिति 2083।
9: खुशीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
12: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 082-563-775।
12: सम्पर्क नम्बर 98-478-26873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हिराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
17: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
17: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
18: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
16: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
19: आया, मम्मी मम्मी दाँत दुख्यो।
20: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
21: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
20: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
22: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
16: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
23: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
24: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
22: सम्पर्क फोन नम्बर 082-595-222।
20: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
25: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
26: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
25: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
27: शुद्ध महका लागि कहाँ जाने त?
28: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
27: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
29: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
30: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
29: 100% शुद्धता नै

0: ल्याब ओ फार्मेसी सेवा। सम्पर्क गर्न अस्पताल के ठेगाना
1: सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
0: 082-591-101,
1: 591-102,
0: 082-591-103,
1: 591-104 ओ 591-105।
2: सीता के भो तिमलाई घुम्सेर बसेछौ?
3: के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइडिएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा

0: देशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
0: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841170909, 9841170909।
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू
3: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 भिटसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
6: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
7: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
6: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
7: यातायातको सुविधा भएको,
6: स्वच्छ खाने पानीको व्यवस्था भएको
7: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
6: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848 41 639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रञ्जिता शर्मासँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 MHz ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले लोपोन्मुख, सीमान्तकृत आदिवासी सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 15 शहीद उमेश मार्ग निवासी विदुषा पाण्डेसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं काठका सामग्री प्रति आकर्षण बढेपछि जनशक्ति बढाइदे सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ लोप उन्मुख सीमान्तकृत आदिवासी सम्बन्धी खोजमूलक समाचार।
4: घर नजिकैबाट खोला बग्छ तर मकवानपुरका बोटे समुदायले जाल हान्न पाउँदैनन्। घरको छेउमा ओसेप्रो छ तर वनकरियाले आफ्नो रैथाने पेसा कुचो बनाएर बेच्न पाउँदैनन्। चेपाङ समुदायमा दाइजोमा नै पाएको चिउरी फूल छ तर फल लाग्दैन। यी समस्या मकवानपुरका आदिवासी, जनजाति, सीमान्तकृत र लोपोन्मुख समुदायको हो, जसको प्राथमिकता अभ्यास जीवनशैली नै जल र जंगलसँग जोडिएको छ। ती समुदायलाई समस्या थाहा छ तर कारण बारे भने अगुवाहरू बाहेकका अन्य सदस्य अनभिज्ञ छन्। नदी, वन र पहाड़सँग गहिरो सम्बन्ध गाँसेर पुस्तौदेखि प्रकृतिसँग सह अस्तित्वमा बाँचेका समुदायहरू आज विकासको बदलिदो स्वरूप, संरक्षण नीतिको कठोरता र जलवायु परिवर्तनको असरको दोहोरो तिहोरो दबावमा भएको अगुवाहरूको बुझाइ छ। उहाँहरूको परम्परागत ज्ञान, पुर्खौंदेखि हस्तान्तर हुँदै आएको जीवन पद्धति, सांस्कृतिक अभ्यास र जीविकोपार्जनका आधारहरू क्रमशः कमजोर बन्दै गएका छन्। मकवानपुर, तराई, चुरे र महाभारत श्रृंखलाको संगम स्थलका रूपमा यो जिल्ला जैविक विविधता र सांस्कृतिक विविधताको धनी छ। यही भूगोलमा चेपाङ, बोटे, तामाङ, वनकरिया लगायत आदिवासी समुदायले आफ्नै मौलिक जीवनशैली, संस्कृति र प्राकृतिक स्रोतसँग जोडिएको जीवन पद्धति विकास गरेका छन्। नदी किनारमा बसोबास गर्ने बोटे समुदायको जीवन नदीसँग गाँसिएको छ भने वन क्षेत्रमा बसोबास गर्ने चेपाङ, तामाङ र वनकरिया समुदायको जीवन वन, जमीन र मौसमी चक्रसँग जोडिएको छ। बोटे समुदायको परम्परागत पेसा माछा मार्ने, डुंगा चलाउने, नदी पार गराउने र नदी किनाराका स्रोतहरूको उपयोगमा आधारित थियो। नदीसँगै जोडिएका यी कार्य उनीहरूको आय स्रोत मात्र होइन, संस्कार, संस्कृति र सामुदायिक पहिचानको केन्द्र नै थियो। जन्मदेखि मृत्युसम्मका धेरै संस्कारमा माछा र नदीसँग जोडिएका सांस्कृतिक अभ्यासहरू समावेश भएका थिए। कान्छी माया बोटे भन्छिन्, पहिले नदीले नै हाम्रो घर चल्थ्यो। माछा मारेर, डुंगा चलाएर, नदी किनारका स्रोत प्रयोग गरेर जीवन सहज चल्थ्यो। अहिले खोला हाम्रो अगाडि छ तर त्यसमा जीवन चलाउन पाइँदैन। राष्ट्रिय निकुञ्ज संरक्षण केन्द्र र नदीजन्य स्रोतको उपयोगमा कडाई गरिँदा बोटे समुदाय को पुस्तौदेखिको पेसा नै संकटमा परेको उनको भनाइ छ। नदीमा जाल हाल्न नपाउने, माछा मार्न रोक लगाइने र वन क्षेत्रमा पहुँच सीमित हुँदा समुदाय मजदूर, मजदूरी, इट्टा भट्टी, अस्थायी रोजगारी र वैकल्पिक आय स्रोत खोज्न बाध्य भएका छौं। उनले भनिन्, माछा बिना हाम्रो संस्कार रोकिन्छ। जन्मदेखि मृत्यु संस्कारसम्म हाम्रो जीवन नदी र माछासँग गाँसिएको छ। नदीबाट टाढा हुनु भनेको आफ्नो पहिचानबाट टाढा हुनु हो। उनका स्वरमा केवल आर्थिक संकट होइन, अस्तित्वको चिन्ता पनि मिसिएको छ। मकवानपुरको पश्चिमी भेगमा बसोबास गर्ने चेपाङ समुदायको कथा व्यथा पनि उस्तै छ। नेपालको अन्य सीमान्तकृत आदिवासी समुदाय मध्ये एक चेपाङ समुदायको जीवन खोरिया खेती, कन्दमूल संकलन, चिउरी, मौरी पालन, वनजन्य खाद्य पदार्थ र स्थानीय सिपमा आधारित छ। संविधान सभा सदस्य गोविन्द राम चेपाङका अनुसार चेपाङ समुदायका छोरीको विवाहमा चिउरीको रूख दाइजो दिने परम्परा आज पनि कतिपय ठाउँमा जीवित छ। उनी भन्छन् चिउरी हाम्रो समुदायका लागि रूख मात्र होइन जीवन चक्रसँग जोडिएको सम्पत्ति हो। यसको फल खान, बिउबाट तेल निकाल्न, पशुलाई घाँस दिन, मौरी पालन गर्न र घरैसी आवश्यकता प्रयोग गरिन्थ्यो। छोरीलाई चिउरी दिनु भनेको उसलाई जीवनको आधार दिनु हो। तर पछिल्ला वर्षहरूमा चिउरीले फल कम दिन थालेको, फूल लागे पनि दाना नबस्ने र फलको चक्र अनियमित हुने समस्या बढेको उहाँ बताउनुहुन्छ। स्थानीय बुढापाकाका अनुसार मौसमको चक्र विक्रिदा वनस्पतिको जीवन चक्र नै परिवर्तन आएको छ। जलवायु परिवर्तनका कारण यही आधार कर्मश कमजोर बन्दै गएको छ। वर्षातको समयमा अनिश्चित बन्दै गएको छ। कहिले अत्याधिक वर्षा भएर पहिरो र भूछे निम्ताउने, कहिले लामो समयसम्म पानी नपर्दा खेत बाँझिने अवस्था बढेको छ। पहाड़का धेरै मुहानहरू सुक्दै गएका छन्। चरण क्षेत्र घट्दा पशुपालन कठिन बनेको छ भने डढेलो र वन विनाशका कारण वनजन्य स्रोतको उपलब्धता पनि कम भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष वीरस बहादुर शाहीले सन् 2020 जैविक विविधता संरक्षणमा गरिएको अध्ययन अनुसार 80% योगदान आदिवासी जनजाति र स्थानीय समुदायको रहेको भए पनि नेपालमा भने उक्त समुदायले प्रथाजनित अभ्यास र थाकथलो नै छाड्ने सम्मको असर पर्ने गरी वन ऐन र राष्ट्रिय निकुञ्ज ऐन बनेको समस्या भएको बताए। उनका अनुसार उक्त ऐनमा व्यवस्था भए अनुसार निकुञ्जको सीमाभित्र पर्ने वा छेउछाउमा भएका वनबाट कन्दमूल, जड़ीबुटी लगायत कुनै पनि वस्तु निकाल्न नपाउने र नदीमा माछा मार्न नपाउने व्यवस्था रहेको छ। उपाध्यक्ष साईका अनुसार संरक्षणका लागि लागू गरिएका कानूनी व्यवस्थाले स्थानीय समुदायको दैनिकीमा असर पार्न थालेपछि द्वन्द बढ्दो देखिएको छ। उनले भने विशेष गरी राष्ट्रिय निकुञ्ज तथा वनजन्य संरक्षण ऐन 2029 र वन ऐन 2076 परम्परागत रूपमा जंगल र नदीमा निर्भर समुदायलाई विभिन्न प्रतिबन्ध लगाएको छ। उनका अनुसार यी ऐन लागू भएपछि घाँस दाउरा संकलन तथा माछा मार्ने जस्ता गतिविधिमा रोक लाग्दा बोटे लगायतका समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
3: यो खोजमूलक समाचार सँगै श्रोता, अब हाम्रो पालो छ कुराकानीको। कुराकानीको लागि आज हामीले अतिथि निम्ताएका छौं घोराई उपमहानगरपालिका 15 शहीद मार्ग निवासी, विशिष्ट साहित्यमा सामाजिक सेवामा लामो समयदेखि काम गर्दै आउनुभएकी साहित्यकार विदुषा पाण्डे। विदुषा पाण्डेजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: हजुर नमस्कार। सर्वप्रथम त म मध्यपश्चिम रेडियोलाई मैले धन्यवाद दिँदै म आफ्नो कुरा दुई चार कुरा अगाडि सार्न चाहन्छु।
3: हजुर सन्चै हुनुहुन्छ दिदी?
5: सन्चै छु बहिनी।
3: हजुर, अब साहित्यमा यसरी लागिरहनु भएको छ, साहित्यमा लाग्नु भएको छ, सामाजिक क्षेत्रमा नि लाग्नु भएको छ, ज्येष्ठ नागरिक सरकार केन्द्र वृद्धाश्रमको पनि सञ्चालक समितिमा लामो समयदेखि काम गरिरहनु भएको छ, यसरी समाज सेवामा काम गर्ने जाँगर कसरी चल्यो, मनमा कस्तो खालको भावनाले हजुरलाई त्यतातिर लाग्न अभिप्रेरित गर्यो?
5: एकदम राम्रो प्रश्न सोध्नुभयो बहिनी मलाई। किनभने यो मलाई कसरी, एक त म पीडामा भएँ, पीडामा भएपछि मलाई दुई चारवटा शब्द बच्चैदेखि मलाई यो साहित्य भनेपछि एकदम मनपर्ने कविता विधा मन पर्थ्यो। त्यसपछि म यही दुःखैबाट नै यो कविताको सिर्जना सिर्जेकी हुँ। त्यस्तै गर्दा आनन्द हो यसमा, यो कविता विधामा यो साहित्यमा लाग्दा फेरि आफू बसेपछि आनन्द आउने, आफ्ना भएका सम्पूर्ण चिजहरू पनि भएका भित्रका वेदनाहरू पोख्नमा लाने, बाहिर बोक्नुभन्दा यो कविता माध्यमबाट लेखौँ भनेर अगाडि सरे। त्यसपछि संस्थामा त्यस्तै गर्दा गर्दा घरको काम गर्दा गर्दै सबै चिज व्यवहार सम्हाल्दै पनि मलाई यो सामाजिक सेवा गर्न आफै उप्रे प्रेरणा आयो। यो मैले के भन्छु, यो भगवानको तत्त्व, मैले पुण्यजन्म कुनै केही लिएर आएको थिएँ होला, त्यही हुनाले मलाई समाज सेवा, यो वृद्धाश्रम ज्येष्ठ सहकार केन्द्रमा धेरै लामो समयपछि म कार्यकारी सदस्य भएर काम गरेछु। अरू कुनै संस्थामा पनि, स्कुलमा पनि म धेरै वर्ष स्कुलमा पनि छु, म शिशु आधार शिलामा पनि। यो चाहिँ मेरो भित्री बत्तीको ऊर्जाको शक्ति हो। सबभन्दा के नजिकमा भएको मेरा यहाँ मलाई जहिले पनि प्रेरणा दिने यो श्रोता सुशीला बहिनीबाट मैले धेरै कुराहरू सिकेँ। यहाँले पनि मलाई त्यसको सबैको यो सबैले मलाई ऊर्जा दिएर नै म अगाडि बढ्न थालेकी हुँ।
3: हजुर, यसरी एउटा वृद्ध वृद्धाहरूको सेवा गर्दा ती आएका भावनाहरूलाई आफ्नो कलमले कापीमा कोर्दा कस्तो खालको मनमा आउँछ, मनमा कस्तो खालको भावना आउँछ?
5: हजुर, यो लिँदाखेरि त्यहाँ वृद्धाहरूमा गयो, त्यो गेटदेखि भित्र पछि एउटा आनन्द आउँछ। हामीले जति वृद्धाहरूलाई त्यहाँ सेवा गर्दा त्यो अर्कै किन्नुको अनुभूति आउँछ त्यहाँ। त्यसपछि मान्छेले भन्छन् बिरदार बारख एउटै भन्छन्, तर त्यो होइन, जमिन आसङको फरक छ। बिरदाहरूको अर्कै वेदना, घरभित्र दुःख पाएका पीडनाहरू पीड़ाहरू, त्यहाँ गएर बसेका उनका अनुभूति छुट्टै हुन्छन्, यी बच्चाहरूको अनुभूति छुट्टै हुन्छन्। तर बिरदा र बच्चाहरूमा जमिन आशाको फरक छ, त्यसले त्यहाँको उनीहरूका दुई चार घरका कुरा पनि सम्झन्छन् उनीहरूले। सबसे त्यहाँ चाहिँ रमाएर बसेका छन्, त्यो हामी कार्यक्रममा सधैँ जतिसम्म त्यहाँ सबै रमाएर उनीहरूको हामीले सेवा गरेका छौँ।
3: हजुर, यसरी सेवा गर्दाखेरि त निकै राम्रो काम हो नि, कर्म हो। एउटा घरमा एउटा बुवा आमालाई यो छोरा बुहारीले एक जोडी अथवा एकजना मात्रै हुन्छ कसै कसै घर, राख्नलाई गाह्रो भएर वृद्धाश्रम पुर्याइरहने यो समय यो अवस्थामा तपाईँहरूले यस्तो वृद्ध वृद्धाको सेवा गरिरहनु भएको छ। त्यहाँ त विभिन्न क्षेत्रबाट आउनुभएको छ, विभिन्न ठाउँबाट आउनुभएको छ, विभिन्न संस्कार बोकेर आउनुभएको छ, त्यहाँसँग कसरी मिलेर बस्न सक्नु भएको छ?
5: हजुर, कसरी मिल्न सके त हुन त, ठाउँ ठाउँबाट उनका आफ्ना आफ्ना विचारहरू छन्। कोही कस्ता कसको छुट्टा एउटै घरमा त मिल्न सकिन्न भनेपछि उहाँहरू अनेक थर, कोही प्युठानका, कोही सल्यानका, कोही रुकुम कतातिर आउनुभएको छ। उहाँहरूको विचार भावना मिलाउनलाई चाहिँ जति सक्यो नम्र भएर उहाँहरूलाई कुरा बुझाएर, तपाईँ यस्तै बसमा छ, आनन्द छ तपाईँहरूलाई, घरमा पनि कति सुख सुविधा पनि स्वच्छमा यस्तै हो भन्नुहुन्छ। त्यस प्रकारले हामीहरू वहाँ सबैलाई समुटेर जे जे ऊ हुन्छ सबै त्यो व्यवस्था गरेर हामीले बसेका छौँ।
3: विदुषाजी, विशेष त तपाईँ त अब लेखक संघबाट अहिले सम्मानित पनि हुनुभयो होइन, यसै गरी यहाँले साहित्यमा कलम चलाएको लामो समय भइसक्यो, वृद्धाश्रममा लगेर वृद्ध वृद्धाको सेवा गरेको पनि धेरै भयो ज्येष्ठ नागरिक सरकार केन्द्रको माध्यमबाट। त यहाँले विशेष त वृद्ध वृद्धा सम्बन्धी पनि कविताहरू लेख्ने गर्नु भएको छ कि के छ? लेख्नु भएको छ भने हाम्रा श्रोताहरूले हजुरको कविता सुन्न खोज्नु भएको छ, सुनाइदिन म अनुरोध गरेँ।
5: हवस्, मैले त्यो वृद्धाहरू बस्दा बस्दै मैले एउटा वृद्ध आश्रममा बसेर कविता लेखेको छु, त्यसको शीर्षक छ वृद्धा तिम्रै छ योगदान भनेर मैले कविता कोरेको छु। त्यहाँ वास्तवमा त्यहाँ बसेर यो अनुभव बटुलेको कविता हो। मैले रोइरहेछ आत्मा वृद्धाहरूको यादमा, तत्तिरहेछ यो मन ममताको खोजमा, आऊ मेरा कागजका पानाहरूमा साष्टाङ दण्डव सदैव गर्छु तिम्रा यी पाउमा, सृष्टि र सृजनाका हौ पहिला रखवाली, प्रेरणाका स्रोत हौ हाम्रा खुसियाली, सभ्यताको दियो बाल्ने महान हौ पुजारी, वर्तमानलाई देखाउने इतिहास हौ चिनारे, सत्मान र प्रगतिका हौ कल्याणकारी, कालो अक्षर नचिनी रातो अक्षर खाऊ शिक्षितकारी, टुक्कीको बत्ती बाली एक्काइस शताब्दीको हो चमत्कारी, भुटेको मकै चपाई चौरासी व्यञ्जका हो परिकारी, खेतबारी आफै ज्योति बनाउने हो सुकुमारी, पीड़ा लुकाई वेदनाका हो सन्तोषका लहरी, शिर टाढा भए पनि आशिक छौ चिरञ्जीवी, बुढेसकालमा पाउँदैनौ खुसियाली, युग युगको तपस्याले भए आज सन्तति, तिम्रा ती गुणले आज पाए असल संगति, क्षमा माग्नलाई वृद्धा आश्रम आश्रय पाऊ कसरी, तिम्रा चाउरी परेका गाला मुसारू म बेसरी, आमा बाबाको मुख र औँसीमा ढोगन पर्दैन फलफूल राखी, मिठो बोली तातो गाँस देऊ सधैँ खुसी देख्न लागि, अक्षय कोष राखी नामको मात्र सम्मान नदेऊ व्यर्थ हो, बाँचुन्जे साथमा बस्दा अमृतमय शब्द बोल त्यही नै धर्म हो। वास्तवमा म यो कविता कति दुःख गरेर उनीहरूले पढाए लेखाए आज हामीलाई यस्तो गराए, वृद्धाश्रममा जति जेको पनि सन्तानको माया बाउ आमालाई त्यो कहिल्यै पनि हटिरहन्छ बहिनी, त्यही भएर मलाई यो कोर्न मन लाग्यो।
3: यसरी कविता लेख्नुभयो वृद्ध वृद्ध सम्बन्धी। अहिले अब घर घरमा वृद्धहरू मात्रै हुनुहुन्छ, सन्तानहरू आज आज भोलि भोलि गर्दै विदेशिरहनु भएको छ, साँच्चीकै भन्यो नेपाल आफैमा वृद्धाश्रम जस्तो हुन लागेको छ, यस्तोलाई रोक्नलाई कस्ता प्रयासहरू भयो भने घरमा वृद्ध वृद्ध मात्रै बस्ने अवस्था नरहला जस्तो लाग्छ हजुर?
5: सबभन्दा हामी वृद्धाहरू कस्तो रहन सक्छ भने उनीहरूले गरेको मूल्यको योगदान कदर गर्नै पर्छ। हामीलाई कति दुःख गरेर अरू केही पनि चाहिँदैन, उहाँले शिक्षा दीक्षा सबै चिज दिनुभयो, एउटा राम्रो मिठो बोली तातो गाँस काखमा नजिक आएर आमा बुवा भनेर बस्थे पनि बाबुमा त्यति भइपुग्छ, उहाँले सर्वस्व दिनुहुन्छ, हामीले त के दिनु छ र, खालि मिठो बोली वचन मात्र दिए पनि पुग्छ आमा बाउलाई, अरु खास केही दिनु पर्दैन। मान्छे त कस्तो भन्छन् भने संसार सबैभन्दा जहिले पनि मान्छे म माथि ठूलो हुँ भन्छ, तर सन्तानको लागि मेरो छोरा छोरी माथि होस् भन्ने बाउमाको इच्छा हुन्छ। त्यो हुनाले बाउ आमालाई चाहिँ हेला न, त्यसपछि यो गर्यौं भने वचन नलगाम, खान राम्रो हेरौं, मूल्याङ्कन गरौं, उनीहरू कति दुःख गरेर हामीलाई पढाएका थिए भन्ने त्यसले जस्तो लाग्छ मलाई।
3: उनीहरूको इतिहासलाई हामीले पढौं,
5: इतिहास मैले जुन लेखेँ इतिहासलाई हामीले पढौं सम्झ्यौ, नबसे पनि पढेका उसले पनि सम्झ्यौ, नपढेका विदेश गएकाले पनि सम्झ्यौ, मेरो बाउ आमा यसरी बसेका छन् आज कसरी यिनले। यसैले गर्दा त हामी दुई चार अक्षर पढाउँ त कालो अक्षर नचिने पनि रातो अक्षरका शिक्षकहरू बनाउँदै यिनै बाउ आमा हुन्। त्यो हुनाले हामीले चाहिँ बाउ आमाको अमूल्य चिन्न बिर्सौँ। त्यति अलिकत रोक यति गरेपछि रोक्न सकिन्छ, जान दिनु बाउ आमाको आँसु त पोल्छ नि, तातो आँसु त भलभली आउँछ, रात दिन पोलेकै छ, जति पीडा आँसु त पीडाबाट बग्ने हो। त्यो हुना छोराछोरी बहिनीलाई सम्झेर पनि तिनै पीडा आँसु बगाउँछन् बाउ आमाले, चाहे वृद्धाश्रम बसु चाहे घरमा बसुन्, त्यो मूल्य चाहिँ छोराछोरी बुहारी सबैले गर्नु कर्तव्य हो लाग्छ मलाई।
3: हजुर, यस्तो राम्रो कुरा मनोभावना व्यक्त गर्नुभयो विदुषाजी। यहाँले यो साहित्यमा लागेपछि सबभन्दा खुसी भएको क्षण कुनै छ?
5: सबभन्दा खुसी भएको क्षण मलाई छ बहिनी, त्यो मैले यसरी मेहनत गरे, यस्तो गरे लेखेपछि मलाई पुरस्कार दियो, सबभन्दा पुरस्कारहरू दियो मलाई लेखक सन्तान दुईजना सम्मान खोज्यो, राप्री साहित्य गर्यो, त्यसपछि महिला दिवसमा सबभन्दा खुसी कि महिला दिवसमा महिला लेखेको कविताबाट 2700 कति संस्थाहरू मेरो मलाई सम्मान गर्नुभयो, त्यसमा महिलाले गरेको काममा म धेरै खुसी भएँ। त्यति मलाई अति खुसी लाग्यो त्यति मलाई।
3: यसरी अहिले पनि लेख्ने क्रम जारी छ, कस्तो परिस्थितिमा यहाँले लेख्नुहुन्छ, कस्तो खालको भावनाले यहाँलाई उद्वेलित पार्छ लेख्नलाई?
5: मलाई अझै पनि मेरो हात त कलमहरू छ, मलाई कुन बेला काँटी यस्तै घुम्दा फिर्दा पनि कहीँ केही देखेछु भने उपेला छ, कहिले आफूले भोटेका कसैका बाहिर दिदी बहिनीमा घटेका घटनाहरू समाजमा घटेको देखेँ भने लेख्न मन लाग्छ। अब त बुढो भयो, आँखाले अलिकति कम लेख्न सक्छु, त्यसपछि बसेपछि म एकान्तमा लेख्न चाहन्छु, म यसमा चाहिँ छैन भने जुन बेला पनि राति पनि यस्तो सम्झाएको छु भने जुरुको उठे हो यो त कोर्न पाए हुन्थ्यो जस्तो लाग्छ।
3: हजुर, यहाँले अरू पनि कविता लेख्नु भएको छ, धेरै कविता लेख्नुभयो, कतिवटा पुस्तक निकाल्नु भयो अहिलेसम्म?
5: अहिलेसम्म 3 पुस्तक निकाले, अब एउटा चाहिँ त्यही उसमा बाल साहित्य लेख्ने भन्छ, बाल साहित्य चाहिँ अहिले चाहिँ त्यही जनता बाहिर अब यो संस्थाले निकाल्यो, आफूले निकाल धेरै छ भनेर यो डाक्टर कृष्ण डिसले सब सल्लाह दिनुभयो, अभियान निकाल्नुहोस् भाउजू, यो बाहिर पठाउनु पढ्न लायक छ भनेर त्यहाँ दिएको छ। अब भाग्यले साथ दिएछ, मेरो मेहनत भएछ भने सबैको प्रेरणाले गर्दा निकाल्न सक्छु कि बहिनी, त्यो भरि आशा राखेको छु।
3: अहिले कुन कुन कतिवटा 3 निकालिसक्नुभयो, एउटा तयारी भयो, 3 कुन कुन पुस्तक निकाल्यो?
5: एउटा मैले बिरह कासु भनेर निकालेँ, एउटा मेघ र वर्षामा, बिरह कासु त्यो अलिक सानो त्यो परिभाग गर्दा त्यो ठुलो भएर निकालेँ,
3: फेरि निकाल्नु।
5: हजुर
3: हजुर, मेघ र वर्षा
5: बिरह कासु
3: दुईटा भयो,
5: त्यो बिरो आँसु चाहिँ त्यो पहिला सानो त्यसमा थपे, त्यसैमा निकाल्यो,
3: त्यसलाई गएर थपेदे। यसरी पुस्तकहरू निकाल्नुभयो, अहिले पनि अब साहित्यमा लागिरहनु भएको छ, यहाँलाई एकदमै हुन त कविता धेरै लेखिन्छ, लेख्नुहुन्छ, तपाईँले पनि लेख्नु भएको छ होला, तर सबभन्दा आफैले लेखेको कविता कहिलेकाहीँ आफैलाई पनि मन पर्दैन, तर यहाँलाई कहिलेकाहीँ आफैले लेखेको कविता असाध्यै मन परेर आउँछ, यहाँलाई सबभन्दा मन परेको कुनै कविता यति बेला हाम्रो श्रोताहरूलाई सुनाइदिन म अनुरोध गरे।
5: हजुर हवस् है, हजुर हजुर, मलाई सबभन्दा यो मन परेको कविता भनेपछि एउटा टुरो बच्चा भने जुन के नापुरमा उसको बेला मारिएको थियो बच्चा, त्यो छडले गरेर मारेको थियो, त्यस बेला उसको बाबा मलेसियामा थिए, ऊ चाहिँ स्वर्गधारी बोडिया पर्थ्यो, त्यस बेला त्यो मैले यो पत्र पत्रिकामा देखेर उसको आवाज देखेर त्यो एउटा यो चाहिँ मलाई हेऱ्यो भने पल्टायो भने त्यो कविता चाहिँ मलाई मनपर्छ त्यही बहिनी। बाबा भनेर रोइरहेछ सगडमा, फाटेको नाना लगाएर बसिरहेछ धुलोमा, काँधमा झोला भएन खुट्टामा चप्पल पाएन, मेरै उमेरको साथी हो पालन पोषण पाएन, निन्याएर उसको मुख छ भोकले पेट दुख्या छ, एया एया भनेर चिच्चाएर करा छ, बस्नलाई बास भएन खानालाई गाँस पाएन, मेरै उमेरको साथी हो पढ्न लेख्न पाएन, जाडो लुगा नपाई लुग लुगु काम्या छ, माया ममता नपाई सहारा खोज्दै डुल्या छ, हाँस्ने खेल्ने बेलामा टाउकोमा हात राख्या छ, मेरै उमेरको साथीको समृद्धि बन्या छ, साथीको बिजो देखेर मेरो मन रुन्छ, शिक्षामा वञ्चित भएर देशलाई घाटा हुनेछ, दोहोरो मुडमा परेर बाबा गुमाएछ, मेरै उमेरको साथी हो, द्वन्द पिँढी बनेको छ।
3: धन्यवाद, राम्रो कविता सुनाउनु भयो यहाँले, हामीले अरू पनि समयले मिले सुन्नेछौ। यति बेला हामीले श्रोता यति बेला हामीले कुराकानी गरिरहेका छौ गराई उपमहानगरपालिका 15 शहीद मार्ग निवासी विदुषा पाण्डे, उहाँसँग उहाँको जीवन भोगाईमा आधारित रहेर हामीले कुराकानी गरेका छौँ। यति बेला प्रविधिमा साथ दिँदै हुनुहुन्छ शालिकराम चौधरी। विशेषतः विदुषाजी, यहाँले यसरी मान्छेहरू सामान्यतया महिलाहरूले यो गर्न सक्दैनन् त्यो गर्न सक्दैनन् भन्दा चार दिवालभित्र सीमित भएको अवस्थामा तपाईँ एउटा अहिले त अब एकल महिला पनि हुनुहुन्छ होइन, यसरी समाजको लागि आफूलाई समाजमा एउटा विदुषा पाण्डे भनेर पहिचान दिन सक्नुभयो र सामाजिक क्षेत्रमा सेवामा लागेर समर्पित भएर विभिन्न संघ संस्थामा काम गरिरहनु भएको छ, यसरी गरिरहँदाखेरि यहाँलाई असाध्यै भन्न मन लागेको, मैले जिज्ञासा राख्न छुटाएको केही छ कि?
5: हजुर, मैले सबै कुरा हजुरलाई भनिसके। सबभन्दा हामीमा हिम्मत हुनुपर्ने छ महिलाहरूमा पनि, एकल महिला भनेर कहिले पनि निराश नहुनुहोस्। संघर्ष गरेपछि जहाँ पनि जे पनि पाउँदो रहेछ, आफ्नो आफूले आफूलाई चिन्ने प्रयास गर्नु, कसैले कसैलाई चिनाउँदैन। त्यो हुनाले घरका समस्या सबैका हुन्छन्, परिवार सबैको हुन्छ, त्यसलाई साधा सबै सन्तुष्ट पाएर बाहिर निस्केर सबै जेलाई जे इच्छा लाग्छ यो गर्नु छ भन्नु मैले पर्दैन, सक्षम भएर अगाडि पनि अवश्य सफलताको चुलीमा पुग्न सकिन्छ।
3: हजुर हजुर, धन्यवाद विदुषाजी, यहाँ व्यस्तता हुनुहुन्थ्यो, हामी यहाँकै निवासमा आएर यहाँसँग यहाँका जीवन अनुभूतिको आधारमा रहेर हामीले कुराकानी गर्यौं। विशेषतः यहाँलाई हाम्रो कार्यक्रम महिला सरकारको तर्फबाट धेरै धेरै धन्यवाद छ। यहाँको साहित्यिक कलम अझै सशक्त र जुझारु बनोस् हाम्रो शुभकामना पनि, स्वास्थ्य लाभको कामना पनि गर्छौं।
5: हजुर, मेरो पनि यो एफएम परिवार सुधा सुशीला बहिनी सबै कार्यक्रम समितिलाई सबैलाई मैले धन्यवाद दिन्छु। यसरी मलाई यहाँ र दिजा सुन्न पाउन मलाई आफ्नो गौरवान ठान्दछु र एफएमको सदैव प्रगति हुँदै जाओस् यही मैले देख्न चाहन्छु।
3: धन्यवाद। उहाँ हुनुहुन्थ्यो गराई उपमहानगरपालिका 15 शहीद उमेश मार्ग निवासी विदुषा पाण्डे। यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौं। तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं काठका सामग्री प्रति आकर्षण बढेपछि जनशक्ति बढाइँदै सम्बन्धी जानकारी मूलक सामग्री।
6: काठका सामग्री प्रति आकर्षण बढ्न थालेपछि उत्पादनका लागि ती सामग्री बनाउने जनशक्ति समेत बढ़ाउन शुरू गरिएको छ। प्लास्टिकका भाँडामा सामग्री राखेर प्रयोग गर्नाले स्वास्थ्यमा असर पुग्ने भन्दै बजार क्षेत्रमा समेत यस्ता सामग्रीको माग बढ़ेको छ। काठका सामग्री निर्माणमा समन्वय बजारीकरण गर्दै आएको तुलसी सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक गणेश भण्डारीले काठका सामग्रीको बजारमा माग बढेपछि उत्पादन गर्ने जनशक्ति समेत वृद्धि गर्न थालिएको बताउनुभयो। उहाँले पहिलो चरणमा 28 जना महिलाले घरमै बसेर त्यस्ता सामग्री निर्माण गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि गिठोको रूख बढ़ी पाइने क्षेत्रमा सामुदायिक वनका महिला र पुरूषलाई 3 महिनासम्म सिप सिकाउन थालिएको बताउनुभयो। संयोजक भण्डारीले उत्पादन गरेका काठका सामग्रीको बजारीकरण समेत गरिने बताउनुभयो। परम्परादेखि ठेकीमा दही जमाउने, मोही पार्ने, चौथीमा घिउ तेल चुक राख्ने गरिन्थ्यो। भुल्के सामुदायिक वनका सदस्य पूर्ण पुनले वनको भीर पाखामा गिठाका रूख पाइने गरेको बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका 19 को भुल्के कालिका मालिका सिधे थरी सामुदायिक वनमा गिठाका रूख पाइने गर्दछ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 का वडा अध्यक्ष प्रेमनाथ योगीले वडाको उत्तरी तर्फका सामुदायिक वनमा पर्याप्त मात्रामा गिठाका रूख पाइने भएकाले यसको गिठोका सामग्रीको व्यावसायिक रूपमा निर्माण गर्ने वडावासीलाई वडाको तर्फबाट काठका सामग्री निर्माणका लागि आवश्यक पर्ने औजार सहयोग गर्ने बताउनुभयो। काठका सामग्री बनाउन आएकी तुलसीपुर 19 पखररेकी सुन्तली चौधरीले सिप सिकेपछि व्यावसायिक रूपमै बनाउने बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका 3 भट्टेका नयनसिंह विश्वकर्मा 26 वर्षदेखि काठका विभिन्न सामग्री बनाउँदै आउनु भएको छ। नयनसिंहले 1 वर्षमा 1000 भन्दा बढी काठका विभिन्न सामग्री बनाउँदै आउनु भएको छ। उहाँले ठेकी, माना, पाथी, बेला, बाटा, मादल, चिया, पिउने कप बनाउँदै आउनु भएको हो। ठेकीको मूल्य पनि प्रति माना 300 रूपियाँ, मादल 1200, देखि 6000 सम्म चिया पिउने कपको मूल्य 5 रुपियाँदेखि बिक्री हुँदै आएको छ। नयन सिंहले बनाउनु भएका काठका सामग्री दाङ जिल्ला सहित प्युठान कपिलवस्तु जिल्लामा विभिन्न स्थानहरूमा बिक्री हुँदै आएको छ भने बागलुङ कास्की जिल्लाबाट समेत धेरै माग आएको तर आफूले उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो। एउटा गिठोका रूखको मूल्य 3000 देखि 30000 सम्म पर्ने गर्दछ। 30000 रुपियाँ पर्ने गिठाको रूखबाट 60 देखि 70 वटा सम्म काठका ठेकी बनाउन सकिने नयन सिंह बताउनुहुन्छ।
0: यो जानकारी सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार घोराई जाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
0: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै प्राविधिक साथी शालिकराम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
0: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।

0: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
6: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। विपक्षीहरूको नाराबाजी र धकेला धकेला बीच प्रतिनिधि सभा नियमावली पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदन सभामुख डीपी अरियाले निर्णयार्थ पेश गर्ने तयारी गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानूनसँग बाँझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसद धरको अडान थियो। सभामुख अरियाली विपक्षीको माग व्यवस्था गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले बेल घेराउ गरेका थिए। एमाले सांसद एन महर सहितले बेल घेराउ गर्न पुग्दा मर्यादा पालकले रोकेका थिए। विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अरियाले प्रतिवेदन पारित भएको घोषणा गर्नुभयो। नियमावलीमा सांसदहरूका लागि विशेष अधिकार हुने उल्लेख रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बताएको छ। निगमका अनुसार यस अंकी जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गका लागि 216 रूपियाँ र तेस्रो वर्गका लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजल र मट्टीतेलको भाव पनि यस अंकी जस्तै पहिलो वर्गको लागि 222.50 रूपियाँ, दोस्रो वर्गको लागि 224 रूपियाँ र तेस्रो वर्गको 225 रूपियाँ कायम रहेको निगमले बताएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब र सरकारको धारणा सार्वजनिक गर्नुपर्ने आवाज निरन्तर उठाएपछि प्रधानमन्त्री हिजो पहिलो पटक संसदमा बोल्नु भएको हो। संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले बोलेको केही अभिव्यक्ति भने विवादित बन्न पुगेको छ। संसदमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले लिपुलेख र कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमणका बारेमा प्रश्न राखेपछि प्रधानमन्त्री शाहले भारतले मात्रै नेपाली भूमि नमेचेको, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीले सम्मानित सदनमा यस्तो प्रक्रिया जनाएपछि यसका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेका छन्। प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएपछि नेपाल भारत सीमाका जानकार एवं सीमाविद बुद्धि नारायण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। भारतले ठूलो मात्रामा नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले कुनै पनि भारतीय भूमि अतिक्रमण नगरेको सीमाविद बुद्धि नारायण श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयले थप अलमलमा पारेको बताइएको छ। राज्यसभा सभापति लामिछाने 3 सदस्यीय टोलीसहित आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यहाँ उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। त्यसैको पूर्व सन्ध्यामा प्रधानमन्त्री शाहले भारतीय जग्गा मिचिएको कुरा उठाउँदा यही विषय दिल्लीले पनि उठाए, के जवाब दिने भन्ने परराष्ट्रलाई अन्यल परेको छ। अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपले कहीँ पनि कहिले नसुनेको यस्तो कुरा स्वयं प्रधानमन्त्रीबाट संसदमा अभिव्यक्त भएपछि त्यसले विवाद निम्त्याएको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् भने परराष्ट्र मन्त्रालयले पनि नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो भन्ने प्रश्नको जवाब दिन अप्ठ्यारो परेको छ। परराष्ट्र मन्त्रालयले भारतको मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति बारे स्पष्ट गर्दै विकृति जारी गर्ने बताइएको छ। राप्ती नदीले किनार बनाएको बलौटी जमीनलाई अहिले स्थानीय महिलाहरूले पौरखी हातले हरियाली बनाएका छन्। लम्हे नगरपालिका दुई
छिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लगाइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भरतासँग जोड़िएको छ। छिगतपुरका 25 जना महिलाले गठन गरेको न्यौ राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै रोजगारीको अवसर पनि सृजना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रमा तरकारी खेती गर्दै आएको छ। पहिले बंजर र बालुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेतीयोग्य बनाइएको, स्थानीय महिलाहरूको यो पौरखलाई अझ हौसला दिन र आय आर्जनलाई दिगो बनाउन ग्रामीण महिला उत्थान केन्द्रले समूहलाई कृषक व्यवसाय पाठशाला तालिम विभिजन तथा प्राविधिक सहयोग गर्दै आएको छ। ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित आईएलएलपीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै आएको केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनु भएको छ। उहाँका अनुसार परियोजनाले कृषक व्यवसाय पाठशाला मार्फत विषादी प्रयोग हटाउन झोलमूल प्रवृत्ति प्रांगारिक मल उत्पादन तथा बजारीकरण समेत गर्दै आएको बताएको छ। दाङ सहित देशको विभिन्न क्षेत्रमा फागुनदेखि वैशाखसम्म आएको हावाहरी, असिना पानी तथा मौसमीय प्रतिकूलताका कारण यस वर्ष आँप उत्पादनमा ठूलो क्षति पुगेको छ। आँप फुल्ने र साना दाना लाग्ने संवेदनशील समयमा आएको प्राकृतिक विपत्तिले बगैंचामा रहेका अधिकांश फल झरेपछि उत्पादनमा उल्लेख्य गिराट आउने देखिएको, किसानहरूका अनुसार यस वर्ष आँपका बोटहरूमा राम्रोसँग फूल नलागेको र उत्पादन पनि आशाजनक देखिएको थियो, तर लगातारको हावाहुरी र असिना पानीले फल झारिदिएपछि अहिले धेरै बोटमा निकै कम मात्रामा आँप बाँकी रहेका छन्। कतिपय बगैंचामा त बोट भरे 1-2 दर्जन आँप मात्र देखिने अवस्था सृजना भएको तुलसीपुर चौध करंगा निवासी गोविन्द पौडेलले बताउनुभयो। हरेक वर्ष हरियाली आँपले भरिभराउ देखिने बगैंचाहरू यसपालि सुनसान जस्तै देखिन थालेका छन्। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
2: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
3: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
2: डाक्टरद्वारा गरिने उपचारहरू
3: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
2: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइकोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
3: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
2: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
3: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
2: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
3: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
4: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार
5: समय बिहान 9 बजेदेखि
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-0

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे टैलेंट मलाई चाहिए
2: VFX सिनेमाज कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
7: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु
6: लाली बजार र मिज्यू
8: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
9: के टेन्सन लिएर
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
14: कानुनमा व्यवस्था गरेका छौँ त्यसलाई एकदमै कडाइका साथ लागू गर्नुपर्ने हो अहिले कर्मचारीहरूको 10% तलब बढ्यो 21% भन्ने चाहिँ भ्रम हो 10% तलब बढ्यो अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बिमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ एउटा कुरा के थियो भने सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बिमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो अटोमेटिकली त्यो आखिर त्यहाँ कर्मचारी नै हुने हो नि, त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने थिएन। अब हरेक वर्ष हामीले यो बिमाको एमाउन्ट चाहिँ 15 अरब बढाउला, अहिले 20 अरब बढाइएको, 30 अरब बढाइएको भए पनि यो त के हो भन्दाखेरि डेभलपमेन्ट कस्टलाई, विकासको पैसालाई हामीले यता खर्च गरेको हो नि, यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था होइन। त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने, आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
9: मलाई यहाँनिर अलिकति जोड्न मन लागेको, जस्तो हामीले जति आबद्ध भएको छ नि बिमामा, त्यो आबद्ध भएकोलाई नै त हामीले सेवा दिन सकिरहेका छैनौ। एकातिर हामीले निजीमा अहिले संकुचन भइसकेका छ, निजीमा चाहिँ बिमा अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ, सरकारीमा कतिपय सरकारी अस्पताल त्यो बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बिमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बिमामा आबद्ध गर्ने संख्या बढ़ाउने भनिरहेका छौ, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
14: नमिलेकै हो। अब के छ भने बिमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बिमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। त्यस कारणले गर्दाखेरि अब के हो भन्दाखेरि अब सेवाको गुणस्तर पनि बढ़ाउनु जरूरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौ ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि। यो वर्ष मेरो अपरेशन गर्नुपर्ने छ, म बिमामा आउँछु, मेरो अपरेशन सकिएपछि अर्को वर्ष म इनरोलै गर्दिनँ कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले त्यो चाहिँ कस्तो भने भोलिन्टियरली बेसमा आफूलाई इच्छा भएको बेलामा बिमामा आउने, सेवा लिने, अनि इच्छा नभएको बेलामा सेवामा नआउने भइसके पछाडि त हामीले के गर्ने भयो भन्दाखेरि आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो। मैले हिजो बिरामी हुँदाखेरि चाहिँ 1 लाख रुपियाँ लिएको थिएँ, त्यस कारणले गर्दाखेरि त्यो 1 लाख रुपियाँको मलाई त ऋण पो छ त, हरेक मान्छेहरूको पैसाबाट उठेको पैसाबाट मैले 1 लाख लिएको हो, त्यसमा 3500 मैले तिरेको थिएँ, त्यो त मैले बिस्तारै पे ब्याक गर्दै जानुपर्छ नि भन्ने कुराको चेत खुल्नुपर्छ कि। त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
9: निजी बिमा गर्दाखेरि 1-2 वर्ष ड्रप आउट हुने बित्तिकै त्यो क्यान्सल हुन्छ, त्यस्तै हामीले सरकारीलाई पनि त्यसरी गरेर तर गुणस्तरमा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने गरी काम गर्नुपर्ने थियो नि।
14: सेवाको गुणस्तर पनि बढ़ाउनु पर्यो, सेवा बेच्न पनि बेचौँ जस्तो खालको फलान ठाउँमा गएर बिमाको सेवा चाहिँ एकदम क्वालिटीको छ है भनेर हामीले बनाउनु पनि पर्यो। अर्कोतिर चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिमितहरूको लागि जुन इम्पावरमेन्ट, सशक्तिकरण, किन बिमा गर्ने भन्ने खालको कुराहरू पनि खालि अहिले त कस्तो भइरहेछ भने बिमामा 3-4 वटा कुरा मिक्स भएर गइरहेको छ। एउटा मोरल हाजर्ड पनि धेरै छ, जसले चाहिँ बिमाको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभएको छ उहाँहरू फेयर, एकदम अनेस्ट, इमान्दार भएर यो सञ्चालन गरिराख्नु भएको छ कि छैन भनेको ह्युज क्वेसन छ। जति पनि उहाँहरूले चाहिँ पेमेन्टको लागि बिलहरू पेश गर्नुभएको छ अथवा दावी गर्नुभएको छ, त्यो दावी गरेको कुराहरू सबै ठिक छ कि छैन भनेर एकदम क्वेसन गर्ने ठाउँहरू प्रशस्त छ। त्यसैले देयर इज मोरल ह्याजार्ड, धेरै मोरल ह्याजार्ड भएको छ त्यो एरिया। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ बिमितहरूलाई हामीले कहिलेकाहीँ त के छ भने इन्सुरेन्सको कार्यक्रमबाट तपाईँहरूले इन्सुरेन्स गर्नुभएको छ यो के अरे जेनरल हेल्थ चेकअप भए पनि गराउनुहोस् भनेर त्यसरी इन्करेज गरेको क्या, सेवा लिनको लागि इन्करेज गरिरहेको अवस्थाहरू पनि छ। त्यो त होइन नि त, जेनरल हेल्थ चेकअप गराउनको लागि बिमाको पैसा खर्च गर्न थालेपछि त त्यसपछि त हामी टाटपल्टिने नै हुने होइन। त्यो त बिमाको पैसा जुन त्यहाँ जम्मा गरिएको छ त्यो त साँच्चै नै बिरामी हुँदाखेरि यो ढंगले चाहिँ खर्च गर्ने भनेर जुन एउटा शर्त बनाइएको छ त्यही अनुसार खर्च गर्नुपर्छ होइन। अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ अहिले चर्चामा त आएको छ बिमाको एउटा चाहिँ हामीले सोलो प्याकेज बनायौँ क्या, 3500 रुपियाँ तिरेपछि ब्लाब्ला यो पाइन्छ भनेर होइन। तर त्यो भन्दाखेरि पनि तपाईँले सेवा स्पेसिफिक मुटुको रोगसँग सम्बन्धित कति अथवा फोक्सोको रोगसँग सम्बन्धित कति, क्यान्सर भयो भने कति होइन, यो अलिकति फरक फरक खालको चाहिँ बिमाको प्रिमियमहरू पनि हामीले बनाउन सक्यौँ भने सम्भवतः मान्छेहरूले आफ्नो रोग अनुसारको चाहिँ बिमित हुने त्यो पनि एउटा चाहिँ चल्न सक्छ होला। त्यसैले बिमालाई अलिकति चाहिँ रिस्ट्रक्चरै गर्ने र अनिवार्य बिमाको रूपमा लिएर जाने कुरा मात्रै चाहिँ यो सस्टेनेबल एप्रोच हुन्छ भन्ने मलाई लाग्छ।
9: जस्तो निजीमा चाहिँ अब सेवा लिन जाँदा 3% कर बढ़ाउने जुन आएको छ बजेटमा होइन, यसले चाहिँ झन भनौ न निजीमा चाहिँ सरकारीमा सेवा लिन जाउँ दिनभरि लाग्छ, निजीमा सेवा लिन जाउँ फेरि ट्याक्स है, भनेपछि के यसमा चाहिँ के गर्न खोज्या सरकारले विशेष
14: सोसियल जस्टिसको हिसाबले यो अन्याय बनाउनु है किनभने 3% ट्याक्स चाहिँ स्वास्थ्य जोसुकै मान्छेको पनि स्वास्थ्यको सेवा लिँदाखेरि चाहिँ ट्याक्स तिर्नुपर्ने खालको जुन चाहिँ भर्जन आयो त्यो भनेको सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ यो गलत छ होइन। अब दोस्रो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ अब तिमी ट्याक्स तिर्न नसक्नेहरू अनि तिमी पैसा नभएकाहरू चाहिँ सरकारमा जाऊ, पैसा भएका प्रशस्त पैसा भएका मान्छे चाहिँ निजीमा जाऊ र ट्याक्स तिर सरकारलाई भन्ने खालको पनि एउटा चाहिँ त्यो हाभ एन्ड हाभ नटको कन्सेप्टलाई अलिकति बढी बढुवा दिने खालको पनि यो फिलोसफिकली त्यस्तो सेन्स आउने खालको पनि यो भयो कि। त्यसैले अब सम्भवतः सरकारले के सोचेको होला भन्दाखेरि धनीहरू पैसा तिर्न सक्नेहरू चाहिँ निजीमा जान्छन् त्यस कारणले गर्दा उनीहरूबाट ट्याक्स उठाउँदाखेरि केही पनि समस्या हुँदैन, त्यसले राजस्वमा वृद्धि नै गर्छ किनभने अरू ठाउँमा राजस्व अलिअलि छुट गरेको हुनाले त्यसलाई पुर्ताल गर्न सरकारले विभिन्न ठाउँ खोज्नु पर्यो। त्यो खोज्दाखेरि चाहिँ यो धनी निजीमा गए र सेवा लिने भनेको चाहिँ धनीले हो भन्ने हो होइन। तर अब यो यो यो कस्तो छ भने
9: यसमा यो नैसर्गिक अधिकारहरू छ नि, स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारमा चाहिँ ट्याक्स लगायतका कुराहरू बढावा हुने, गुणस्तरमा कमी आउने अनि अलिकति सेवाहरू संकुचन हुने गरेको छ अनि अन्यमा चाहिँ फैलाएर त्यो चाहिँ साँच्चीकै यो न्याय भएको छ।
14: त्यसरी सामाजिक न्यायको सिद्धान्त अनुसार यो ठिक भयो होइन। अनि अब निजीमा जानेहरू चाहिँ अलिक सम्पत्तिवाला र सम्पत्ति नभएकावालाहरू ट्याक्स तिर्न नचाहनेहरू चाहिँ सरकारमा सरकारी कार्यालयमा जाऊ, सरकारी अस्पतालमा जाऊ, त्यहाँ लाइन लाग होइन र त्यहाँ जस्तो सेवा हामीले दिन्छौँ त्यस्तै सेवा लिऊ भने जस्तो खालको अर्थ लाग्ने खालको स्थिति सिर्जना भयो। यसले चाहिँ त्यति पोजिटिभ मेसेज जान्छ जस्तो मलाई लाग्दैन।
9: यसपालि

0: थियो। हाम्रो बिमामा पनि त्यही कुराहरू हामीले चाहिँ कानूनत त्यसलाई लागू गर्न खोजेका छौँ। हरेक सामाजिक सुरक्षाको कुराहरू पनि हामीले वास्तवमा सेफ्टी नेट बनाउन खोजेको हो कि जोसँग पैसा छैन, जोसँग चाहिँ स्रोत छैन, त्यो स्रोत नहुने नागरिकहरूलाई पनि त्यो चाहिँ राज्यको दायित्व हो कि उनीहरूले पनि स्रोत हुनेहरूको जतिकै उनीहरूले जतिकै स्वास्थ्य सेवा शिक्षाको सेवाहरू चाहिँ प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ संविधानले नैसर्गिक अधिकारभित्र चाहिँ त्यसलाई व्यवस्थापन गर्न खोजेको विषय हो यो होइन। तर अब यहाँ अहिले के भयो भने बजेटले चाहिँ त्यो 21% जति जुन गरिबीको रेखा मुनिका व्यक्तिहरूलाई पनि यसले सम्बोधन गर्न सकेका छैन। र अर्को चाहिँ कस्तो भने यो दीर्घ रोगहरू बढ्दै जाँदाखेरि नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रोमा अहिले 71% मृत्युको कारण भनौँ न चाहिँ नन कम्युनिकेबल डिजिज भएको छ होइन। र नन कम्युनिकेबल डिजिज भनेको लामो समयसम्म लाग्ने रोग हो, त्यसैले लामो समयसम्म औषधि खानुपर्ने रोग हो। र यसको वृद्धिको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष करिब करिब 4% मान्छेहरू चाहिँ क्याटास्ट्रोफिक एक्सपेन्सेसमा जान्छ, भनेको त्यो गरिबीको रेखा माथि भएको मान्छे तल झर्दै जान्छ कि होइन, अथवा उसको आमदानीको 40% भन्दा बढी चाहिँ खर्च उसले उपचारमा गर्नुपर्ने हुन्छ। त्यसैले रोगको प्याटर्नको कारणले गर्दाखेरि खर्चको प्याटर्न पनि एकदम बढेर गएको छ।
1: तर उनीहरूकोलाई पनि यसपालि
0: सम्बोधन खासै भएको छैन होइन। अब हुन त अब त्यहाँ के छ भने ट्रिटमेन्टको प्याकेजहरू एसेन्सियल आधारभूत स्वास्थ्य सेवाको प्याकेजहरूलाई हामीले चाहिँ सुधार्छौँ भनिएको छ। तर यो चाहिँ कस्तो भने गोलमोटोल टाइपको आयो क्या, जस्तो तपाईँले आरोग्य पर्यटन भने जस्तै क्या, त्यो भनेको के हो भनेर आएको छैन नि। त्यस्तै गोलमोटोल टाइपको केही कुराहरू चाहिँ भनिएको छ, तर खास स्पेसिफिक भएर त्यसलाई सम्बोधन गर्ने गरी चाहिँ बजेट आउन सकेका छैन।
1: हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका बारेमा चर्चा गरिरहेका छौं। कुराकानीमा आज हामीसँग स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की हुनुहुन्छ। डाक्टर, विशेष गरेर हामीले चर्चा गरिरहँदाखेरि चाहिँ यो सुर्तिजन्य पदार्थको कुरा पनि जोडौं। सुर्तिजन्य पदार्थमा चाहिँ सरकारलाई विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार कुल चाहिँ 75% पुर्याउनु पर्ने बताए पनि यसपालि सरकारले यसपालि खासै यसलाई चाहिँ बढावा गरेन, के हो यसमा अलिकति क्लियर गरिदिनु।
0: जनस्वास्थ्यको एउटा विद्यार्थी भएको नाताले अहिले गरेको सरकारले गरेको यो चाहिँ गम्भीर भूल हो। सुर्तिजन्य पदार्थमा उसले चाहिँ करको दायरा म अलिकति बढाउँछु, 10% बढाउँछु भनेर यस्तो भेग कुरा राखिदियो। यो त संसारभरि सिन ट्याक्सको रूपमा यसलाई चाहिँ ट्याक्स चाहिँ एकदम वृद्धि गर्दाखेरि विभिन्न देशहरूमा चाहिँ सुर्तिजन्य पदार्थको सेवनमा कमी भएको देखिएको छ। अनि यहाँ चलाखीपूर्ण के लेखिएको छ भन्दाखेरि यो सम्भवत 69 गमा चुरोटमा 10% वृद्धि गरिनेछ भनेको छ क्या, चुरोटमा मात्रै। सुर्तिजन्य पदार्थहरू त यति धेरै छ नि चुरोट बाहेक पनि, त्यो चुरोटमा बाहेक अरू सुर्तिजन्य पदार्थको बारेमा यसले केही स्पेल आउट पनि गरेका छैन। चुरोट भनेर अलिकति 10% वृद्धि गरिनेछ भन्ने कुरा गरेछ एकातिर, अर्कोतिर चुरोट कारखानाहरूलाई प्रमोशन हुने गरी बजेटमा सम्बोधन पनि गरिएको छ। यसले के भयो भने ट्याक्स तिर्ने अथवा चाहिँ खपत धेरै हुने भएको हुनाले त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा चाहिँ सरकारलाई ट्याक्स दिने रेभिन्यू जेनेरेट त गर्ला, तर त्यो रेभिन्यू जेनेरेट गरेको भन्दा डबल ट्रिपलले जनस्वास्थ्यमा यसले प्रभाव पार्ने खालको असाध्यै कुनै पनि हिसाबमा सुर्तीले चाहिँ जनस्वास्थ्यमा कहीँ पनि फाइदा नगर्ने खालको
1: 40,000 त प्रत्येक वर्ष
0: मृत्युको प्रमुख कारण। क्यान्सरको कुरा गरौं, सुर्ती ठोकिन्छ होइन, मुटुको रोगको कुरा गरौं, सुर्ती ठोकिन्छ। हरेक कुराहरूमा जति पनि डिजिज अहिले बढ़िरहेछ त्यसको एउटा महत्वपूर्ण कारक तत्वको रूपमा चाहिँ सुर्तिजन्य पदार्थ हो होइन। त्यसमा उहाँले चुरोट भनेर अरू सुर्तिजन्य पदार्थलाई छोडी पनि दिनुभयो, किनभने यो त त्यो लेखिएको कुरा त कानून जस्तो हुन्छ नि। अब सुर्तीको उत्पादकहरूले यो त चुरोटमा मात्रै हो भनिसके पछाडि अरू सुर्तीमा नलाग्ने हो भन्ने हिसाबमा यो चाहिँ प्लिट हुन्छ होइन। त्यसैले यहाँ गम्भीर यो चाहिँ सँगसँगै सुर्ती सँगसँगै अर्को हाम्रो चाहिँ देशको सबभन्दा ठूलो अर्को समस्या स्वास्थ्यको समस्या भनेको चाहिँ मदिराजन्य पदार्थ हो, त्यसको सही सदुपयोगको कुरा हो। यहाँ के गरिदियो भने मदिराजन्य पदार्थहरूको प्रवर्धनसँग जोडेर बजेट भाषण आयो। यसले के छ भने राजस्व वृद्धि गर्ला, हाम्रो नेपालमा बनेको चाहिँ मदिराजन्य पदार्थलाई चाहिँ विदेशमा चाहिँ एक्सपोर्ट गर्ने, अनि माइक्रो ब्रुअरीहरूलाई पनि मतलब चाहिँ ट्याक्सको दायराभित्र लिएर आउने, भनेको घरेलु उत्पादनहरूलाई पनि ट्याक्सको दायरामा लिएर आउने भन्ने कुराहरू चाहिँ भयो होइन। अब यसले के गर्यो भन्दाखेरि त्यहाँ अझ पैसा कमाउनको लागि अथवा राजस्व वृद्धि गर्नको लागि हामीले मदिराको उद्योगहरूलाई इन्करेज गरिराख्यौँ होइन। यसले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मदिराको खपतलाई बढाउने भने

0: जनचेतना जतिसुकै राम्रो बनाए पनि सशक्तिकरण जतिसुकै गरे पनि चेतना भएकै मान्छेहरूले खाने हुन् त।
1: विज्ञहरूले चाहिँ भेप र ई सिगरेटले गर्दा जुन युवाहरू त्यसमा लतमा लागे र त्यसले गर्दाखेरि जुन खालका जनस्वास्थ्यमा असर पुर्याएका कुरालाई चाहिँ सरकारले सम्बोधन गर्नेछ भन्ने जुन आशा लिएका थिए थुप्रै विज्ञहरूले होइन, निराशाजनक र जनस्वास्थ्य विरोधी पनि भयो।
0: यो तीन चारवटा कुराहरू चाहिँ अहिले संसारमा आइरहेको, एउटा चाहिँ टुबाकोले भन्दा बढी समस्या बनाउने खालको धुवाँ हो त्यो, त्यसमा निकोटिन छँदैछ, अरू चाहिँ कार्बन पार्टिकल्सहरू टन्ने छँदैछ, त्यसैले भेपकोलाई त्यसरी प्रचार प्रसार गरियो। त्यसमा चाहिँ यति धेरै तपाईँको फ्लेभरहरूमा राखियो कि मान्छेहरूलाई चाहिँ, अनि यङहरूलाई टार्गेट गरियो, र नेपालको सन्दर्भमा त यङ मात्रै होइन कि फिमेलहरूलाई बढी टार्गेट गरेको देखिन्छ होइन, यसले गर्दाखेरि चाहिँ त्यसको संख्या, त्यसको प्रयोग गर्नेको संख्या चाहिँ बढ़िरहेको छ। अर्को चाहिँ सेरोगेटेड एडभर्टिजमेन्ट भन्छ कि सूर्य टुबाको अथवा सूर्य नेपाल भनेर सर्टको पछाडिपट्टि लेख्ने कि, त्यस्तै गरेर चाहिँ अल्कोहलको पनि विभिन्न ब्रान्डहरूलाई चाहिँ कपडादेखि लिएर सारा ठाउँमा त्यसको ब्रान्डको नेमहरू लेख्ने होइन, एयरप्लेनमा चढ्नुभयो भने डोमेस्टिक फ्लाइटहरूमा चाहिँ सिटमा राखिएको छ क्या रुसल्यान्ड मिनरल वाटर भनेर, सेरोगेटेड एडभर्टिजमेन्टहरूको कुराहरूदेखि लिएर भेप लगायतको चाहिँ नन टुबाको धुमपान भनेर एकदमै टक्सिक चिजहरू जुन चाहिँ बजारमा बिक्री भइरहेछ, यस्तो चिजहरूलाई त अहिलेको बजेटले अथवा नीति तथा कार्यक्रमले पनि खासै सम्बोधन गरेको देखिने।
1: जुन चाहिँ एकदमै आधारभूत आवश्यकता र अत्यावश्यक सेवाहरूमा पर्छ र जसलाई चाहिँ सरकारले यसपालि सम्बोधन गर्नै पर्ने थियो ती कुराहरू चाहिँ छुटेको, यहाँले चाहिँ के देख्नुभयो त?
0: सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन भनेर होइन सीडीसीको नामबाट एकदम फेमस छ, काम भनेको के छ भने रोगको रोकथाम सँगसँगै नयाँ इनोभेसन गर्ने, रिसर्च गर्ने र त्यसलाई स्ट्रिमलाइन गर्ने, स्ट्यान्डर्ड बनाउने, प्रोटोकल बनाउने, गाइडलाइन बनाउने र चाहिँ होल चाहिँ हेल्थको सेक्टरलाई इम्पावर गर्ने पावरफुल संस्थाको रूपमा मानिन्छ। महामारी हुँदाखेरि अरू अरू विभिन्न खालको चाहिँ स्वास्थ्यको समस्याहरू हुँदाखेरि पनि त्यसले कमान्ड गर्ने हो, त्यस्तो खालको चाहिँ सिरिसी बनाउनु पर्यो भनेको नीतिमा त्यो आयो तर बजेटमा आएन। हामी धेरैको पद चाहिँ यताउता हुने हो कि भन्ने डरले अनि नेगेटिभ एडभोकेसी भएको बुझ्छु मैले। अब अहिलेको जुन टेकुको संरचना छ त्यो टेकुको संरचना तीनटा संरचना बनाइसके पछाडि त्यो टेकुको कुनै काम छैन, त्यहाँको संरचनालाई हामीले प्रदेशमा लानुपर्छ, प्रदेशलाई हामीले सशक्त बनाउनुपर्छ र स्थानीय स्वास्थ्यको धेरै चिजहरू चाहिँ स्थानीय सरकारले गर्ने हो कि त्यो संविधानले राम्रोसँग बुझेको छ, संविधानमा राम्रोसँग उल्लेखित गरिएको छ, तर त्यो संविधानमा भएको कुरा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा बाँड्दाखेरि त्यो बाँड्ने, लेख्ने, टास्क एनालाइसिस गर्ने, फंक्सनल एनालाइसिस गर्ने चाहिँ को भयो भन्दाखेरि चाहिँ त्यही स्वास्थ्यको कर्मचारी भयो क्या होइन, त्यसैले त्यसलाई चाहिँ अलिकति हामीले विकेन्द्रीकृत गर्ने गरी चाहिँ यो सरकारले सक्थ्यो, अरू सरकारले सक्दैन थियो तर यो सरकारले सक्थ्यो, त्यसमा आँट गरेको जस्तो मलाई लाग्दैन। स्थानीय सरकारलाई एउटा जनस्वास्थ्य अधिकृत पनि हामीले दिएनौं, तर सबै चाहिँ गाउँपालिकाहरूमा नगरपालिकाहरूमा कम्तीमा आधारभूत स्वास्थ्य सेवा चाहिँ पुग्नुपर्छ भन्ने हिसाबमा अस्पताल कन्सेप्ट भयो र धेरैवटा चाहिँ यो नगरपालिकाहरू पालिकाहरूले अस्पतालहरू पनि बनाए, 110 जति अस्पताल त अहिले बनिसकेका छन् होइन, 336 भन्नुभएको छ, 356 अस्पताल हो वास्तवमा,
1: भनेको संरचनागत रूपमा सुधार भयो,
0: त्यो
1: तल कमजोर भयो
0: यस, तल अस्पतालहरू बनाउने भनेर भनियो, अस्पतालहरू बनेको छ, अहिलेको सरकारले पनि यसलाई चाहिँ बनाउने भनेर भनेको छ, तर त्यो सँगसँगै हुनुपर्ने अरू संरचनाहरू, अस्पतालहरू ठूल्ठूलो अस्पतालहरू बनाएर त्यहाँ कर्मचारी छैन भने, त्यहाँ डाक्टर छैन भने, त्यहाँ सेवा छैन भने त्यो त झन् फेरि सरकारको चाहिँ स्रोतको दुरूपयोग हुन्छ होइन, पुनर्संरचनामा चाहिँ अलिकति बढी जोड गर्नुपर्ने हो, त्यो चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अथवा चाहिँ अहिलेको बजेटमा एकदमै सन्तुष्ट हुनेखेरि चाहिँ आएको छैन, तर पुराना कुराहरूलाई उहाँले निरन्तरता दिनुभएको छ, त्यो लङ टर्ममा प्रभाव पर्ने खालको कुराहरूमा चाहिँ हाम्रो सोच एकदम पुगेको छैन र अलिकति हरेक सरकार आउने पपुलर हुन खोज्नेले हामीले खासै विकासमा
1: दीर्घकालीन रूपमा चाहिँ सोच भएन
0: भएन। त्यसो छ,
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न जाने?
6: जान्न।
5: फ्रिज, डिप फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी, कुलर, पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र? कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिंकुली भनेको?
5: हो, एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: राम्रा पक्षहरू जस्तो मलाई लाग्छ। अब तर के चिजहरू चाहिँ एकदमै उच्चारण गर्नै पर्ने खालको कुराहरू छ क्या। जस्तो एउटा चाहिँ के लेखिएको छ उनले भने, कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। यो चाहिँ यस्तो मान्छेले चाहिँ बजेट बनायो जसले सुदूरपश्चिम र कर्णाली देखेकै छैन भने जस्तो भयो क्या है। अब त्यहाँ चाहिँ यस्तो दूर दराज छ, यति रिमोट एरिया हो, त्यहाँ चाहिँ केही मान्छेहरू चाहिँ बसेका छन्, तिनीहरूलाई चाहिँ हामीले टेलिमेडिसिनबाट चाहिँ सेवा दिने हो अनि कन्सल्टेसनहरू गर्ने हो, त्यहाँ त अर्को केही पनि गर्न सकिँदैन भन्ने खालको जस्तो देखिन्छ। त्यहाँ के हो भने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानै छ, त्यहाँ उसले चाहिँ विशेषज्ञ लेभलको जनशक्ति नै उत्पादन गरिरहेछ होइन, र ती कुराहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लाका अस्पतालहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लामा हामीले विशेषज्ञ सेवाहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई बढी जोड़ दिनु पर्थ्यो। र टेलिमेडिसिन सेवा भनेको चाहिँ कस्तो भने, अब त्यही जिल्लाभित्रबाट, जस्तो जिल्लाभित्र पनि त दुर्गम क्षेत्रहरू छ नि, ती जिल्लाले दुर्गम क्षेत्रका आधारभूत तहका स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा चाहिँ टेलिमेडिसिन अथवा चाहिँ यो भिडियो कन्सल्टेसनहरू गरेर त्यहीँको दुर्गम क्षेत्रहरूको लागि चाहिँ केही राहत अथवा सहुलियत सेवा प्रदान गर्नको लागि, स्पेसली इमर्जेन्सी सेवाहरू प्रदान गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्थ्यो। त्यहाँ एजिफी केही पनि छैन भन्ने खालको ढंगले भएका कुराहरूलाई पनि अन्डर इस्टिमेट गरेको जस्तो यो बजेटले बनायो। कर्णाली र सुदूरपश्चिमलाई चाहिँ अन्डर इस्टिमेटै गरेको हो कि भन्ने खालको चाहिँ देखिन्छ। पोहोरको र यसको पालीमा त्यस्तो धेरै क्रान्तिकारी फरक छैन। अब एक दुईवटा कुरा चाहिँ यस्तो छ कि, जस्तो तपाईँले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु भन्नुभएको छ, महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु भन्दाखेरि एकदम धेरै चाहिँ त्यहाँ पार्लियामेन्टमा पनि ढपढप आएको थियो, मान्छेहरूलाई सुन्दा पनि एकदम कर्णप्रिय लाग्छ। तर दोब्बर भत्तामा दोब्बर गरेको छु भनेपछि त्यसको बेसिक बेस कति थियो भन्ने,
2: 150
1: अनि त्यसमा भत्ता दोब्बर गरेर के मिनिङ हुन्छ, 500 नै पुर्याउनु भयो के मिनिङ हुन्छ अहिलेको चाहिँ महँगीमा, अहिलेको चाहिँ समस्यामा। त्यसैले चाहिँ एकदम पपुलर जस्तो देखियो क्या, यो चाहिँ खासै सब्सटेन्सियल त्यसमा केही फरक नपर्ने, तर भन्दाखेरि दोब्बर गरेको छु। तर गर्नुपर्ने कुरा के थियो भने, बेसिक स्यालेरीको कति गुणा, एउटा डिएमा उसले प्राप्त गर्ने बेसिक स्यालेरीको 1.5 गुणा अथवा 2 गुणा बढी। रातिको ड्युटी भनेको जहिले पनि रिस्की हो नि, रातिको ड्युटी भनेको जहिले पनि जटिल हो नि, त्यो खास गरी फेरि नर्सहरूलाई जसको चाहिँ बच्चा छ, बच्चाको आमा हुनुहुन्छ, परिवार छ, परिवार बच्चा सबै छोडेर अस्पतालमा ड्युटी गर्न जाने मान्छेलाई चाहिँ, हिजो कुनै जमानामा त्यो 175 पनि एकदम धेरै थियो होला, तर त्यो धेरै जमानाको अगाडिको, हामी स्टुडेन्ट हुनुभन्दा अगाडिको भनेपछि, अब अहिलेको परिप्रेक्ष्यमा हामीले स्यालेरीसँग यसलाई बेस चाहिँ एउटा चाहिँ निश्चित बेससँग जोडेर त्यसको यति गुणा भन्ने हिसाबले गर्नुभएको भए सायद यो मोटिभेटिङ हुन्थ्यो होला जस्तो मलाई लाग्छ।
2: यो सरकारले जलन उपचार सेवाको पहुँच विस्तार गर्न पनि भनेको छ होइन,
1: यो चाहिँ के हो भने तपाईँले योभन्दा अगाडिको 80-81 81-82 चाहिँ
2: निरन्तर
1: बजेट हेर्नुभयो भने जस्ताको तस्तै छ,
2: कपी पेस्ट मात्रै भयो होइन, विकेन्द्रीकृत हुनुपर्ने हो नि यो जलन सेवा होइन, सुदूरपश्चिमको बिरामीलाई काठमाडौँ ल्याइराख्ने
1: पर्ने होइन, हुँदै हुँदैन। यो त कस्तो भने, यो त इम्पावरमेन्ट कुरा पनि हो। हामीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई बर्नको म्यानेजमेन्टमा तलदेखि माथिसम्म सबैले पढेको छ, अहिलेको बर्नको केस हेर्दा, यसको टाइप हेर्दाखेरि के कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति बढी प्रायोरिटी दिन सक्यौं भने, हामी जिल्ला अस्पतालदेखि लिएर प्राथमिक सेवा, बर्नको म्यानेजमेन्टमा सबभन्दा धेरै ख्याल गर्नुपर्ने भनेको चाहिँ बर्न हुने बित्तिकै गर्नुपर्ने प्राथमिक उपचार हो होइन, त्यो प्राथमिक उपचारमा चाहिँ हामीले कति धेरै ध्यान दिन्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। त्यसरी प्रणालीगत हिसाबले प्रणाली सुधारमा यसलाई लानुपर्छ, र त्यो विशेषज्ञताको आधारमा हरेक अस्पतालमा बर्नलाई म्यानेज गर्ने खालको क्षमता विकास गर्नुपर्छ। बर्न हुने बित्तिकै एकदमै टाढाबाट काठमाडौँ ल्याउनु भनेको त्यो बाटैमै संक्रमण गराउने, अनि त्यो बर्नको प्राथमिक उपचार राम्रोसँग भएन भने तपाईँ हामीले चाहिँ काठमाडौँमा एकदमै राम्रो सुपर स्पेसियालिटी हामीले बनायौं भने पनि त्यसले खासै काम गर्दैन कि। विकेन्द्रीकृतै गर्नुपर्छ, तपाईँले भने जस्तो डेडिकेटेड युनिटहरू बनाइनै पर्छ, बढी फोकस नै यसलाई प्राथमिक उपचार गर्नुपर्छ।
2: बजेट भन्दा केही दिन अगाडि चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा मातृ स्वास्थ्य सेवा कार्यक्रमका केही कार्यक्रमहरू चाहिँ घटाएको चाहिँ पाइयो होइन, त्यसपछि आएर बजेटले पनि खासै सम्बोधन नगरेको पाइयो। मातृ स्वास्थ्य सेवामा चाहिँ सरकारले यसलाई चाहिँ अलिकति प्राथमिकतामा चाहिँ कम परेको हो कि के हो यसमा?
1: खास गरी स्वास्थ्यको बजेट चाहिँ यो इभेन्ट बेस्ड बजेट जस्तो छ कि, हामीले पोलिसी बेस्ड अथवा चाहिँ यसको चाहिँ हामीले जुन योजना बनाएको छौँ त्यो योजनाको चाहिँ प्रोग्राम बेस्ड भन्दा पनि यो इभेन्ट बेस्ड बजेटिङ जस्तो छ यो धेरै होइन। त्यसैले योभन्दा अगाडि मातृ शिशुको कार्यक्रमहरू प्राय गरेर एक्सटर्नल डेभलपमेन्ट पार्टनरको फण्डिङबाट चलिरहेको थियो, एकदमै राम्रो चलेको थियो। नेपालमा हामीले मातृ शिशुको स्वास्थ्यसँग सुधार्ने कुराहरूमा चाहिँ धेरै नै सुधार गरेका हौं, अझै सुधार्न बाँकी छ तर धेरै नै सुधार गरेका हौं, र त्यसमा एक्सटर्नल डेभलपमेन्ट पार्टनरको ठूलो लगानी छ होइन। अब त्यो लगानी घट्यो अहिले यो पछिल्लो दिनमा, वास्तवमा विश्वमा आएको परिवर्तनको कारणले गर्दाखेरि चाहिँ घट्यो। अब घटिसके पछाडि जुन सरकारले जिम्मा लिनुपर्ने हो नि त, आजिटिस जे कार्यक्रमहरू भइरहेछ त्यो कार्यक्रम त जिम्मा लिनुपर्ने हो, त्यो जिम्मा लिने कुरामा चाहिँ यो बजेटले पनि नीतिले पनि के गरिरहेछ भन्दाखेरि चाहिँ अक्मकाइरहेको अवस्था क्या। यो सकिन्छ त, यत्रो धेरै चाहिँ लगानी हाम्रो चाहिँ थप्नु पर्यो, यो सकिन्छ त भन्ने खालको नि अलिकति चाहिँ हिचकिचाहट भइरहेको अवस्था चाहिँ देखिन्छ। त्यसैले मातृ शिशुको स्वास्थ्यमा यसले चाहिँ प्रभाव पक्का पार्छ, गम्भीर प्रभाव पार्छ, र त्यसो भएको हुनाले अब अलिकति सामाजिक सुरक्षासँग सम्बन्धित बनाएर त्यसमा अलिकति प्रोटेक्सन गरेको जस्तो चाहिँ देखिन्छ, तर अक्मकाइरहेको अवस्था हो कि। अनि अर्को चाहिँ अब सैद्धान्तिक हिसाबमा हेर्दाखेरि जस्तो हामीले बालबालिकाहरूलाई चाहिँ पोषण भत्ता दिने भनेर भनिरहेछौ नि होइन, अब यो पोषण भत्ता दिने पैसा दिने तर त्यहाँ चाहिँ साँच्चै भन्ने हो भने स्वस्थ खानेकुरै प्राप्त हुँदैन भने, अनि त्यो दिएको पैसाले चाहिँ बच्चालाई के किनेर खुवाउँछ?
2: पोषणयुक्त भइरहेछ कि
1: होइन? त्यो त फ्रुटी खुवाउने होला त्यसले, त्यसले बजारमा भएको मिठाई खुवाउने होला, चाउचाउ खुवाउने होला, अनि त्यो पैसा दिएर वास्तवमा न्युट्रिसनल स्ट्याटसमा चेन्ज आउँछ त। त्यसैले कतिपय ठाउँहरूमा चाहिँ हामीले सोच्नुपर्ने, छलफल गर्नुपर्ने, बहुत अध्ययन गर्नुपर्ने, त्यो पैसाको अभावको कारणले गर्दाखेरि कुपोषण बढेको हो कि अरू केही कारणले बढेको हो भन्ने खालको कुरामा चाहिँ सरकारको ध्यान जानु जरुरी छ। र मातृ शिशुमा पनि त्यो हिजो गरेका कामहरूको निरन्तरताको लागि सरकारले लगानी बढाउनुपर्छ।
2: जस्तो यो वर्षको बजेट हुन त विगतका वर्षका कार्यक्रमलाई नै निरन्तरता हो भनेर भन्नुभयो यहाँले, यही वर्षको बजेटले चाहिँ आगामी चार पाँच वर्षमा चाहिँ यो क्षेत्रमा चाहिँ असर पर्छ है, यो बेला हामीले सम्हाल्न नसकेको, यो बेला हामीले सम्बोधन गर्न नसकेको विषयले अबको चार पाँच वर्षमा चाहिँ यो क्षेत्रलाई चाहिँ असर पर्छ भन्ने त्यस्तो केही छ?
1: त्यस्तो देखिँदैन, यो त कस्तो भने निरन्तर कार्यक्रमको छ। अब हिजो उहाँहरूले नै भनेको एकदम बजेट चाहिँ वितरणमुखी भयो भन्नुभएको थियो, अब अहिले उहाँहरूले त्योभन्दा धेरै वितरण गर्नुभएको, धेरैवटा कार्यक्रमलाई थोरै थोरै भए पनि बजेट दिने खालको, र यसले चाहिँ समग्रमा त्यो बजेट त्यहाँ गइसके पछाडि त्यसले पार्ने प्रभाव भनौँ न आर्थिक क्षेत्रमा पार्ने प्रभावको हिसाबले हेर्ने हो भने चाहिँ खासै त्यस्तो एकदमै है पाँच वर्षभित्रमा चाहिँ नेपालमा एकदमै देखिने गरी परिवर्तन आउने भयो भन्न सकिँदैन। त्यसैले त्यसको चाहिँ ठ्याक्कै अब हामीले हाम्रो लेन्सबाट हेर्दाखेरि भनौँ न हामीले जति सरकारले गरेको कार्यक्रम घोषणा आदि इत्यादि हेर्दाखेरि चाहिँ एकदम लङ टर्ममा एकदम राम्रो प्रभाव पार्ने भयो है भन्ने खालको चाहिँ देखिँदैन। अब अलिअलि चाहिँ यसो पपुलर भनौँ न सुधारका कामहरू पनि जस्तो करको दायरालाई अलिकति बढाउने, अनि भ्याटको सिस्टमलाई चाहिँ अलिकति मल्टिपल रेटमा लिएर जाने, यस्ता कुराहरू र करको व्यवस्थापनमा अलिकति नयाँ ढंगले व्यवस्थापन गर्न सकिन्छ कि भन्ने खालको ढंगले सरकार लाग्नु चाहिँ यो अलिकति सुधारात्मक राम्रो पक्ष देखिन्छ। तर सँगसँगै अब त्यो करको दायरामा मात्रै सुधार्ने कुराहरू होइन नि, कर त कसले तिर्छ भन्दा जसले इन्भेस्टमेन्ट गर्ने हो, जसले चाहिँ रोजगारी प्राप्त गर्ने हो, अब इम्प्लोयमेन्ट इन्क्रिमेन्ट हुने खालको, इन्कम चाहिँ जेनेरेट हुने खालको, प्रोडक्टिभिटी जेनेरेट हुने खालको कुराहरूमा चाहिँ सरकारको अहिले पैसा पनि एकदम धेरै छ भनिएको छ होइन, लगानीको समस्या छैन भनिएको छ, तर त्यो लगानी मैत्री इन्भाइरोमेन्ट चाहिँ सरकारले बनाउन सक्छ कि सक्दैन भन्ने खालको कुराहरूमा चाहिँ हामीले बनाउँछौ, हामी जिम्मा लिन्छौ, ल तिमीले लगानी गर भन्ने ढंगले आयो भने मान्छे लगानी गर्ने हो।
2: त्यस्तो
1: खालको चाहिँ देखिँदैन।
2: भनेपछि नीति कार्यक्रममा जे सम्बोधन भए थियो अनि विशेष गरेर उहाँहरूले 100 दिने अभियान भनेर कुराहरू पनि गर्नुभएको थियो होइन, अहिले बजेटसम्म आइपुग्दाखेरि चाहिँ कतिको तालमेल मिलेको छ?
1: 100 दिने कार्यक्रम हेर्दाखेरि चाहिँ ल नयाँ सरकारले नयाँ ढंगले राम्रै गर्ने भयो भन्ने खालको एउटा खालको मान्छेहरूमा चाहिँ ऊ भइरहेको
2: थियो,
1: खाका कोरे जस्तो भइरहेको थियो। तर उहाँहरूले त्यो 100 दिने कार्यक्रम घोषणा पनि गर्नुभयो, काम पनि गर्दै जानुभयो। अब अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ 4-5% काम त उहाँहरूले गर्नुभयो होला, तर कामका पनि धेरै बाई प्रोडक्ट आउने खालका कामहरू उहाँहरूले गर्नुभएको जस्तो देखिन्छ। र त्यसदेखि बजेटको यात्रामा आउँदाखेरि त उहाँहरू पनि पुरानै ट्र्याकमा आइसक्नु भयो। त्यस कारणले जतासुकैबाट घुमे पनि स्रोतमा आउने हो नि त, स्रोत चाहिँ यति लिमिटेड स्रोत छ हाम्रो, त्यो लिमिटेड स्रोतले धेरै काम गर्नुपर्ने भएको हुनाले हामीले वास्तवमा राजनीतिक पार्टीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यो स्रोत अनुसारको एक्सपेक्टेशन बढाइदिनु परेका जनतालाई, स्रोत एकदम कम छ, लगानी गर्न सक्ने क्षेत्र एकदम कम छ, अनि एकदम एक्सपेक्टेशन चाहिँ हामीले एकदम बढाइदिने, अनि 100 दिने कार्यक्रमले झन् धेरै एक्सपेक्टेशन बढाइदियो, तर यथार्थमा स्रोत नभइकन त्यो कार्यक्रम सञ्चालन गर्न सकिँदैन। त्यसो भएर यो तालमेलमा चाहिँ सरकार चाहिँ अलिकति ब्यालेन्स गर्न, सन्तुलन गर्न चाहिँ उसलाई अलिकति गाह्रो भएको हो कि
2: स्रोत जुटाउनको लागि सरकारले यो पालि चाहिँ कस्तो खालको कदमहरू चाहिँ चाल्नुपर्छ?
1: अब उसले चाहिँ के गर्नु पर्यो भने लगानी मैत्री वातावरण बनाउनु पर्यो, क्या व्यापक लगानी। अहिले हुन त उहाँहरूले चाहिँ विदेशको मान्छेहरूलाई पनि नेपालमा आएर लगानी गर्ने खालको इन्भाइरोमेन्ट तयार गर्छौं भने यो त मैले 10 वर्षदेखि सुनिरहेको छु क्या, त के कुरा चाहिँ 1, 2, 3, 4, 5 के गर्दाखेरि चाहिँ नेपालमा लगानी बढ्छ? लगानी गर्ने अवस्थै छैन। लगानी गर्यो भने त्यो लगानी डुब्यो भने त्यसको लगानीको जुन जोखिम हुन्छ नि, त्यो जोखिमलाई व्यवस्थापन गर्ने चाहिँ सरकारको के तरिका हो? होइन त्यत्तिकै मान्छे आएर चाहिँ एकदम बाल्नमा पानी हाल्ने जस्तो त हाल्दैन नि, होइन एउटा कुरा। दोस्रो कुरा चाहिँ उसले इन्भेस्टमेन्ट गरिसके पछाडि स्वाभाविक रूपमा उसले प्रफिट प्राप्त गर्छ, गर्नुपर्छ, त्यो नाफा प्राप्त गर्ने कुराहरूलाई ग्यारेन्टी पनि गर्नुपर्छ। त्यो नाफा प्राप्त गरिसके पछाडि उसले चाहिँ त्यो नाफा त उसले प्रयोग गर्न सक्ने खालको वातावरण बनाउनुपर्छ नि, त्यो वातावरण बनाउँछ कि बनाउँदैन? कुनै एउटा चाहिँ इन्भेस्टर आएर लगानी गर्यो अनि लगानी गरिसके पछाडि प्रफिट चाहिँ तैँले लान पाउँदैनस् भन्यो भने लगानी कसैले गर्छ? त्यस कारणले त्यो एकदम क्लियर छैन कि। अब त्यस्तो गर्नु हुँदैन, नेपालको सबै पैसा बाहिर जान्छ भनेर भन्यो भने राष्ट्रिय पुँजी कसरी हामीले डेभलप गर्न सकिन्छ भन्ने खालको, राष्ट्रिय पुँजीलाई विकास गर्ने खालको कुराहरूमा चाहिँ उसले जोड गर्नु थियो भन्ने हो, होइन? त्यसैले अलिकति हाम्रो हिसाबमा हेर्दाखेरि स्वास्थ्यकै कुरा गर्दाखेरि चाहिँ म त स्वास्थ्य क्षेत्रको मान्छे भएको हुनाले स्वास्थ्यमा पनि लगानी मैत्री वातावरण छैन कि। मान्छेहरू थुप्रो प्राइभेट हस्पिटलहरू बनाइराखेको छ, तर तपाईँले त्यो भित्रको व्यथा सुन्नुभयो भने यति पीडादायी छ कि उहाँहरूले लगानी गर्नुभएको छ, त्यत्रो अरबौं लगानी गर्नुभएको छ, तर नाफामा हुनुहुन्न, घाटामा हुनुहुन्छ, बिस्तारै झन् डिटोरिएट भएर गइरहेछ। त्यसैले लगानी मैत्री चाहिँ छैन।
2: जस्तो यसपालि सरकारले चाहिँ निजी क्षेत्रका स्वास्थ्य क्षेत्र भनौ या स्वास्थ्य क्षेत्र होस् अथवा शिक्षाको क्षेत्र होस् दुवैलाई चाहिँ अलिकति बाँध्न खोजेको, काम गर्ने वातावरण मैत्री चाहिँ भएन भन्ने खालका गुनासोहरू पनि आइरहेको छ यो बेला, होइन? खासमा सरकारले चाहिँ अलिकति निजी क्षेत्र र सरकारी स्वास्थ्य क्षेत्रकै कुरा गरौं, दुइटैलाई यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याउन नसकेकै हो।
1: अब यो यसले के देखाउँछ भने नि, अब मैले चाहिँ प्राध्यापन गरिरहेको विषय पनि यस्तै यस्तै भएको हुनाले मैले के भन्छु भने यो सरकारले फिलोसफिकली यो के फिलोसफी लिएको हो, यसको दार्शनिक हिसाबमा यो सरकार चाहिँ कुन चाहिँ दर्शनसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। अहिलेसम्म यसो हेर्दाखेरि त्यो कुनै पनि चिजहरू क्लियर देखिँदैन, होइन? यो दार्शनिक हिसाबमा यो सरकारले प्रमोसन गर्ने कुरा के हो? संसारमा इकोनोमिक थ्योरीजहरूमा पनि यो कुन चाहिँ थ्योरीबाट यो गाइडेड हो भन्ने कुराहरू चाहिँ ठ्याक्कै सरकारलाई हेर्दाखेरि अथवा उसको पार्टीलाई हेर्दाखेरि चाहिँ भन्न सकिँदैन, किनभने उसले घोषणा गरेको छैन। व्यवहारमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू सोसियल सेक्टरमा जुन चाहिँ सामाजिक क्षेत्रहरू छन् त्यो सामाजिक क्षेत्रहरूमा चाहिँ लगानी अभिवृद्धि गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने, शिक्षा र स्वास्थ्यलाई राम्रोसँग चाहिँ व्यवस्थापन गरियो भने हामी धेरैभन्दा धेरै चाहिँ सामाजिक विकास गर्न सक्छौ भन्ने खालको एउटा फिलोसफी हो नि त। त्यो फिलोसफी त्यति साह्रो राम्रोसँग पक्रेको जस्तो देखिँदैन, होइन, जसले गर्दा उहाँहरूलाई स्वास्थ्य र शिक्षामा चाहिँ त्यति साह्रो धेरै लगानी बढाउने, राष्ट्रिय लगानी बढाउने, राज्यको लगानी बढाउने, राज्यको चाहिँ तपाईँको निगरानी बढाउने भने जस्तो देखिँदैन। अब यहाँ कतिसम्म छ भने विश्वविद्यालय बाहिरको विश्वविद्यालयहरूलाई यहाँ क्याम्पस खोल्न सहजीकरण गर्ने भन्नुभएको छ, त्यसको मतलब के हो भने नेपालमा भएका विश्वविद्यालयहरूलाई सिध्याउने भने हो नि, नेपालकै विश्वविद्यालयहरू चाहिँ बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो नि त। अनि पो त्यसपछि आदान प्रदान गर्ने भन्ने त छ, तर त्यो आदान प्रदान चाहिँ एकदम भेग छ त्यहाँ। त्योभन्दा अगाडि चाहिँ के लेखिएको छ भने बाहिरका विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस खोल्ने, भनेपछि त अब मान्छेलाई अहिले क्रेज के भइरहेको छ भन्दा चाहिँ हार्वर्ड युनिभर्सिटीको ब्रान्च यहाँ खोल्ने, क्याम्पस खोल्यो अरे, अक्सफोर्डको क्याम्पस खोल्यो अरे भनेपछि मान्छे हुरुरु जाने भएर अर्को ठूलो व्यापार चाहिँ यहाँ चल्ने भयो। तर म एज अ प्रोफेसर के भन्छु भने हार्वर्डको युनिभर्सिटीको प्रोफेसर र त्रिभुवन युनिभर्सिटीको प्रोफेसरको नलेजको क्षमताको प्रतिस्पर्धा हेरौँ न कि नेपालका प्रोफेसरहरू चाहिँ कमजोरै छन्। हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरू चाहिँ सबै एकदमै चाहिँ नेपालको विद्यार्थीहरू भन्दाखेरि चाहिँ एकदमै उच्चतम दरका चाहिँ दरको चाहिँ नलेज र स्किल पाएका छन् त्यस्तो पनि छैन, केही मान्छेहरूले गरे होला। नेपाली प्रोफेसरहरू पनि छन् त्यहाँ हार्वर्ड युनिभर्सिटीमा, अक्सफोर्ड युनिभर्सिटीमा छन्, सबै ठाउँमा छन् नि। त्यसैले यो कस्तो भने हामीले एउटा यस्तो भाष्य बनायौं, देशभन्दा बाहिरका राम्रा, देशभित्रका चाहिँ कुनै पनि नराम्रा भन्ने खालको भाष्य बनायौं, खास गरी शिक्षा र स्वास्थ्यमा चाहिँ त्यो भाष्यलाई सपोर्ट हुने खालको चाहिँ बजेटले पनि काहीँ काहीँ यसो संकेत गर्छ। त्यसैले मैले के भन्न खोजेको भने मैले विरोध पनि गरे होइन, तर सरकार दार्शनिक
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082-5625-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
9: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
9: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28903 र 98095-12871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: सीता के भयो तिमीलाई? घुम्चेर बसेछौ
15: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
14: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
18: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
19: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबै जाने यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
20: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
21: हो र?
20: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
21: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
20: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
21: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
20: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2083-84 को बजेटमाथि आजबाट छलफल शुरू हुँदैछ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लीले संघीय संसदमा 21 अर्ब 24 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। आज दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सांसदहरूले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। आज 26औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सन् 2001 जुन 1 देखि विश्व दूध दिवस मनाउन थालेको हो। यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरकारवाला निकायहरूले जेठ 14 देखि 19 गतेसम्म साताव्यापी कार्यक्रमहरू आयोजना गरेका छन्। दुग्ध विकास बोर्डका अधिकृतका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। कुल कृषि ग्रास्त उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र पनि हो। आर्थिक वर्ष 2081-82 को तथ्याङ्क अनुसार नेपालमा वार्षिक 27,18,177 मेट्रिक टन दूध उत्पादन भएको छ। यो क्षेत्रले ग्रामीण अर्थतन्त्रमा वार्षिक करिब 28 अर्ब रूपियाँ शहरबाट गाउँतर्फ प्रवाह गर्दै 3,80,000 परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। तुलसीपुरको गुल्म चोकमा आज बिहान टिप्पर र मोटरसाइकल एकापसमा ठोकिँदा 3 जना घाइते भएका छन्। तुलसीपुरबाट लम्हेतर्फ जाँदै गरेको RA 4P 3390 नम्बरको मोटरसाइकललाई भुमरेतर्फ आउँदै गरेको RA 1K 2192 नम्बरको टिप्परले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो। टिप्परको ठक्करबाट मोटरसाइकल चालक दाङको लम्हे नगरपालिका वडा नम्बर 5 निवासी 35 वर्षीय मनोज नेपाली, उहाँकी श्रीमती 34 वर्षीय अनुषा नेपाली र 5 वर्षका छोरा मिनराज घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ। घाइते 3 जना मध्ये बुबा र छोरालाई बढ़ी चोट लागेको छ। घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। टिप्पर चालक शान्तिनगर गाउँपालिका वडा नम्बर 5 निवासी 39 वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। र नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बताएको छ। निगमका अनुसार यस अंकि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजल तथा मट्टीतेलको भाव पनि यस अंकि जस्तै पहिलो वर्गको लागि 222.50 रूपियाँ, दोस्रो वर्गको लागि 224 रूपियाँ र तेस्रो वर्गको 225 रूपियाँ कायम गरेको निगमले बताएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एक नब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, दिवित रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
10: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847-27-977
11: र 9858-30-689।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
15: उपचार हुने रोगहरू:
14: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 9866-61-694।
16: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
17: बिमा गराउन जाँदैछु।
16: बिमा किन गर्नु पर्यो सर? बिमा
17: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट
11: आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
17: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
11: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
17: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
18: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
17: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
11: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
17: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
19: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
24: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
25: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
24: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
25: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
24: तालिममा दिइने विषयहरू
25: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
24: स्पेशल सेफ तालिम,
25: जापानिज सुशी तालिम,
24: वेट्रेस,
25: टुरिस्ट गाइड।
24: हाम्रा विशेषताहरू
25: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
24: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
25: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
24: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
25: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
24: सम्पर्क मोबाइल 9841170909 9841170909।
25: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
0: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: विदेशमा पसिना बेचेर बुवाले मानियालाई 9 र 10 कक्षा जनकपुर राखेर पढाए। 11-12 पढ्न विराटनगर बस्दा मानियामा अचानक ऱ्यापर बन्ने सपना पलाउन थाल्यो।
1: मानिया परिवारको प्रेसर एउटा पढ्नु पर्छ डाक्टर बन्नु पर्छ भन्ने, फेरि तपाईँलाई जित्न चाहिँ संगीतले जितेछ, त्यो बेलामा गाह्रो भएन तपाईँलाई प्रेसर भएन?
2: मेहनत चाहिँ बेसी नै पछि मोबाइलले हो।

0: एमबीबीएस को तैयारी छोडेर उनी पटना र मुजफ्फरपुर सम्मका स्टुडियो धाउने भइसकेका थिए।
1: तपाईको रूम हो यो?
2: हजुर। वेलकम।
1: के छ तपाईको रूममा?
2: सर्प छ।
1: खुसर्प ओ जिउँ।

0: कसरी कसरी जन्मियो ऱ्याप?
1: ऱ्याप कसरी जन्मियो? मेरो सब दिन अब डान्सै गर्ने त्यस्तो थट थियो नि त होइन, ऱ्यापमा केले त्यस्तो थटै थिएन कि ऱ्याप गर्ने, तर सुन्थे पहिला अब जस्तै हनी सिंह होइन, लाउरे लाउरे दाई हुनुहुन्छ या मुदु दाई, त्यो सुन्थे पहिला विराटनगर हुँदा एउटा साथी गीत लेखेको थियो होइन, तर मलाई अलिअलि गीत कमजोर टाइपको फिल भयो, म पनि यसमा केही एड गर्न सक्छु सायद त्यस्तो थट आयो कि दिमागमा, अनि म चारवटा लाइन लेखेँ, देखली अहाँके जब दिलमे बसाके रखली, अहाँ हाम्रो जान भेली अहीँके प्राण भेली, यो चारवटा लाइन आछ फर्स्टमा, जस्ट अब दिमागमा आइसकेपछि म साइकलमा कलेज गइरहेको थिएँ अनि जस्ट दिमागमा आइरहेछ, अनि आउँदै आउँदै आउँदै आउँदै त्यो लिरिक्स आफै मतलब हुन्छ नि त एउटा ऱ्यापको फर्ममा स्विच भयो, पहिला यस्तो थियो देखली अहाँके जब दिलमे बसाके रखली, पछि अब त्यही ऱ्यापमा फर्म हुँदा देखली अहाँके जब दिलमे बसाके रखली, यहाँ हाम्रो जान भेली अहीँके प्राण भेली, अहाँ बिना जिन्दगी चलते नहीं गुजारा, जिन्दगीमे चाही अहीँके सहारा, अहाँके दिल पर हमर नाम, अहाँके जिन्दगी हमर शान, कह दू इशारा ला देव तारा, प्यार में डूबल दुनिया सारा, त्यहाँ यो फर्स्ट ऱ्याप मतलब मेरो हो त्यहाँबाट चाहिँ आएछ।
0: अनि त्यो यो ऱ्याप लेखेको समय चाहिँ 7:34 जाला,
1: अनि त्यही अब के बुझ्नुहुन्छ आई एन्ड नट आई डिप छ फेरि
0: होइन,
1: म छु म छैन हामी छौँ होइन, यसमा बुझाउनु पर्छ तपाईँ फेरि जस्तै अब है आई एन्ड आई नट, हामी हुँदा अनि भन्यो नि त हामी कि हामी छौँ कि नै, हामी हुँदा भन्ने हो नि त, यदि हामी छैनौँ भने अनि कसरी भन्ने, बुझ्नुभयो?
0: अलिअलि बुझ्या बुझ्या जस्तो नि, नबुझ्या नबुझ्या जस्तो नि।
1: आई एन्ड नट आई मिन्स हामी छौँ, यदि हामी छौँ अनि भन्न सक्छौँ कि हामी छैनौँ, यदि हामी छैनौँ अनि कसरी भन्न कि हामी छौँ कि छैनौँ भनेर, अब कसरी बुझ्नुहुन्छ? जस्तै यो सामान दुनियाँमा छ होइन, यो सामान आयो अनि त्यसपछि चाहिँ आयो नि त यो छैन भन्ने कुरा
0: मैले बुझेँ, अब बुझेँ सामानको एक्जाम्पलबाट बुझेँ, नहुनलाई पनि हुनु पर्यो,
1: त्यही हो अनि त्यही हो, अब यता बुझ्नुहुन्छ भने अब
0: के
1: यता ईश्वरीय सिस्टम हो, प्राकृतिक सिस्टम हो, शारीरिक सिस्टम हो, सामाजिक हो, एकचोटि म मेरो थट आएको थियो होइन दिमागमा, यहाँ यो सुन्यो मजा आउँछ है, काठमाडौँ जानु थियो होइन, विदेशको प्लान चलिरहेको थियो मेरो दिमागमा, आई क्विट होइन, अनि पछि फेरि काठमाडौँ गयो, अनि एउटा हुन्छ नि त अब इनर्जी, हाम्रो आज अर्कै इनर्जी हुन्छ फेरि भोलि अर्कै इनर्जी हुन्छ, अनि फेरि आएँ काठमाडौँबाट अनि यहाँ हेरेँ आई क्वाइट लेखा रहेछ, अनि मैले के लेख्दै फेरि नेभर क्वाइट,
0: ओ मेरो काँडा उम्रे, तपाईँले चाहिँ हरेस खाएर विदेश जानु पर्यो भनेर
1: कतिचोटि हो त्यस्तो हो।
0: अहिले त आउँदैन विदेश जाने सोच?
1: आउँदैन, माइक नै बोक्ने हो विदेश गएर, बुवा जानु भएको छ होइन, बेलुका बोकेर आउनु भएको छ त्यहाँबाट, तर मेरो सोच छ त्यहाँ गएर माइक बोक्ने, जे गर्नु परोस् त्यसको लागि। हेलो, हँ अथि छुट्ने करेको छ अरे, हँ चन्दनको लाभ जाए पर्दो न, वैसे तोरा पठाउँदैछु न, किसो राजनकै काठमाडौँ जाँदैछ नु, तपाईँ चस्मा लाउनु भएको छ, म पनि लगाउँ,
0: लाउन न, ए घाम भएर लाग्छ, मैले मेरो लाउने बानी छ घाममा, फेरि यहाँबाट त सारा गाउँ देखिँदो रहेछ है,
1: यो यो रुम यो मेरो रुम होइन, यो गाउँको नम्बर वान रुम,
0: किन भन्नु त,
1: मतलब यति मजा आउँछ यो रुममा, छोडिदिनु कुरा, अनि यो यो चाहिँ यो एरिया हो नि हाम्रो, यो हाम्रो चाहिँ दलित समुदाय हो है,
0: ए
1: हामी दलित छौँ, यो हाम्रो आफ्नै उ छ के के भन्छ,
0: आफ्नै मात्रै समुदाय छ,
1: सबै सबैबाट टाढा छौँ कि हामी, कनेक्सनै छैन हाम्रो,
0: ए हो
1: दुनियाँको कनेक्सन कट हुन्छ क्या हाम्रो,
0: अहिले पनि त्यस्तो हुन्छ,
1: अहिले अहिले गाउँमा त्यस्तै छ, कहिले चेन्ज हुने होला छैन, यो
0: कस्तो छ भन्नु त,
1: गाउँमा जस्तै यदि हाम्रो हामीहरूको भोज भयो भने होइन, पहिला हायर कास्ट भनौँ न, अब हामी त अब त लेभल छुट्या छ त दुनियाँले होइन, अब हामी त यही भन्न सक्छौँ, हायर कास्टलाई चाहिँ पहिला खुवाउने अनि हामीलाई चाहिँ पछि खुवाउने के, साइडको ठाउँ दिने क्या हामीलाई, अनि त्यो हेरेर म भोजै खान जाँदिनँ, हाम्रो कास्टको कोही जाँदैन, केटाहरू पनि जाँदैन, साथी पनि छैन।

0: हम लोग मतलब हायर कास्ट हम लोग बाजार से कनेक्शन है ना के उता हमरो बाजार से है ना बाजार भेजा लो चौक ही ना हम चौक बने को उतो जंगल वन हो हम जिंदगी आदि 25 वर्ष बाद है मैं जहांसम लगता कि यदि कैलकुलेट कर 15 वर्ष में त्या बिता यदि कोही मान्छे दलित छ हैन अब उसको दिमागमा के थट आउँछ कि अब बुवालाई मम्मीलाई खुसी गर्नुपर्ने छ हैन अब खुसी कसरी गर्ने दलितको फ्यामिलीमा तपाईँ हेर्नुभयो भने पढाइ गर्दा सबै विदेश जाने सानो सानो काम गर्ने जस्ट लेबरको काम गर्ने 700 लेबरकै काममा अल्झिने सानै उमेरमा बिहे हुने त्यही छोराछोरीको सिस्टममै लाइफ खतम त्यस्तो सिस्टम छ यहाँ
1: यो घर पनि विदेशको पैसा थियो तपाईँको घर
0: होइन
1: होइन बुवाको कमाइ होइन यो
0: दाइ दाइल दाइल बनाउनु भएको छ मेरो चाहिँ केही छैन यसो फेरि म के गरेर थाहा छ यो बनाऊ म है
1: ए रेलिङ तपाईँको कमाइले यो रेलिङ चाहिँ
0: कमाइ होइन मलाई आउँछ बनाउनु
1: ए भएर यसो वेल्डिङहरू गर्न आउँछ
0: यो फेरि यो मेरो डिजाइन हो यो दुनियाँमा कति पाउँदैन है यो डिजाइन यसलाई बास्केट भन्छ त्यही हो एक पैसा चाहिँ लगाएको छैन यो घरमा तर के गरे म एउटा एउटा इँटा हुन्छ नि इँट त्यहाँबाट अब हाम्रो गल्ली छ नि त यहाँ आउँदैन गाडी सारी अनि त्यहाँबाट चाहिँ म सबै बोकेर यहाँ राखेँ 15,000 इँटा त्यो चाहिँ म गरेँ काम गर्न आउँछ हामीले चाहिँ सिकेका छौँ मम्मी मेरो भन्नुहुन्छ होइन कामलाई जहिले दोस्त बनाएर गर्नुभएछ मम्मीले बाल सिकाउनु भएको छ लाइफमा म कान्छु होइन अब कान्छोलाई त अब सबभन्दा बढी माया मिल्ने होइन बहिनी छैन अब बहिनी नहुँदा अब मम्मीसँग कनेक्सन अलिक बढी हुने मेरो बच्चेदेखि एभ्री काममा इन्भल्भमेन्ट होइन मम्मीले चाहिँ सिकाउनु भएको रहेछ कि पप्पाले सिकाउनु भएको रहेछ लाइफमा पप्पाले मतलब धर्मदेखि लिएर एभ्रिथिङ यस्तो गर्नुपर्ने बच्चेदेखि भन्ने के हो हामी दलित छौँ हामीलाई पढ्नुपर्छ एजुकेसन इज मोस्ट इम्पोर्टेन्ट त्यो थर्डकै दिमागमा हामीलाई तिन भाइलाई कुट्दाखेरि टोल टोलको मान्छेहरू कुटाइखाने मतलब उनीहरू पढिरहेछ त किन पढिरहेको छैनस् भन्ने त्यस्तो कि हामीलाई ब्लेम आउने त तिमीहरू किन पढ्छस् त्यति हामी पढ्ने अनि उनीहरू चाहिँ गाली सुन्ने के जो नपढ्ने उनीहरू गाली सुन्ने त्यस्तो टाइपले अनि त्यस्तै त्यस्तै हुने ठुलो दाइ एचए गर्नुभयो सरकारी जागिर होइन अहिले गरिदिनुहुन्छ मालदाइ मेकानिकल इन्जिनियरिङ होइन मेरो चाहिँ अब एमबिबिएस भन्ने ऊ थियो
1: बुवाको सपना कि तपाईँको सपना
0: मेरो सपना पनि थियो बुवाको सपना पनि थियो अनि पछि त्यही हो स्विच भयो नि त म ल दिदी गिम्बल हौ कला त्यस्तो लेखि त सामान छ होइन लगाएवाला क्यामेराको पनि
1: कति धेरै सामान ल्याएको सानो मान्छेले
0: मेरो काम चाहिँ यहाँ सरिरहेको छ आज भोलि
1: ए
0: सेम यस्तै थियो क्या मेरो पहिला अनन्य होइन मेरो भतिजी आफूलाई चाहिँ म यता हेर्ने कि आज भोलि थोरै थोरै भाइ बहिनी त्यहाँबाट ए अनन्य

0: यहाँहरुको पार्क भनम दुनिया भनम जे भनम यही हो हाम्रो दिनभरि केटाहरु यही बस्ने खेल्ने हाम्रो ग्याङ पुरा आयो भन्ने यहाँ बसेर बनाऊ म अब एकछिनमा फेरि केटाहरु यहाँ आउने यहाँ क्रिकेट खेल्ने होइन अनि हाम्रो केटाहरू चाहिँ यहाँ हुन्छ यहाँ हामी ज्याम अप गर्ने दिस इज आवर वर्ल्ड यो हाम्रो वर्ल्ड हो होइन मेरो एउटा गीत पनि छ भोरे उठ के जोगार से रुपया पुरिया भैया के दोकान से हाथ में धैले मोबाइल कल छारा मारा चल्न बन में या पहिले जे बच्चा छले दिन भर बन में अभी जे पक्का छे तयो रहछी बन में बन भोज तम घोल सब बन में आधा जिंदगी सबके बीत गेले बन में या बन में सब छारा हमर बन में बन में सब छारा हमर बन में बन में सब छारा हमर बन में यो यो बन यहाँ आउनु एउटा ठाउँ हेरिदिनुहोस् है घुर्मिन चाहे भन्ने गीत सुन्नु भएको छ आन ले बेपङ्गा आन होइन त्यो चाहिँ त्यो लास्टको सिन छ नि हाम्रो त्यो यहाँ गएर छौँ होइन यहाँ चाहिँ ठुलो भूत बस्ने त्यस्तो थट होइन गाउँको त्यही भएर हामी यहीँ गरौँ यहाँ मजा आउँछ झन् भाइ हुन्छ त्यही भक्तै टाइपकै सिन थियो कि हाम्रो अनि सबै केटाहरूलाई लिएर आएर यहाँ राति रातभरि बसेर यहाँ गएर छौँ हामी सुट है राई तन हरिया आई खतम इजोरिया नै डेरो न भाइ तू ओने बजे इनरिया हिम्मत बान ले आयल छे घर भूतिया अत छे तू अभी बवाई छे कोन दुनिया रे धामी र भूतको डिस्कसन छ मलाई इन्ट्रेस्ट छ होइन यस्तो यस्तो भूत सुतमा बबा इन्ट्रेस्ट होइन अनि बच्चैदेखि यो हेर्थे फिल गाउँमा यो भक्तै भएको हाम्रो हुन्छ नि त प्र्याक्टिस हुन्छ यो एउटा भूत भन्ने अनि एउटा भक्त अनि दुइटै डिस्कसन गर्ने के त कहाँबाट आएको छ कसले पठाएको तँलाई के चाहियो तँलाई त्यही हो कुछो हो तौ नै तोरा भाइ हम छिने कनी मनी बात हम जानी छि रे कुछो न कुछो त सही मे बुझायो हाम्रा भाइ उखरे पर्तु आई हे अत हो तु आई भक्त ओकरा आबे अत पर्त जते मन होत खेलत देखी न अपने बोलत इछम छम को निसे कत भज भाइ अत ओ निसे ले आ गेलो ओकरा बैठ दे कि भेल तोरा एने ताग गे रे खेलबो अत आई अब जाउँ त हाम्रो ठाउँमा कस्तो लाग्यो तपाईँहरूलाई वन हाम्रो वन
1: दामी सुन्नु न मान्छे त अब तपाईँ त कति पपुलर हुनुहुन्छ तपाईँको गीतहरू मिलियन्स अफ मिलियन्स पटक हेरिएको छ अनि यति धेरै नाम चलेपछि त मान्छेलाई मान्छेमा अलिक सेलिब्रिटी भाइब आउने अलिकति लाइफस्टाइल चेन्ज हुने सहरतिर बस्न मन लाग्ने हुन्छ नि तपाईँ यो गाउँकै माटोमा चाहिँ कसरी रमाएर बसिरहनु भएको छ
0: मजा आउँछ सहर मनै परेन मलाई गएँ नि त काठमाडौँ गएँ त्यहाँ क्राउड क्राउड क्राउड भिड मजा आउँदैन मलाई पिसैमा बस्न मजा आउँछ सायद यहाँ गाउँमा बस्दा हरेक भाइब लिन सकिन्छौँ क्या हामी जे छ त्यो गाउँमै छ क्या रियल सहरतिर रेस्ट छ क्या कसैलाई कोहीसँग मतलबै छैन त्यस्तो टाइपले अनि बच्चैदेखि यही बसेका छौँ त्यही भएर लानु सायद कनेक्सन अस्ति बाढी आएको थियो त्यो बाढीको कारणले अलि बिग्रिएको छ सक्नुहुन्छ
1: सकिन्छ कि लेट्स ट्राई
0: ओ डोप म्यान
1: डोप
0: वेलकम इन आवर वर्ल्ड यो हाम्रो ठाउँ यो ठाउँको नाम चाहिँ गोहिया वनमा एउटा सानो ठाउँ बस्न बनाउने पिस ठाउँ बनाउनेलाई चाहिँ गोहिया भन्छ
1: ए
0: होइन अन्त सानो छाप्रो भनौँ न हामी के छाप्रो भन्छ अनि मेथलीमा हो गोहिया भन्ने है मतलब गोहिया सानो हुन्छ गोहिया भन्छ त्यही हो गोहिया एक दिन मसँग मोबाइल अफ थियो मेरो डट पेन पनि थिएन कागज पनि थिएन होइन अनि दिमागमा लिरिक्स आयो अब के गर्ने त्यति बेला अनि म एउटा उसले कोइलाको हुन्छ नि राख अनि त्यो लिएर चाहिँ यहाँ लेखेँ आमा
1: के लेखेको छ त्यहाँ
0: हम बुझ गेलियो तहिया छोड देलियो तु नै बुझल छ हम बुझा देबो बिया नै बरे देबो
2: बुझा देबो
0: मतलब ऱ्यापमा फ्लेस टाइपले भनौँ न,
2: तिमी बुझै छैनौ, बुझाइदिन्छु, तेरो दियो बल्न दिँदैन, बुताइदिन्छु।
1: बसेर गफ गर्ने, सुनौ अब तपाईँको जिन्दगीको कथा सुरुदेखि।
0: तु सब आरामसे चिल भएको बैठ,
3: सिक है, हाम्रो जिन्दगीको कहानी सुन।
0: सिक्नुको मेरो दाई डान्सर होइन, ठुलो दाई बबाल डान्सर, बच्चैदेखि उनीहरू डान्स गर्ने इन्ट्रेस्ट, डान्समा इन्ट्रेस्ट राख्ने, अनि त्यहाँबाट चाहिँ मलाई पनि त्यहाँबाट इन्ट्रेस्ट आयो। हुन्छ नि त, युकेजी क्लासमा फर्स्ट स्टेज गरे कजारे कजारे भन्ने गीतमा, अनि त्यसपछि फेरि एकमा, एक क्लासमा नाचदेऊ माइ चाहिँ डम्फुको तारैमा यस्तो होइन, त्यो गीतमा चाहिँ मेरो दाइले सिकाइदिनु भयो। सरस्वती पूजाको दिनमा कार्यक्रम हुन्छ नि त्यता स्कुलहरूमा भइरहेको हुन्छ, अनि त्यहाँ गऱ्यौँ हामी। अब यो गीत हिपहप रहेछ, अब यो हिपहप गीतको लागि यस्तो तपाईँ जस्तो टोपी छ नि गोलो होला, अन्त टोपीलाई चाहिँ यसो सिधा गरेर बनाएर होइन अलि हिपहप जस्तो होस्, बुबाको टी सर्ट लगेर गयो हामी होइन,
1: ठुलो
0: ठुलो होला हिपहपको। त्यहाँबाट अब सबैको, अब सबैले चिने कि मलाई, फेरि बबाल डान्स गर्दो रहेछ होइन, त्यस्तो टाइप, अनि त्यस्तो वाओ फेरि छैन कि डान्स, अब त्यो टाइमको डान्स पनि त्यस्तै थियो नि त होइन। त्यसपछि हामी ग्रुप बनायौँ जेएमएल भन्ने, जयमा लक्ष्मी डान्स ग्रुप, डाइरेक्टर गुड्डु दिपेन्दर अनि प्रेम मण्डल, अनि म चाहिँ कोरियोग्राफर। सबै फेरि सर कसैलाई केही नआउने कि, म जस्त अब दुई तिनजना गोरो गोरो हाम्रो ग्रुपमा, ऊ भगवान भन्ने, उसलाई अब लक्ष्मीजीको भगवान बनाइदिने बच्चामा होइन, यस्तो उभ्ने अनि हामी अगाडि डान्स गर्ने होइन। हिपहप डान्स हुन्थ्यो हाम्रो कल्चरल, जस्तै डुमकच भन्ने छ, जट जटिन भन्ने छ होइन, त्यो गीतहरूमा गर्थ्यौँ हामी सबै समेटेर। ऊ म पुलिस बन्थे, म पुलिस बन्थे, अनि मेरो एउटा साथी हिरो बन्ने, त्यो साथी हिरो बन्ने, उसकै कारणले म कतै न कतै आज ऱ्याप लेखिरहेको छु। त्यो मान्छे छैन कि, म आइ एम मिसिङ। अब यहाँ हेर्नु, यहाँ कस्तो क्रस छ, मेरो बुवाको सपना कि म डक्टर बन्ने होइन, त्यो जसले जसको कारणले चाहिँ म आज ऱ्याप लेखिरहेको छु, ऊ चाहिँ आज डक्टर छ। अनि त्यो गर्दै गर्दै गर्दै गर्दै आठ क्लाससम्म म यहाँ पढे गाउँमा, 9 र 10 जनकपुर
1: होस्टेलमा बस्छ
0: नि रुम लिएर, त्यहाँबाट चाहिँ म सोलो भयो कि फेरि। अनि त्यसपछि
1: विदेश गइसक्नु भएको थियो त्यो बेलामै,
0: म बच्चै हुँदाखेरि चाहिँ जानु भएको छ विदेश। कसरी पढाउने छोराछोरीलाई, पढाउनु त पैसा लाग्छ नि त, अब डक्टरै पढाउनु पर्यो भने त अब ठुलो एम बोक्ने कि बुवा, फेरि मलाई एमबिबिएस बनाउने, यस्तो थक दिने कि, मेरो खेतहरू बेचेर तलाई म पढाउँछु यस्तो के फन्ना होइन, यो सिसोहरू बेचेर म तलाई प्लस टू गराउने त्यस्तो के थक बुवाको होइन, तर पढ्नु पर्छ एनी हाउ पढ्नु पर्छ। अनि त्यसै कारणले चाहिँ बुवा विदेश जानुभयो। 10 मेरो पर्सेन्टेज राम्रै आएको थियो, बुवा बवाल प्राउड गर्नुभयो त्यो दिन, 76.25 पढ्नमा राम्रै थिएँ म। अनि त्यसपछि विराटनगर गएँ पढ्न, प्लस टू गर्नुपर्छ अब त्यसको लागि गएँ होइन, अब मेडिकल एमबिबिएस गर्ने त्यो थट।
1: तपाईँलाई पनि डाक्टरै बन्छु भन्ने
0: बच्चैदेखि हो डाक्टर भन्ने थट मेरो। मेरो एउटा समाध भन्ने गीत छ है, त्यो हेर्नु, यदि त्यो गीत हेर्नुभयो भने त्यो गीतको एभ्री लिरिक्स फिल बुझ्नुभयो भने मेरो होल स्टोरी छ कि त्यहाँ, होल स्टोरी म दिइहाल्छु कि पब्लिकलाई, तर त्यस्तो गीत यहाँ सुन्दैन। त्यो गीतको भ्यू छ 1,00,000, ओन्ली 1,00,000 छ, अनि थोरै गाँजा हालिदिए, थोरै चुरोट हालिदिएपछि त 4 मिलियन 5 मिलियन। केटीलाई बेस्ती गर्यो भने त छोडिदिनु, कसैलाई मार्ने कुरा गर्यो भने त त्यस्तो हुन्छ नि त, यहाँ रियलिस्टिक छैन, अर्कै टाइपको सुन्ने ऊ छ नि त माहौलै अर्कै छ, अब हिपहप त्यति डिपमा नबुझ्ने। अनि फेरि हामी स्टोरीमा आम होइन, विराटनगर गएँ म कलेज जोइन गरेँ त्यहाँ, फेरि बुवाको थिङ कि सबैभन्दा ऊ राम्रो कलेजमा पढाउने। 11 पढ्दाखेरि त्यही साथी, जुन साथी हिरो बन्ने होइन, अनि म पुलिस बन्ने होइन, ऊ पनि विराटनगरै पढ्ने मभन्दा सिनियर, अनि उसको एरियामा म पनि रुम लिएँ होइन। अनि त्यहाँ गएँ त्यो साथीको रुममा, अनि त्यो साथीले मलाई सुनायो होइन, त्यो गीत सुनायो, अनि मैले भने गर न गीत गर, मैले के भने उसलाई त गीत गर, अनि म तेरो गीतमा म मोडलिङ गर्छु, म डान्स गरिदिन्छु। एक दिन उसको रुममै गाथ्यौँ हामी होइन, मासुको बहानाले हो कि माया, शुक्र शुक्रबार म उसको रुममा जाने होइन, अनि हाम्रो मासु खाने ऊ थट हो कि आज मासु खाऊँ होइन, अनि मासु किन्न गइरहेको थियौँ हामी, ठ्याक्कै स्टुडियो हेऱ्यौँ कि सिधै स्टुडियोमा, उनीहरूसँग भेट गरे, उनीहरूलाई स्टोरी सुनाए 2-3 बब्बाल मजा आयो कि उनीहरूलाई, उनीहरूले के भन्नु, तपाईँहरू आउनु तपाईँहरूको सुट गरिदिन्छौँ हामी फ्रीमा, क्यामेरामा आउने फर्स्ट टाइममा हुन्छ नि त्यो, एउटा म भाइ भा छोरेर गाउँ यार, एघारको भाइमा छोडिदिए म भोलिदेखि नै सुट गर्ने हामी त अब मखमा हाम्रो अब क्यामेरामा आउने त्यो दिन गए भोलि होइन बिहानै गए क्यामेरा यहाँ काँधमा राखेर फोटो खिचाए क्यामेरा छ ठुलो क्यामेरा हजार अस्सीवाला हुन्छ नि एउटा अहिले बुझिरहेको छौँ कि त्यो क्यामेरा दिस इज नट नथिङ न तर त्यो त्यो समयमा के थियो कि हुन्छ नि एउटा थग यसरी म फोटो खिचाएँ त्यो दिन सुट भयो त्यति नै म खुस थिएँ भाइ बासहरू आएको त्यहाँ अनि त्यही कमेडी कमेडी भनौँ न कमेडी पार्ट अनि त्यसपछि अब हाम्रो यता गीतको पनि प्लान चलिरहेको थियो हामी भन्यौँ उनीहरूलाई कि हामीलाई म्युजिक बनाउनु छ यो यस्तो फ्लो थियो हिन्दीमा थियो यो फ्लो देखिली आहाँके जब दिलमै बसाके रखली हाम्रो जान मेली म त्यही गुनगुनाउँदै गुनाउँदै जस्ट गाइरहेको थिएँ होइन गाउँदै गाउँदै गाउँदै गाउँदै त्यो अब ट्रान्सफर्म भयो क्या यहाँबाट देखली आके जब दिलमै बसाके रखली यहाँ हाम्रो जान भेली अहिके प्राण भेली यहाँ बिना जिन्दगी चल्ते नै गुजारा तर उसलाई मन परेन अनि मलाई भाइ भयो यहाँबाट ऱ्याप फर्म आयो नि त म यदि ऱ्याप गरेँ भने त गीत गा तर गीतमा म ऱ्याप गरेँ भने कस्तो होला त्यो थट आयो क्या मलाई कि अब ऱ्याप लेख्नु पर्छ भनेर अनि लेख्यो मेरो फर्स्ट ऱ्याप चाहिँ यो छ हाम्रो अपने छ डिजे अपने छ बाजा नै ले टेन्सन आज हाम्रो पाजा तु नाच नाच हाम्रा जोरे नाच जिन्दगी भुलाके गोरी झुमके नाच तु इशारा कर हम डिजे बजबु तु कमर हिलो हम बेस बढबु तु हाम्रा जोरे चल हम लाद देबु ताज तु हमर बेबी हम तोहर राज त्यति बेला मानिया नो म्यान दिस इज माई फर्स्ट सङ न मानिया भाइ नो छैन नि त त्यहाँ मान्या त्यहाँ राज थियो क्या मेरो राहुल राज मेरो डान्समा एभ्री ठाउँमा मेरो नाम छ राहुल राज यो गीत गऱ्यौँ रेकर्डिङको 150 आगो 2018 त्यो टाइममा म सर्च गरेको थिएँ मैथिली ऱ्याप सङ भनेर मलाई युट्युबमा एउटा पनि ऱ्याप सङ भेटेको थिएन अनि त्यही बाटो ऱ्याप लेख्दै गएँ अनि त्यसपछि हामी मुजफ्फरपुर गए मुजफ्फरपुर झन्झारपुर लोन उठाएर बन्नागामा के रेकर्ड गर्न स्टुडियो थिएन नि त इन्डियामा अलिक सस्तो छ अनि हामी 1500 जति कलेक्ट गऱ्यौँ अनि हामी गयौँ मुजफ्फरपुर गीत गाउन जाँदा जाँदै लोकल ट्रेनमा हामी छौँ होइन ट्रेन चेन्ज गर्दै गर्दै गर्दै गर्दै ज्वरो बोखार आएको छ अब बालमा त्यहाँको अब पानी पनि अर्कै होइन एभ्रिथिङ अब अर्कै फर्स्ट टाइम गएको छु इन्डिया ट्रेनमा बसेर न नेटवर्क छ न केही छैन हामीसँग नो नथिङ अनि त्यहाँ मुजफ्फरपुर गएर खोजिरहेको थियौँ हामी कहाँ छ अब कालिका स्टुडियो भन्ने होइन कालिका स्टुडियो भन्ने छ त्यहाँ जाँदाखेरि उनीहरूले हेपेर पठाइदियो हामीलाई हामीले के थटमा गएको थियौँ अब स्ट्रगल पिरियड छ हाम्रो होइन त्यहाँ बस्नु दिन्छ होला होइन बस्नु दिनुहुन्छ होला हामीसँग प्रोजेक्ट थियो कि बवाल बवाल प्रोजेक्ट पनि नसुन्ने के मतलब त्यहाँ बस्नै नदिने अनि उनीहरूले त्यस्तै हेपेर हामीलाई पठाइदियो हामी आयौँ के फेरि त्यहाँबाट फर्केर आयौँ
4: एउटा सपना हुर्कदै थियो एउटा सपना ओइलाउँदै थियो डाक्टर बन्ने सपनालाई ऱ्यापर बन्ने सपनाले घुँडा टेकायो बुबा कहिले दिल्ली कहिले कतारमा श्रम बेच्दै थिए
0: यता स्टुडियो थिएन जनकपुरमा जनकपुरमा अनि मलाई गाह्रो हुने के ऱ्याप नबुझ्ने कोही नबुझ्ने मतलब मेरो टोलमा पनि ऱ्याप नसुन्ने के कोही सुन्ने नसुन्ने त्यस्तो सिनै थिएन नि त अब भोजपुरी ओन्ली भोजपुरी ऱ्यापमा जस्ट हनी सिंह सुन्ने माहौलै नहुने त्यस्तो त्यस्तो भाइब थियो म्युजिक के म्युजिक हालेर त्यो टाइममा अब ढिकचिक ढिकचिक ढिकचिक बनाइदिएको छ त्यति त्यो टाइममा 10,000 म्युजिकको लिने 20,000 ऊ राख्ने होइन तर म्युजिक त्यही हावा बनाउने अहिले थाहा पाइरहेछौँ त ठिक छ दिस इज ए स्ट्रगल स्ट्रगल यस्तै हो नि त बुझ्दै बुझ्दै आयौँ नि त होइन दिस इज अल्सो गुड म्यान होइन अनि त्यहाँ काठमाडौँ जानुपर्छ यस्तो यहाँ छैन अब हाम्रो लागि काठमाडौँ भनेको त अब कुरै छोडिदिनु होइन जनकपुर नजान दिन होइन कहाँ काठमाडौँ यार मुजफ्फरपुर गए तँ पनि लुकेर गाओ झन्झारपुर गए तँ पनि लुकेर गाओ कसैलाई थाहा नभइकन होइन चोरेर सबै कुरा चोरेर नै गरे लाइफमा फ्यामिलीलाई चाहिँ थाहा नहोस् किन फ्यामिलीको थट अर्कै छ नि त छोरा डाक्टर बन्ने होइन त्यस्तो थट राख्ने के अनि जनकपुरमा एउटा रिदम स्टुडियो भन्ने थियो के रिदम स्टुडियोले चाहिँ थोरै वेस्टर्न म्युजिक फिल गर्ने अनि त्यहाँ जाँदाखेरि चाहिँ एकजना साथी भेट्यो क्या मलाई होइन एके रेन भन्ने मसँग छ के कोल्याब हेर्नु भएको छ त्यति कोल्याब छ हामीसँग होइन उहाँ फेरि मैथिलीमै ऱ्याप गर्ने मलाई हुन्छ नि त एउटा अर्कै टाइपको फिल भयो के ओ फर्स्ट म्यान कोही भेटे कि जसले मैथिलीमा गरिरहेको छ क्या मलाई बब्बाल मजा आयो कि होइन कनेक्ट भयौँ हामी रेकर्ड पनि गऱ्यौँ त्यहाँ उहाँ फेरि उता बस्ने के काठमाडौँ बस्ने फ्यामिलीमै बस्ने के त्यहाँ मलाई अब उहाँले नि भन्नुभयो कि काठमाडौँ यहाँ छैन काठमाडौँ आउनुपर्छ अब त मेरो दिमागमा अब काठमाडौँ कसरी जाने म अनि हामी कनेक्ट भयौँ त्यहाँबाट हामी धेरै कुराहरू थट पनि सेयर गऱ्यौँ अनि त्यसपछि दोष गयो क्या फेरि काठमाडौँ
1: तपाईँ मानिया पनि सक्नु भएको थियो राहुल राजबाट
0: मेरो नाम राहुल मण्डल छ होइन राहुल हटाइदिउ न मण्डललाई चाहिँ मात्र होइन यमएन आउँछ त्यहाँबाट म्यान लिए त्यहाँ आई थप्दियो भने मनी आउँछ त्यहीँ मोडिफाई हुँदै हुँदै हुँदै हुँदै हुँदै यदि कसैको नाम मनी छ भने त्यसलाई हाम्रो स्ल्याङमा मनिया भन्छ जस्तै कोही कारी छ अनि उसलाई बोलायो भने छेतमा भन्छ करिया
1: करिया
0: जस्तै मेरो मम्मी बोलाउनुहुन्छ राहुल बा भनेर ए राहुल बा रोशना करिया अनि मणि यदि कसैको नाम मणि भयो भने
1: मनिया
0: अनि मेरो चाहिँ यस्तो छ लाइफमा अलिक पैसाले अलिक गाह्रो गरिरहेको छ नि त अनि मेरोमा सुरुमा पनि छ के या मनिया मनिया मणि आउनु पर्यो नि त दाइ यार होइन यति ल्याङ्गेर आएको छ मणिले ठिक छ त्यति डिप पनि छैन जस्ट मान्या होइन त्यही हो अब विराटनगरबाट त पढाइ सकाइ सक्यो नि त मेरो पढाइ सक्यो
1: बाह्र पनि राम्रै मार्क्स
0: एक वर्षमा थप्या हो बाह्रमा एघारमा फेल भएर होइन एघारमा फेल भएर बाबाले हानेको थिएँ त म इन्ट्रेस्टै नहुने जब आयो नि यो ऱ्याप स्याप आयो नि त्यसपछि त पढाइबाट इन्ट्रेस्टै खतम भइसक्यो यस्तो पनि प्लान थियो एक मिनट यार कहाँ कहाँ गएको छु म त कहाँ के छ त म त हजुर अनि एउटा दाईको साथीकै होइन सोर्स लगाएर असै बनाइदिने कि त्यस्तो कति अब हुन्छ नि त हाम्रो देशमा त त्यही चलिरहेको छ अब कति लाखमा कुरा पनि भएको थियो म प्र्याक्टिस पनि गरेँ कि त्यो असैको 18 मिनट कुद्नुपर्छ अठार के गर्नुपर्छ एभ्री के अहिले पनि छ मेरो घरमा असैको बुक असैको बुक छ एमबिबिएसको बुक छ मा अहिले पनि छ त बुकहरू समीक्षाको तर केही पनि भएन ठिक छ तर अनि त्यो टाइममा अलि मेरो घरमा अलिक प्रेसर थियो बाबाले पैसाको प्रेसर थियो बुबा विदेशबाट घरमै बस्ने होइन अनि लोन सोनको प्रेसर त्यस्तो माहौल आएको थियो मेरो घरमा बाबाले होइन प्रेसर टाइप बुबा पनि घरमा कसैले नभनिकन बाहिर जानुभयो कि दिल्ली कमाउनु कमाउनु जानुभयो अनि मेरो किराना पसल थियो मम्मी एक्लै हुनुभयो किरानाको लागि अनि मलाई बोलाउनु भयो पसल चलाउनु थालेँ फेरि यहाँ आएर म पसलमा बस्ने मम्मीको हेल्प गरिदिने अनि यता म्युजिक पनि गर्ने अनि त्यसपछि लकडाउन भयो म डेली भिडियो बनाउने अनि त्यस्तो कन्टेन्टहरू बनाउने एक्टिभ हुने टाइपले त्यो टिकटकमा ऊ गऱ्यौँ गर्दै गर्दै मेरो थट आयो कि टिकटकमा कि हिन्दीमा डायलग चलिरहेको छ यदि यो डायलग मैथिलीमा आयो भने के हुन्छ रेकर्ड गरेँ सायरी होइन अब म ऱ्याप लेखिरहेको छु बट यहाँ सायरी गर्नु पर्दैछ अब मार्केट यही छ यही खोजिरहेको छ अब के गर्ने एक्टिभ त हुनु पऱ्यो त्यो सायरी तिनवटा बनाएँ नि दुइटा हिन्दी अनि एउटा मैथिली हिन्दी गएन मैथिली बब्बाल भाइरल भयो फर्स्ट सायरी सुन्नुहुन्छ फसाएर हो मेरो फसाएर हो म सायर पनि छु म सायर पनि छु काश ऊ हाम्रो साथ रहते ओकर हातमे हाम्रो हात रहते काश ऊ हाम्रो साथ रहते ओकर हातमे हाम्रो हात रहते ऊ हमरा छोड़ के नहीं जैते हमरो में कुछ बात रहते बुझ्नुभयो कि नै यो भाइरल भयो कि मेरो त्यहाँदेखि त्यहाँबाट इन्ट्रेस्ट आयो नि त सायरी अनि सायरी बनाउँदै गएँ कि म बब्बाल सबैले चिने अनि कि मान्या एउटा सायरी मैथिलीमा सायरी गर्ने छ अनि त्यहाँ लेखाएको थिएँ म मान्या ड्रिम ऱ्यापर फ्रम जेएनके के लेखिदिएको थिएँ म तर सायरी गर्ने ड्रिम त्यहाँ लेखाएको छ ड्रिम ऱ्यापर दिनको 3 सायरी रेकर्ड गर्ने डेली पोस्ट गर्ने फर्स्ट मेरो नाम त्यहाँबाट आएछ टिकटकले मेरो लाइफमा बब्बाल गर्नुभएको छ कि सपोर्ट एउटा हुन्छ नि त इन्डिपेन्डेन्ट आर्टिस्टलाई टिकटकले होइन मतलब हुन्छ नि भगवानै भेट्या जस्तो कि भन्न सक्छौँ हामी चबाकी देते बाप बेटा घर डिजे बाजे बेटी त दाइल भात बेटा आबे खसी काटे दुनिया त एने है दारू पिके कुदे नाचे मजा के साथ फेरा बात है बना देले राजा के रानी नई सोना चानी धरा देले मजा से दहे जुआ फटफटिया चला लेले ससुर पैकार तोहर बकरी देखा बिका गेले बेटी बेटी ताली फेटी एक बेर तू दहेज हटा के खाली सोचे नहीं मरते एक को गो बेटी बढ़ते आ गाड़ी पड़ते लड़ते कुत्ते फंकते तब तब ना पूरा दुनिया बुझते रखते बाप के नाम मान दाम छपते बसते सबके कान छम छम जब सब टांग चलते वह तो एगो इंसान है हे ओकरो तो पूरा अधिकार है हे मौका तू दीदी तो कमाल कर तय बेटी सब पढ़ते तो बबाल रहे
3: यो बेटी है दबा रखा क्या यहाँ तो ओपन होने पो तेक बारे में गीत मेरे थट ये थे कि पे है सामाजिक सामाजिक टाइप ले मेरे ये ये ये लेखे है तर ते गीत भ्यूज न आने फिर हम हम हम यो स्ट्रगल लाइफ होने कि चार प्रेसर आने ए ते कर ये दिन देखि म्यूजिक में फन्ना चिन्ना दुनियादारी अस्ट हम एट फ्लेक्स तरीका है एउटा स्टेज को प्रोग्राम आयो कि हमलाई अनि एउटा एन्टी लभ भन्ने गीत हामी रेडी गर्यौं त्यो गीतमा थोरै केटीलाई अलि अलि अलि हुन्छ नि त रिस्पेक्टलेस टाइपले गरेका छौँ कि हामी त्यसको भ्यू त सिधै 6 मिलियन छ अहिले फेरि मार्केटलाई पनि त्यही चाहिएको छ अनि त्यही हो
1: सामाजिक गीत चाहिँ खासै हेरिँदैन
3: अँ हेरिँदैन
0: नै सुन आई दुनिया के दुनिया बहुते खराब है फोकट के ज्ञान नहीं चाहिए सब साला तना दे पहला नहीं बुझी है अपने सब सब हार लोग है कुछ नहीं तो
4: मैथिली में उत्ति सारो र्याप थे मातो संग जोड़िए मानिया का र्याप उनलाई चिनाउन थाल्यो
0: फोकस फोकस सम कर बैसन की कैला मत है एना दोसर दोसर सब जरते जरी है जे जरते देना जिंदगी ओहने नहीं जीब कुछ हम तो अलग करबे दोसर के बात पर नहीं चलबे नहीं कहियो
3: अनि त्यति बेला म भाइरल थिएँ नि टिकटकमा त्यति बेला म लोकसभाको तयारी गरिरहेको थिएँ फेरि लोकसभाको तयारी गर्ने मतलब एक्स्ट्रा एक्स्ट्रा अप्सनहरू खोज्ने केही त गर्नु पर्यो नि त फेमिलीलाई हेराउनु पर्यो सुब्बाको मेरो घरमा बुक थियो त्यो पनि गर्थ्यो म त्यति बेला एउटा मेरो शायरी छ एउटा होइन यी दिल हाम्रो सला पागल है कि दिल हाम्रो सला पागल है जे नै मिल सके कहियो ओकरे पछाडि लागल है
4: मानियाले केही समय गाउँ बसेर आमालाई सघाए र्यापर बन्ने सपनाले काठमाडौँ पुर्यायो काठमाडौँमा पेटको भोक मार्न मजदूरी गरे सपनाको भोक मार्न र्याप गाए
5: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
6: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
7: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
5: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
13: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
14: फोन नम्बर 0825 63 479
13: मोबाइल नम्बर 98 494 67 487
15: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुधे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो र अस्ति सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको छ। सम्मेलन मूलत कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने माग राखेको छ। त्यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार 79 पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले बताएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभामा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 263 र अनुसूची 1-7 नियमावलीको अंक बनेको घोषणा गर्नुभएको हो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाब दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सन् 2001 जुन 1 विश्व दूध दिवस मनाउन थालेको हो। यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरकारवाला निकायहरूले जेठ 4-19 गतेसम्म 7 कार्यक्रमहरू आयोजना गरेका छन्। दुग्ध विकास बोर्डका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। कुल कृषि राष्ट्र उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ। र तुलसीपुरको गुल्म चोकमा आज बिहान टिप्पर र मोटरसाइकल एकापसमा ठोकिँदा 3 घाइते भएका छन्। तुलसीपुरबाट लम्हीतर्फ जाँदै गरेको रा 4P 3390 नम्बरको मोटरसाइकललाई जुमरीतर्फ जाँदै गरेको रा 1K 2192 नम्बरको टिप्परले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो। टिप्परको ठक्करबाट मोटरसाइकल चालक दाङको लम्ही नगरपालिका वडा नम्बर 5 निवासी 35 मनोज नेपाली, उहाँको श्रीमती 34 अनुषा नेपाली र 5 छोरा मिनराज घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेत जानकारी दिनुभएको छ। घाइते 3 मध्ये बुबा र छोरालाई बढ़ी चोट लागेको छ। घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। टिप्पर र चालक शान्तिनगर गाउँपालिका वडा नम्बर 5 निवासी 39 शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर खुसीको खबर खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
11: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू उक्र लौ खबर सुनी
12: सक्कु जे लौ खबर सुनी
11: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सियम
12: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
11: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
12: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
11: ओपीडी सेवा भर्ना सेवा
12: सक्कुमेरिक ऑपरेशन सेवा
11: आईसीयू सेवा रेडियोलॉजी सेवा
12: अवस्था के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
11: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
12: 082-591-101
11: 591-102
12: 082-591-103
11: 591-104 ओ 591-105
13: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरू मा 100% रोजगारी को सुवर्ण अवसर
14: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुलियो
13: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
14: अब दाङको घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदम सीमित छ आज संपर्क गर्नुहोस्
13: तालिम में दिइने विषयहरू
14: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
13: स्पेशल शेफ तालिम
14: जापानीज सुशी तालिम
13: र वेट्रेस
14: टुरिस्ट गाइड
13: हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
13: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
14: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
14: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
13: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
15: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं हाम्रा विशेषताहरू
16: अनुभवी शिक्षकबाट पठन पाठन हुने
15: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
16: यातायातको सुविधा भएको
15: स्वच्छ खाने पानीको व्यवस्था भएको
16: र 1,00,000 बराबरको दुर्घटना बीमाको व्यवस्था
15: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98449-73-033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98478-41-639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहाल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस्
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741

0: really hello.
1: Let's go.
2: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: मध्यपश्चिम टाइम चेक. यति बेला बिहानको 11 बजेको छ.

0: बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सल्यान प्रहरीले छुट्टाछुट्टै कार्यवाहीमा 3 थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। बनाउन सुगर सहित अर्क एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यही जेठ 17 गते बनगाडको पिण्डी नगरपालिका 12 निकाल चुला स्थित बस्यौरा सामुदायिक वन क्षेत्रबाट अवैध बन्दुक फेला पारेको हो। उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले 3 थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज राज भट्टराईले जानकारी दिनुभएको छ। बरामद बन्दुक कसरी र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसै गरी यही जेठ 15 गते बागचौर नगरपालिका 2 थारमारी बजारबाट लागू औषध बरामद सुगरसहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय थारमारीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ जाँदै गरेको सवारी साधनमा चेक जाँच गरेको थियो। चेक जाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल 440 मिलिग्राम धूलो पदार्थ फेला परेपछि बागचौर नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरिएको हो। उहाँलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुरक्षितको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको हो। हिजो र अस्ति सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको छ। सम्मेलन मूलत कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह लैंगिक विभेद कुप्रथा लगायतका विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसैगरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता एवं सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको छ। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले बताएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 र अनुसूची 1-7 नियमावलीको अंग बनेको घोषणा गर्नुभएको थियो। र आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सन् 2001 जुन 1 देखि विश्व दूध दिवस मनाउन थालिएको। यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरकारवाला निकायहरूले जेठ 14-19 गतेसम्म साताव्यापी कार्यक्रमहरू आयोजना भएका छन्। दुग्ध विकास बोर्डका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। कुल कृषि ग्रास्त उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: Keep 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478263।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: नेपाली जुत्ता घर,
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98577171546। नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
12: यो दाँत दुखेर मर्नु भयो।
13: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
12: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
13: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
12: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
13: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
14: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
15: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
16: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
15: सम्पर्क फोन नम्बर 08-5563-0027
7: 98-41-68-47-46।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
18: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
19: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
18: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
23: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
24: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
23: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
24: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
23: तालिममा दिइने विषयहरू:
24: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
23: स्पेशल सेफ तालिम,
24: जापानिज सुशी तालिम,
23: वेट्रेस,
24: टुरिस्ट गाइड।
23: हाम्रा विशेषताहरू:
24: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
23: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
24: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
23: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
24: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
23: सम्पर्क मोबाइल 98-4-10-17-09-00।
24: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: मध्य पासवर्ड।
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली।

सांगितिक अभिवादन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रदीप अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्गी लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज तपाईँहरूले नै के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ आज यो न्यानो मौसम सँगसँगै के कस्तो अवस्थामा हुनुहुन्छ के गरिराख्नु भएको छ होइन पक्कै पनि तपाईँहरू आज स्वस्थ व्यस्त सञ्चय आरामै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ हुनुहुन्छ होला पनि आज मौसमको कुराकानी त अब यस्तै हो घाम पनि लागेको छ अलि चिसो चिसो पनि छ अलि केही शीतलताको महसुस पनि भइराखेको छ ठिकै छ यिनी कुराहरू तपाईँहरूसँग हामी एकैछिन पछि कुराकानी गर्नेछौ आज भने सोमबार आइपुगेको छ हामी सोमबार बसाईमा छौ हामी हरेक साताको यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूका प्रतिभाहरू सुन्दै तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबारले श्रृंखला लिएर उपस्थित भइसक्यौं आज पनि यो श्रृंखला निकै निकै रमाइलो यात्रासँगै अगाडि बढ्नेछ भन्ने कुरा मलाई लागिराखेको छ अवश्य पनि रमाइलो हुनेछ आज पनि अब हामीले तपाईँहरूको प्रतिभा सुन्छौ आज पनि मिठो प्रतिभा सुनाउने आफ्नो उत्कृष्ट प्रतिभा सुनाएर विजेता हुने पालो तपाईँको आज तपाईँलाई हामीले होइन प्रतिभा सुन्ने दिन तपाईँको प्रतिभा सुनाउने दिन रहेको छ तपाईँ आउन सक्नुहुनेछ प्रतिभा सुनाउनको लागि 082-588-854 तपाईँको लागि हामीले आज यो बाटो खुला छोडेका छौं तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुनेछ आउनुहोला कुराकानी गरौंला जोडिनुहोला आज रमाइलो कुराकानी हुनेछन् अनि यति बेला भने हामी गुनगुनाउँदैछौ तपाईँहरू माझ 91.4 मेगाहर्जबाट अनि तपाईँहरूले आज हामीलाई यति बेला लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँहरूले हामीलाई इन्टरनेटको पहुँचमा हुने साथीहरूले हामीलाई धेरै माध्यमहरू हामीले खुल्ला छोडेका छौं यिनी माध्यमहरूबाट सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्र अनि त्यसपछि हाम्रो वेबसाइट रहेको छ www.radiomp.org लगइन गरेर पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ अनि त्यसपछि हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले हामीलाई फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरूलाई जुन माध्यमबाट सजिलो छ त्यही माध्यमबाट सुन्नुहोला तपाईँहरूले मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने पनि त्यहाँबाट सजिलै सुन्न सक्नुहुनेछ तपाईँहरूलाई सुन्न सहज हुनेछ अनि त्यसपछि तपाईँहरूले फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पेज भेटाउनुहुनेछ त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ हामी त्यहाँ लाइभमा नै हुनेछौँ त्यहाँ कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछु तपाईँहरूका कमेन्टले पनि स्थान पाउनेछन् अनि त्यसपछि तपाईँहरूसँग पनि रमाइलो कुराकानी रमाइलो भलाकुसारी हुनेछन् धेरैभन्दा धेरै साथी आउनुपर्ने हुन्छ विजेता हुनको लागि विजेता छान्नको लागि धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो भने मात्रै हामीले विजेता छान्नेछौ अनि विजेता हुने साथीको लागि भने कुपन पनि रहेको छ आउँदो बसाईमा कुपन पाउनुहुनेछ तपाईँले आउन सक्नुहुनेछ आउनुहोला कुराकानी गरौंला यति बेला मलाई प्रविधि संयोजनबाट पनि मलाई साथ दिँदै हुनुहुन्छ हाम्रो ह्यान्डसम सर प्रविधि अधिकारी यहाँको साथ मिल्दैछ अवश्य पनि मिठो साथ मिल्नेछ म मात्रै कति बोलौँ रहेन अब तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्ने हुन्छ केही समयपछि यति बेला हामीले तपाईँहरूमा एउटा गीत राख्छौ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँको टेलिफोन लिन यहाँ उपस्थित हुनेछौ यति बेला यो मिठो गीत तपाईँहरूमा प्रस्तुत गर्छौ यो मिठो गीत तपाईँको लागि सुन्दै गर्नुहोस् टेलिफोन पनि गर्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा यही छु गीत प्रस्तुत गरिसकेको तपाईँहरू आवाज जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भएर पनि सुनेर साथ दिँदै हुनुहुन्छ यहाँहरू सम्पूर्ण सम्पूर्णलाई यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। के गरिराख्नु भएको छ त तपाईँहरू आज अब भने बाँकी साथ तपाईँको रहनेछ। हामी यति बेला छौ रेडियो कार्यक्रम उकाली ओह्रालीको

0: सोमबारे बसाईमा छौ। आजको यो सोमबारे बसाई पनि निकै भन्दा निकै निकै रमाइलो यात्रा हुँदैछ। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते दादा। नमस्ते।
0: नमस्ते, नमस्कार हजुर। कहाँबाट को बोल्नु भयो? शुभ नाम।
1: घुराइतेर मौलाकोटबाट चन्द्र थापा मगर भन्नुपर्छ।
0: घुराइतेर मौलाकोटबाट चन्द्र थापा मगर, होइन? चन्द्रजी
1: हजुर
0: सन्चै आरामै हुनुहुन्छ?
1: एकदमै आरामी भन्नुपर्छ है दादा। हजुर आरामै हुनुहुन्छ होला है?
0: एकदम ठिक छ भन्नुपर्छ। हजुरको आशीर्वाद कृपाले बसिराखेका छौ। अनि हाम्रो चन्द्रजीले के गरेर बसिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ यति बेलाको यो समयमा?
1: यो समयमा कामको सिलसिलातिर भन्नुपर्छ है दादा।
0: काम पनि गर्दै हुनुहुन्छ होइन?
1: हजुर काम पनि गर्दैछु, घाम पनि लागेकै छ। अब के गर्ने, यस्तै छ। गर्मीले
0: साह्रै गर्मी होइन?
1: हजुर।
0: ल चन्द्रजी,
1: हजुर
0: कार्यक्रममा आउनु भएको छ, आज प्रतिभा सुन्ने सुनाउने दिन रहेको छ, सुनाउनु हुन्छ नि?
1: हजुर एकदम एकदम भन्नुपर्छ दादाको लागि त म सुनाइदिइहाल्छु।
0: ल त सुरु गरिहाल्नु, सुनिहालौ, अनि त्यसपछि थप कुराकानी त गर्दै गरौँ भाइ त।
1: ल हुन्छ हस् दादा। एउटा गीत सुनाइदिन्छु नि त है दादा।
0: ल एउटा मात्रै?
1: हजुर एउटा मात्रै।
0: ल
1: हुन्छ। हाम्रो माया जिउँदै सहित भएको थियो धन्न, ठ्याक्कै दुई साल लाग्यो तिमीलाई मन पराउँछु भन्न, सम्झना रातै दिन तिमीलाई देखिरहु भेटिरहुला, हप्ताको सातै दिन तिमीलाई देखिरहु भेटिरहुला, हप्ताको सातै दिन।
0: साह्रै मिठो चन्द्रजी। ल ठिक छ, मिठो प्रतिभा सुनाउनु भएको छ। अन्तिम अन्तिमसम्म सुन्नु होला। आज धेरै भन्दा धेरै साथी आउनु भयो भने चाहिँ हामीले विजेता छान्नेछौँ। नयाँ साथी धेरै जोडिनु भयो भने, तपाईँ जस्तै नयाँ साथी जोडिनु भयो भने, एकदम प्रतिस्पर्धा भयो भने विजेता छान्नेछौँ है त। अहिलेलाई चाहिँ अब साथीभाइ सम्झना गर्नुहोस् तपाईँ, हामी छुट्टीमा है।
1: सर्वप्रथम हजुरलाई अनि हाम्रो प्राइभेटमा बस्ने हाम्रो प्यारो प्यारो प्रदीप अधिकारी दाईलाई पनि धेरै धेरै सम्झना छ। अनि यो सम्पूर्ण यो मध्य पश्चिम सुनिदिने नसुनिदिने सम्पूर्ण यो ओकाली ओह्राली कार्यक्रम मभन्दा अघि आउने पछि आउने साथीहरू, अघि त के नै पछि आउने साथीहरूले सम्झिँदै बिदा हुन्छु। नमस्ते दादा।
0: नमस्ते हाम्रो चन्द्रजी। पहिलो सहभागी पनि हुनुहुन्छ, मिठो प्रतिभा सुनाउनु भएको छ। अब पालो तपाईँको है त, टेलिफोन गर्ने आफ्नो मिठो प्रतिभा सुनाउने पालो तपाईँको, पालो तपाईँको। अब आउनुहोस् टेलिफोनमा 082-5680-54 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौँ। हामी सायद फेसबुक लाइभमा पनि छौँ जस्तो लाग्छ। तपाईँ त्यहाँ गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँका कमेन्ट पनि वाचन गरौँला। तपाईँका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन्। आउनुहोला टेलिफोनमा, जोडिनुहोस्, कुराकानी गरौँ। आजको यो बसाई यस्तै यस्तै रमाइलो कुराकानी गर्दै, रमाइलो भलाकुसारी गर्दै अगाडि बढ्छौ। फेरि पनि कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ यहाँसँग पनि। नमस्ते हजुर।
2: नमस्ते दादा।
0: नमस्ते, नमस्कार हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
2: गोराई 1900 जानकी मगर है त।
0: गोराई 1900 जानकी मगर है?
2: हजुर।
0: जानकीजी?
2: हजुर।
0: सन्चै हारमै हुनुहुन्छ?
2: एकदम सन्चै भन्नुपर्छ दादा। अनि तपाईँहरूको के छ खबर?
0: एकदम ठिक छ भन्नुपर्छ। तपाईँको फोनको प्रतीक्षामा थियौँ, तपाईँको टेलिफोन आयो, एकदम खुसी लागेको छ।
2: हजुर।
0: हाम्रो जानकीजीले के गरिराख्नु भएको छ त, आजको यो दिन कसरी बित्ला जस्तो छ?
2: के गर्नु दादा, पानी पर्ला पर्ला जस्तो गरिरहेछ, घरमै कार्यक्रम सुन्दै बाबु हेर्दै बसिरहेको।
0: पानी पर्ला पर्ला जस्तो गरेको छ है?
2: हजुर।
0: हाम्रो यतातिर त घाम लागिरहेको छ नि।
2: हो र, घोराईतिर गर्मी नै हुन्छ भन्नुपर्छ दादा। म बिहान भर्खर 9 बजीतिर आएको तल घुराईबाट, अहिले चाहिँ घरमै छु है त।
0: घुराइ आउनु भएको थियो, घुराईबाट घर पुगिसक्नु भयो, कति बिहानै हो त?
2: बिहान म चाहिँ अस्ति माइतीतिर गएको थियो, बिहानै आइपुग्यो भन्नुपर्छ।
0: ल ठिक छ, आज पनि आउनु भएको छ, प्रतिभा सुनाउनु हुन्छ नि हाम्रो जानकीजीले।
2: हजुर, एउटा छोटो गीत गाउँछु है त दादा।
0: ल त सुनि गरिहाल्नु, सुनिहालौँ।
2: ए ल

कसई को बांधीना दार तिगुन को आकाश झुनकई हो मैले बाचा कासा मै खाइसके जुनी जुनी माता उनकै हो आकाशको जुन जाछु मा बन्दिन उनको बाहु कसैको बन्दिन दार तिगुनको आकाश झुन्कै हो मैले बाचा कसा मै खाइसके जुनी जुनी।

0: जूनी जूनी माता उनकै हो। यति नै है त दादा?
1: साह्रै मिठो हाम्रो जानकी जी को होइन?
0: के मिठो
1: साह्रै मिठो प्रतिभा सुनाउनु भएको छ जानकी जी।
0: हजुर
1: ल ठिक छ, मिठो प्रतिभा सुनाउनु भयो, अब अन्तिम अन्तिमसम्म सुन्न लाग्यो अरे। हजुरको यो मिठो प्रतिभासँगै अब साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्यौँ है त।
0: ए ल ल, सर्वप्रथम त हजुरलाई, त्यसपछि प्राविधि मित्रलाई, अनि मलाई जानकी मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते, बाबाई।
1: ओके बाबाई। हाम्रो जानकी मगर आउनु भएको छ, ठिकै छ, अब पालो तपाईँको हो, एकदम मिठो प्रतिभा सुनाउने कुराकानी गरौँला। आउनुहोस् है त, आज रमाइलो यात्रा हुन्छ, तपाईँहरूसँग पनि रमाइलो भला कुसारी हुन्छन्। आउँदै गर्नु होला टेलिफोनमा। हामीलाई तपाईँहरूले के को माध्यमबाट सुन्दै हुनुहुन्छ त, हाम्रो फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ, अथवा हाम्रो वेबसाइटबाट सुन्दै हुनुहुन्छ, अथवा मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ, अवश्य पनि कुराकानी गर्नेछौ। तपाईँहरूलाई जुन माध्यमबाट सजिन्छ त्यही माध्यमबाट सुन्नुहोला, सुनेर साथ दिनुहोला, कुराकानी गरौंला। आउनुभयो भने तपाईँसँग रमाइलो कुराकानी हुनेछन्, भलाखुसारी हुनेछन्। आज यस्तै यस्तै तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुनाउँदै अगाडि बढ्छौ। यति बेला फेरि कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्कार हजुर। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम घुराई 19 सैगाबाट कमला पुनमगर होइन? कमलाजी के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ है? अनि हाम्रो कमलाजी आउनु भएको छ कार्यक्रममा, पक्कै पनि सन्चै हुनुहुन्छ होला होइन? ल ठिकै छ, आज कार्यक्रममा आउनु भएको छ, प्रतिभा सुनाउनु पर्ने हुन्छ, सुनाउनुहुन्छ होला नि है? ल त सुरु गरिहाल्नुहोस्, तपाईँको प्रतिभा पनि सुनिहाल्नु।

0: साह्रै मिठो हाम्रो कमला पुन मगर कमलाजी ठिकै छ मिठो प्रतिभा सुनाउनु भएको छ अन्तिम अन्तिमसम्म सुन्नु होला पक्कै पनि सुनेरै साथ दिनुहुनेछ भन्ने कुरा मैले आशा राखेको छु कमलाजी अब हामीले अन्य साथीहरूलाई पनि पालो दिनुपर्ने हुन्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् हामी छुट्टिनुपर्छ अहिलेलाई नमस्ते बाबाई हाम्रो जानकी पुन मगर अब पालो तपाईँको हो तपाईँ आउन सक्नुहुन्छ टेलिफोनमा कुराकानी गरौँला टेलिफोन आयो भने तपाईँसँग कुराकानी गर्न जोडिनेछौ अवश्य पनि आउनुहोस् है त कुराकानी गर्ने अनि आफ्नो मिठो प्रतिभा सुनाउने पालो तपाईँको फेरि कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ नमस्ते हजुर
1: नमस्ते
0: नमस्कार हजुर कृष्ण चौधरी हुनुहुन्छ कि होला है कृष्णजी
1: हजुर हजुर
0: अलिअलि गेस गर्न सिकेको छु अब के गर्ने ज्योतिष मात्रै बन्न सकेका छैन गेस गर्नु मात्रै सिकेका छु अलिअलि भएको छैन कृष्णजी अब एकैछिनमा हुन्छ केही समयपछि हाम्रो कृष्णजी आउनु भएको छ कार्यक्रममा के गर्दै हुनुहुन्छ सञ्जय आर्मी हुनुहुन्छ होला पक्कै पनि धेरै दिनपछि जोडिनु भएको छ
1: हजुर खाना खाएर अब त्यस्तै हजुरलाई सुन्दैछु अनि फोन ट्राई गर्दैछ लाग्यो भन्नु होइन
0: फोन ट्राई गर्दै हुनुहुन्थ्यो फोन लागिहाल्यो होइन
1: हजुर फुर्सद भयो भने म हजुरलाई सम्झिहाल्छु कहिले काहीँ फुर्सद हुन्न त्यही तपाईँलाई अलिकति सम्झिन नपाएको मात्र होइन
0: तपाईँले टेलिफोन ट्राई गर्नुभयो भने त लगिहाल्छ नि झ्याप्पै फेरि
1: झ्याप्पो लगाइहाल्छ कृष्ण भगवान भन्नुहोस् त्यही तपाईँ
0: कृष्ण भगवान ठिकै छ कृष्णजी आज पनि प्रतिभा सुन्ने सुनाउने दिन रहेको छ सुनाउनुहुन्छ नि ल त सुनाउनुहोस् हामी सुन्छौ तपाईँ सुनाउनुहुन्छ
1: टाढाको बाटो मडाउँदै आएको भायालाई देखेर जुडाउन सुरु भयो जुडाउन सुरु भयो त्यही दिन माया उडाउन सुरु भयो टालिनु गयो शरीरले देखेर टाढाको बाटो मडाउँदै आएको भायालाई देखेर टाढाको बाटो मनाउँदै आएको मायालाई देखेर हजुर
0: टाढाको बाटो मनाउँदै आएको मायालाई देखेर होइन कृष्णजी
1: हजुर हजुर
0: ल ठिकै छ यस्तै हो प्रतिभा सुनाउनुहुन्छ आउनुहुन्छ बेला बेलामा बिर्स्यो बिर्स्यो भन्ने होला सम्झिनु भएको हुन्छ आउनुहुन्छ एकदम खुसी लाग्छ अहिलेलाई चाहिँ अब हामी छुट्टिनु पर्छ कृष्णजी हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त
1: मलाई कृष्ण चौधरी भनेर चिन्ने नचिन्ने साथीलाई र अन्तिममा मेरो प्यारो छोराछोरी र बुद्धिलाई पनि सम्झन्छु र फेरि पनि अन्तिममा मेरो एउटी कान्ति साली मात्रै छन् तिनलाई पनि सम्झिँदै बिदा हुनुहुन्छ होइन नमस्ते
0: ओके बाबा हाम्रो कृष्ण चौधरी होइन यहाँको प्रतिभा सुन्न पाएका छौ सुनिसकेका छौ अब साथ तपाईँको रहनेछ यति बेला के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई अब तपाईँसँग पनि भलाखुसारी गर्नुपर्ने हुन्छ 082-5854 को बाटो भएर आउन सक्नुहुनेछ फेरि पनि कोही साथी टेलिफोन हुनुहुन्छ जस्तो छ कुराकानी गर्छौ नमस्ते हजुर नमस्ते हजुर फोन गरेको साथी नमस्ते हजुर यहाँको आवाज आएको छैन फेरि पनि नमस्ते।

0: साई नमस्ते हजुर।
1: हजुर सर नमस्ते।
0: नमस्ते नमस्कार हजुर। हाम्रो रुद्रजी धेरै दिनपछि टेलिफोनमा आउनु भएको छ, के गर्दै हुनुहुन्छ रुद्रजी?
1: म चाहिँ बजारतिर गएको थिएँ सर, भर्खर घर आएर बसेको छु।
0: घरमा गइसक्नु भयो है?
1: हजुर हजुर।
0: धेरै थकै लाग्यो होला हाम्रो रुद्रजीलाई, बिहान बिहानै बजार आउनुभयो, बजारबाट फेरि घर फर्किसक्नु भएको छ। थाक्नु भएको छैन? ठिकै छ
1: हजुर हजुर।
0: ल ठिकै छ कृष्णजी, सरी रुद्रजी।
1: हजुर सर।
0: कार्यक्रममा आउनुभएको छ, पक्कै पनि प्रतिभा सुनाउनुहुन्छ भन्ने कुरा आशा राखेका छौँ, सुनाउनुहुन्छ नि?
1: हजुर म सुरु गर्छु सर।
0: ल त सुरु गरिहाल्नु, सुनिहाल भाइ।
1: सल्ला ठो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले, सल्ला ठो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले, घैसरीले त भयो बस मया बाटैमा भेट भयो, सल्ला ठो पहिले सल्ला ठो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले, ए लाउने भए लौ माया लानेले, नलाउ माया थारेर जानेले, सल्ला ठो पहिले सल्ला ठो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले, सल्ला ठो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। हजुर सर।
0: सल्ला धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले, होइन?
1: हजुर हजुर सर।
0: रत्ता हो यो, फेरि निन्द्रामा बिउजाउने के भन्नुहुन्छ हाम्रो रुद्रजीले, होइन?
1: ल
0: ठिकै छ रुद्रजी।
1: हजुर।
0: के गर्ने त, अब हामी छुट्टिनुपर्छ, एकदम समय दौडिराखेको छ, अन्य साथीहरू पनि आउन सक्नुहुन्छ जस्तो लाग्छ, अन्य साथीलाई पनि पालो दिनुपर्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै। अब साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्यौँ अहिलेलाई।
1: हजुर सर, हजुरलाई पराटेक सरलाई, के अरे रेडियोको होल युनिटलाई, मैले रुद्रबहादुर पुनमगर भनेर चिन्ने नचिन्ने सबैलाई सम्झाउँदै बिरान सर नमस्ते।
0: र वस्ते हाम्रो रुद्रबहादुर पुनमगर, अब पालो तपाईँको हो, टेलिफोन गर्न सक्नु भनेको छ 082-85-8054। तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौं, तपाईसँग पनि रमाइलो भलाकुसारी त गर्नै पर्यो क्यारे, होइन? आउन सक्नुहुन्छ है त, कुराकानी गरौंला। आउनुहोस् तपाईँ, हामी भलाकुसारी गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, बढ़ौंला। आजको यो बसाई भने यस्तै यस्तै रमाइलो भइराखेको छ, धेरैभन्दा धेरै रमाइलो भइराखेको छ। यो मौसमले चाहिँ आज अलि बादल बादल चिसो चिसो पनि गरेको छ, शीतलताको महसुस भइराखेको छ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ फेरि पनि के छ टेलिफोनमा, कोही साथी हुनुहुन्न भन्ने कुरा जानकारी पाइसकेको छु, अब आउन सक्नुहुनेछ है। तपाईँलाई मैले जानकारी गराइराख्ने गरेको छु बारम्बार, हाम्रो टेलिफोन नम्बर तपाईँलाई टेलिफोन गर्न सहज होला, हामीसँग टेलिफोनमा जोडिन सहज होला, सहभागिता जनाउन सहज होला भनेर धेरैभन्दा धेरै नयाँ साथी आउनुहुनेछ भन्ने कुरा आशा राखेको छु। तपाईँहरू फेसबुक पेजमा गएर पनि सुन्दै हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो, तपाईँहरूका कमेन्ट पनि हेरौँ है त, हामी लाइभमा छौँ जस्तो लाग्छ। के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, आजको यो बसाई चाहिँ तपाईँको टेलिफोन पनि आइराखेको थियो, तपाईसँग पनि एकदम रमाइला भलाकुसारी गर्न पाइराखेका थियौं। अब यो व्यवसाय पनि सकिँदैछ थोरै थोरै, एकदम होइन, समयले नेटवर्क काट्न लागिसकेको छ, अब चाहिँ हामीले सायद विदा माग्नुपर्ने हुन्छ। कोही साथी हुनुहुन्छ, विदा माग्ने हुन्छ भन्दा भन्दै कोही साथी आइसक्नु भएको छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
2: नमस्ते सर।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
2: गोपाल पुन मगर।
0: गोपाल पुन मगर कहाँबाट भन्नुभयो? बुझिन, अझै पनि क्लियर आएन।
2: सैगादेखि।
0: सैगादेखि
2: हजुर।
0: गोपालजी
2: हजुर,
0: सन्चै आरामै हुनुहुन्छ?
2: एकदम सन्चै आरामै भन्नु पर्दा हजुरहरू के कस्तो छ?
0: एकदम ठिक छ भन्नुभएको छ गोपालजी, ठिकै छ। आज कार्यक्रममा आउनु भएको छ। अनि हाम्रो गोपालजी आज पहिलो दिन हो कि क्या हो है?
2: हजुर, पहिलो दिन नै हो।
0: ल ठिकै छ गोपालजी, अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, समयले नेटो काट्न लागिसकेको छ। अब चाहिँ आज हामी छुट्टिनु पर्ने हुन्छ। हजुरले प्रतिभा त सुनाउनुहुन्छ नि?
2: हजुर एकदमै।
0: ल त हजुरको प्रतिभा सुनिहालौ, के सुनाउनुहुन्छ, अनि त्यसपछि भने हामी सायद विदा माग्नु पर्ने हुन्छ आजको यो बसाईबाट, यो सोमबारे बसाईबाट।
2: हुन्छ है त म सुरु गरे। धन देउछु भन्दै आएका थियौ, धन देउछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भइगयौ, कस्तो भइआयौ काठैको बागसमा। माया माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल। हजुर सर चिन्नै
0: ल ठिकै छ, मिठो प्रतिभा सुनाउनु भएको छ गोपालजी।
2: हजुर
0: के गर्ने, आजको यो बसाइबाट चाहिँ अब तपाईँ हामी छुट्टिनु पर्ने हुन्छ। हजुरको मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त, आजको यो बसाइबाट हामी छुट्यौँ।
2: हजुर सर्वप्रथम त हजुरलाई, अनि यो मलाई चिन्ने नचिन्ने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सम्झिने बिदा भए। नमस्कार।
0: ओके बुबा, हाम्रो गोपालजी आज पहिलो दिन टेलिफोनमा यहाँसँग कुराकानी गर्न पाएका छौँ। आज अब हामीसँग समयले नेटो काटिसकेको छ, आजको यो बसाइबाट हामीले बिदा माग्नुपर्ने हुन्छ। के कस्तो अवस्थामा हुनुहुन्थ्यो, के को माध्यमबाट सुन्दै हुनुहुन्थ्यो, जति पनि रेडियो प्रेरणी श्रोता मन हुनुहुन्छ, यहाँहरू सम्पूर्ण सम्पूर्णलाई मिठो माया मिठो सम्झना छ। स्वदेश तथा विदेशमा रहेर सुन्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरू, यहाँहरू सम्पूर्णलाई धेरै धेरै माया छ हाम्रो तर्फबाट पनि। र आजको यो बसाई, यो बसाई निकै भन्दा निकै रमाइलो भइराखेको थियो। आज चाहिँ हामीले विजेता छानेनौ है त, आउँदा बसाईमा पनि अब हामीले तपाईँहरूको प्रतिभा सुन्ने दिन राख्यौं। आजको यो बसाईबाट भने तपाईँहरू सम्पूर्ण सम्पूर्णलाई धेरै धेरै धन्यवाद र मिठो माया मिठो सम्झना भन्दै तपाईँहरू स्वस्थ व्यस्त रहनुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, मनोरञ्जन पनि लिनै पर्यो क्यारे होइन। अनि आजको यो बसाईमा मलाई प्रविधि संयोजनबाट साथ दिनुहुने हाम्रो संसद प्रतिनिधि अधिकारी यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय पनि जति छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस्। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर तात्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने। प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमा कोट पुगेको हो। टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै 15,271 वटा विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ पर्ने 9,042 वटा विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बाबत 81 करोड़ 47 लाख रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाट पूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्री सहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500 बढ़ेको सुनको भाव आज 200 रूपियाँले घट्यो, बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान गएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसना खड्काको पनि भीरबाट लड़ेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्य पूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सीदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इंग्ल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान बंगलादेश र न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला 6 मध्ये 5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृंखलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको कटारीमा खानेपानीको समस्या रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-5560-734 र 082-5560-138।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
16: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
0: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।

ब्लास्टिङ प्रोग्राम क्रिस्टियन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यू पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक घुराईदान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक घुराईदान।
4: फोन नम्बर
5: 0825624552
4: 0825624552। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 9841017009, 9841017009।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड, दाङ।
10: मध्यपश्चिम चाङ च्याक। यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। तुलसीपुरको गुल्मा चोकमा सोमबार बिहान राय ख 2192 नम्बरको टिप्परले R4P3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमही नगरपालिका 5 का 35 वर्षका मनोज नेपाली र उनका 5 वर्षका छोरा मिरान्स नेपाली रहेको प्रहरीले जनाएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते भएको बाबु छोरालाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको थियो। छोरा मेरान्सको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र बाबु मनोजको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएको पनि प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार मृतक मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपाली सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक शेरबहादुर थापालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भएको करिब 4 वर्ष पुगिसक्दा पनि अझै आवश्यक जग्गा व्यवस्थापन हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढ़ाइएको सो विश्वविद्यालयको आफ्नै भौतिक संरचना नहुँदा विश्वविद्यालयले हाल नेपालगंजको धम्बोजी स्थित पुरानो कृषि विकास ब्याङ्कको भवन भाडामा लिएर इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको पठन पाठन संचालन गरिरहेको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेक भण्डारीले स्थापना भएको 4 वर्ष पुग्न लागे पनि विश्वविद्यालयले स्थायी रूपमा जग्गा प्राप्त गर्न नसक्दा पूर्वाधार निर्माणको काम अघि बढ़न नसकेको बताउनुभयो। उहाँले विश्वविद्यालयको प्रशासनिक काम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नेपालगंज स्थित सुर्खेत रोडमा निर्माण गरेको भवनबाट सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले 2079 असार 18 गते बाँकेमा प्रदेश स्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय भएको लामो समय बिते पनि विश्वविद्यालयले स्थायी रूपमा जग्गा प्राप्त गर्न सकेको छैन। रजिस्ट्रार भण्डारीका अनुसार विश्वविद्यालयका लागि बाँकेको खजुरा गाउँपालिका 8 रनियापुर स्थित करिब 90 बिघा ऐलानी जग्गा लीजमा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाइए पनि अझै टुंगो लाग्न सकेको छैन। विश्वविद्यालयका जग्गा प्राप्ति सम्बन्धी फाइल प्रदेश सरकारका विभिन्न मन्त्रालयमा घुमिरहेको जानकारी उहाँले दिनुभयो। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिन सलाहले संघीय सरकारले फाइल फिर्ता पठाएपछि प्रदेश सरकारले आवश्यक कानूनी तथा प्राविधिक अध्ययन गरिरहेको बताउनुभयो। उहाँले प्रदेश सरकार विश्वविद्यालय स्थापना र सञ्चालनप्रति जिम्मेवार रहेको दावी गर्दै छिट्टै मन्त्री परिषदबाट निर्णय गरेर प्रक्रिया टुंग्याइने बताउनुभयो। विश्वविद्यालयले आर्थिक वर्ष 2080-81 इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत 2 वटा कार्यक्रम शुरूआत गरेको छ। सो विश्वविद्यालयमा अहिले स्नातक तहका 4 र स्नातकोत्तर तह 2 कार्यक्रम सञ्चालनमा रहेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4.2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2.37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंजका नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1.65 अर्ब मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बापत 81.47 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो।
र सल्यान प्रहरीले छुट्टा छुट्टी कार्यवाहीमा तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ भन्ने ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यही जेठ 17 गते बनगाड कुपिण्ड नगरपालिका 12 निगालचुली स्थित बस्न्यौरा सामुदायिक वन क्षेत्रबाट अवैध बन्दुक फेला परेको हो। उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले तीन थान भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भस्ट्राईले जानकारी दिनुभयो। बरामद बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै गरी यही जेठ 15 गते बागचोर नगरपालिका 2 थारमारे बजारबाट लागू औषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको सवारी साधनमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल 440 मिलिग्राम धूलो पदार्थ फेला परेपछि बागसौ नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरिएको हो। उहाँलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। सूचना अधिकारी तथा प्रहरी निरीक्षक भट्टराईले अवैध हतियार तथा लागू औषध नियन्त्रणका लागि जिल्लाभर निगरानी र कार्यवाहीलाई निरन्तरता दिइरहेको बताउनुभयो। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: केन्द्र नबी थुप्लु चार मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैनौजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।
10: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिती चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98 4 78 23 572।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाम।
15: सम्पर्क मोबाइल नम्बर 98 5 77 71 546।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987141

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा फर्मा सेवा सबै प्रकारका अपरेसन सेवा आइसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: भर्ना खुल्यो
13: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल घोराई उपमहानगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 9862974 86303 र 98 662 35 183।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाम चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिथेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि संघीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, रापरपा दलको नेता ज्ञानेन्द्र बहादुर साई, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपील गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया झुरा लिपुलेक र कालापानी बारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि शुरू भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तीमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी 3 त्रैमासिकमा पुँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्भई नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कलपट्ठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर

उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। मानव सेवा आश्रम रानी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सड़क मानवको उद्धार भएको छ। गएको वैशाख

0: हौ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट,
4: आईएफबीले भिडियो असिस्टेन्ट रेफ्री VAR प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ, जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप AZ29 मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुनेछ। पहिलो पटक विश्वकप तीनवटा देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि लुटेको भन्ने प्रधानमन्त्रीको भनाई प्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि दुवै सदनका बैठक स्थगित। पूर्वधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमाटी पर्ले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा दुईजनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।

0: 99.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन

0: नमस्ते दयाबाजु, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु, बजारतिर नि?
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
6: सम्पर्क मोबाइल 98477 2779।
7: र 98578 3689।
8: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98578-32819
12: र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479।
15: मोबाइल नम्बर 98-494-67-487।
17: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
18: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
17: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
18: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
12: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चितनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको हक हित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभा लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरूको समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य खोप अभियान, परिवार निवेदन, पोषण तथा जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको योगदान उच्च रहेको छ। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 विधि माग तथा सुझाव पत्र पेश गरेको थियो। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश, सुविधा, क्षमता अभिवृद्धिका लागि तालिम, सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च, दुर्घटना तथा मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखेको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाका लागि 50,000 दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका लागि मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल स्वास्थ्य स्वयंसेवी संघ महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यान आकर्षण गराएको जनाएको छ। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरको 4 परिषद सेन्टर माध्यमिक विद्यालय तुलसीपुरमा आइतबार सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष गोविन्द न्यौपानेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यतामा सञ्चालित 4 परिषदमा बोल्ने वक्ताहरूले निवृत्त शिक्षक समाज सक्रिय बनाउनका लागि स्वास्थ्य निवृत्त शिक्षकहरू नै सक्रिय रूपले लाग्नुपर्ने र निवृत्त शिक्षकका सेवा सुविधा थप गराउनका निमित्त समाजमा आबद्ध सबै शिक्षकहरू एकताबद्ध भएर आवाज उठाउनुपर्ने कुरामा जोड़ दिनुभएको थियो। सोही परिषदमा बहालवाला राष्ट्र सेवकहरूलाई थप गरिएको महँगी भत्ता, सोही अनुपातमा सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई पनि थप गरिनुपर्ने नेपाल सरकार समक्ष माग गरिएको थियो। सोही अवसरमा नगर सचिव दामोदर न्यौपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वसन्तराज न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमा व्यापक छलफल गरी आगामी 1 वर्षका लागि सांगठनिक तथा आर्थिक कार्यदिशा तय गरी पारित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि गोविन्द न्यौपाने, जिल्ला अध्यक्ष गोविन्द पौडेल, जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, पूर्व जिल्ला अध्यक्ष विष्णुप्रसाद शर्मा अधिकारी, जिल्ला सदस्य वृन्दा योगी, केन्द्रीय प्रतिनिधि विष्णुप्रसाद आचार्य, घुराई नगर समितिका अध्यक्ष बलदेव अधिकारी, घोराई नगर समितिका सचिव ज्ञानेन्द्र गौतम, सल्लाहकार नवराज लामिछाने, आजीवन सदस्य माधव लामिछाने, नगर समिति सदस्य मदन कुमार आचार्य, अभिभावक पुतला बिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा केन्द्रको आह्वानमा दाङ जिल्लामा सञ्चालित गरिएको विद्यार्थीको दृष्टिकोणमा गुणस्तरीय शिक्षा विषयक निबन्ध प्रतियोगितामा जिल्लाका उत्कृष्ट अंक प्राप्त गरी राष्ट्रिय स्तरमा 2 स्थान हासिल गर्न सफल जनक कल्याण माध्यमिक विद्यालय दुधराजकी छात्रा करिश्मा बिगलाई केन्द्रबाट प्राप्त प्रमाणपत्र सहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो। तुलसीपुरका 59 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको प्रकाशन हाम्रो चिनारी नामक स्मारिका रजत विशेषाङ्क 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रम तुलसीपुर नगर समितिका उपाध्यक्ष हिमा आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर न्यौपानेले गर्नुभएको थियो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभाको बैठकमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिको चरको आलोचना गर्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले सीमा सम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरीको र नेपाल सार्वभौम सत्ताको भएको देश उल्लेख गर्दै आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले
नेपालले पनि भारतको सीमा मिचेको भनिदिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै देशको हित विरोधी अभिव्यक्त भन्दै आपत्ति जनाएका हुन्। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभिव्यक्ति दिनुभएको थियो। र हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडप बारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ उपरीक्षक एसएसपी विमलराज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटनाको भएको क्षेत्र लामपाटा च्याचौ क्षेत्र पुगेर सिमकोट पुगेको हो। टोलीले सिमकोट बसाएका क्रममा सीमा क्षेत्रका नागरिक घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। हवस्त, अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
0: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
0: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-5790-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एकसाथ
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

नमस्कार आवाज हिंदको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका फेदमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका फेर सोमबार यसै समय अर्थात फ्रान चार बजेको मध्यपश्चिम हाइलर्सकै व्यापारिक विश्रामपछि करिब करिब पाँच बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौं। गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082560854 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो सांगीतिक आवाजबाट।

एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा चाहिँ 4 बजेको मध्यपश्चिम हाइलाइट्स र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहनेछ। बाहिरतिर एकदम धेरै रिमझिम रिमझिम वर्षा चाहिँ परिरहेको छ है। हजुरहरूकोतिर चाहिँ कस्तो छ माहौल? हजुरहरू पनि जोडिन सक्नुहुनेछ गीत गजल मुक्तक फावना सारी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मनपर्छ आजको श्रृंखलामा त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छु। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका आफेतमा छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट श्री प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। तपाईँहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा गीत गजल मुक्तक भावना सायरी क्यारिकेचर अभिनय। तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ त्यो प्रतिभा सुनाउनको लागि चाहिँ तपाईँले सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो गाउँमा व्यस्त हुनुहुन्छ होला सुस्त हुनुहुन्छ होला। साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानी जोड्नेछौ। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जमका भेटमा छु। मलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीले सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डाकी बाकी साथ तपाईँहरूको छ। सोमबार श्रृंखलामा आउने गर्दछु 4 बजेको मध्य पश्चिम हाइलाइट्स केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। तपाईँलाई मन परेको प्रतिभा चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्तक भावना सायरी क्यारिकेचर अभिनी तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू गोठालोबाट फर्किँदै पनि हुनुहुन्छ होला है, किनकि रिमझिम रिमझिम वर्षा पनि बेला बेलामा परिरहेको छ। अलिकति गाह्रो नै हुन्छ है वर्षाको टाइममा चाहिँ हजुरहरूले चाहिँ गोठालो जाँदाखेरि आफ्नो ख्याल चाहिँ पक्कै पनि गर्नुहोला। सबैजना साथीहरूले व्यस्त हुनुहुन्छ, यदि सम्भव छ भने चाहिँ हजुरले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौं, त्यस पछाडि आउने नै छौं, सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका फेटमा। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाघी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। अब भने कार्यक्रमबाट छुटेर जाने बेला भइसकेको छ। तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: सुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
8: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते। नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक के सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन डीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय न भय को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मशीन द्वारा चेक जांच गरिनु का साथ ही उचित परामर्श का लागि संपर्क गर्नुहोला
4: बिरामी जांच निमित्त 8 जेष्ठ 29 गते शुक्रवार
1: संपर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 082-595-410 मोबाइल नंबर 98-478-2913 र 98-095-12-871
3: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ
5: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
6: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
5: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
6: ए हो र त्यसो भए म अहिले नै गइहाले
5: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
7: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-22-9224
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
10: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
9: स्पेशल सेफ तालिम
10: जापानिज सुशी तालिम
9: वेट्रेस
10: टुरिस्ट गाइड
9: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
10: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
9: सम्पर्क मोबाइल 98-410-17-09
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9478141639 श्री माध्यमिक विद्यालय सौडियारदा
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
5: छालामा बाघहरू आउने कपाल झर्ने
4: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
5: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
4: बारम्बार गर्भपतन भएमा
5: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
4: बिना कारण शरीरको तौल घटेमा
5: ढाड दुखेमा कम्मर दुखेमा
4: गाउट तथा युरिक एसिडको समस्या
5: बारम्बार आँखा रातो भएमा
4: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा
4: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
5: लामो समयदेखि छाला कडा भएमा
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
5: युवा अवस्थामा पक्षघात भएमा
4: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
4: कम उमेरमा हृदयघात मुटु रोग भएमा
5: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: फोन नम्बर 0825916077
4: मोबाइल नम्बर 9857443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: Afro Red Chakatra, no it like pro. Rashita Pao from 2 and 4. Sachayas ma Hamro Patro. Nepal ma sarvadik download gariyeko Hamro Patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki esma sabai cha.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
1: हुलासले बनाउँदै छ परिवार एक साथ।

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: को हो यो केटा? किचन म्यानेजर त मरद छ त।

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौनिक्षामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकास

0: विद्यार्थीलाई आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, जाल।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको रायदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
21: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
22: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
21: डाक्टरद्वारा गरिने उपचारहरू।
22: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
21: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
22: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
21: मुसा, कोठी, यौनि वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
22: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
21: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने,
22: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
23: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
24: समय बिहान 9 बजेदेखि
25: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-028।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
27: हाम्रा विशेषताहरू
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
29: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
30: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
32: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल। मेडिकल घोराही उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भुसालसँगै म शान्त कुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते। देउखुरीमा पिकअप भ्यानको ठक्करबाट एक युवाको मृत्यु।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई महिला स्वास्थ्य स्वयंसेविकाको 9 बुदे माग। जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्वयंसेविकाहरू उच्च मूल्यांकन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता।
0: गढवा गाउँपालिकाको कृषि विकास शाखाद्वारा माटो परीक्षण घुम्ती शिविर सञ्चालन। माटोको अवस्था पहिचान गरी मलखाद प्रयोगमा किसानलाई प्रोत्साहन गर्न शिविर।
1: बौद्धिक अपाङ्गता दिवस दाङ सहित देशैभर मनाइयो। बौद्धिक अपाङ्गताका क्षेत्रमा तीनै तहका सरकार गम्भीरताका साथ लागू गर्नुपर्ने सहभागीहरूको जोड।
0: अब खबर विस्तारमा।
1: दाङमा ट्रिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। तुलसीपुरको गुल्मा चोकमा सोमबार बिहान रा 1X2192 नम्बरको ट्रिपरले रा 4P3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमही नगरपालिका 5 का 35 वर्षका मनोज नेपाली र उनका 5 वर्षका छोरा मिरान्स नेपाली रहेको प्रहरीले जनाएको छ। ट्रिपरको ठक्करबाट गम्भीर घाइते बाबु छोरालाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको थियो। छोरा मिरान्सको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र बाबु मनोजको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएको पनि प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार मृतक मनोजकी श्रीमती 34 वर्षीय अनुसा नेपाली सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक शेरबहादुर थापालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। आजै पूर्व पश्चिम राजमार्गको देउखुरीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। LU2C9617 नम्बरको भ्यानले BA65P1884 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दिया मैना पोखरा खिमराज तिमिलसिनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। उता दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सुर्खेतदेखि कालीकोट जाँदै गरेको बोलेरो जीप दैलेखको भैरवी गाउँपालिका 5 कालगौडा सड़क खण्डमा दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा मृत्यु भएको छ। मृत्यु हुनेमा शुभकालिका गाउँपालिका बलबहादुर रोकाए पुलिसरा विकर मित्र सुना रहेका छन्। प्रहरीका अनुसार दिउँसो करिब 1 बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको SU-01001-6-4064 नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सड़कबाट करिब 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको हक हित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभा लुम्बिनी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभएको छ। मातृ तथा शिशु स्वास्थ्य खोप अभियान परिवार नियोजन पोषण तथा जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेवकहरूले पुर्याएको योगदान उच्च छ। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौ बुदा माग तथा सुझाव पत्र पेश गरेको थियो। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेवकहरूलाई सम्मानजनक अवकाश सुविधा क्षमता अभिवृद्धिका लागि तालिम सामाजिक सुरक्षा कोषमा आबद्धता चाडपर्व खर्च दुर्घटना तथा मृत्यु राहत कोष मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखेको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाहरूका लागि 50,000 दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल स्वास्थ्य स्वयंसेविका संघले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको संस्थागत सम्मान सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यान आकर्षण गराएको जनाएको छ।
1: नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरको चौथो परिषद आज तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले निवृत्त शिक्षक समाज सक्रिय बनाउनका लागि स्वयं निवृत्त शिक्षकहरू नै सक्रिय रूपले लाग्नुपर्ने र निवृत्त शिक्षकका सेवा सुविधा थप गराउनका निमित्त समाजमा आबद्ध सबै शिक्षकहरू एकताबद्ध भएर आवाज उठाउनु पर्ने र बहालवाला राष्ट्र सेवकहरूलाई थप गरिएको महँगी भत्ता सोही अनुपातमा सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई पनि थप गर्न नेपाल सरकार समक्ष माग गरेका छन्। कार्यक्रममा नगर सचिव दामोदर नेउपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वसन्तराज नेउपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमा व्यापक छलफल गरी आगामी एक वर्षका लागि सांगठनिक तथा आर्थिक कार्य दिशा तय गरी पारित गरिएको थियो। कार्यक्रममा केन्द्रको आह्वानमा दाङ जिल्लामा सञ्चालन गरिएको विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा विषयक निबन्ध प्रतियोगितामा जिल्लामा उत्कृष्ट अंक प्राप्त गरी राष्ट्रिय स्तरमा दोस्रो स्थान हासिल गर्न सफल जनकल्याण माध्यमिक विद्यालय दुधराजकी छात्रा करिश्मा बिकालाई केन्द्रबाट प्राप्त प्रमाण पत्र सहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो भने तुलसीपुरका 59 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको प्रकाशन हाम्रो चिनारी नामक स्मारिका रजत विशेषांक 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष गोविन्द नेपानेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, पूर्व जिल्ला अध्यक्ष विष्णु प्रसाद शर्मा अधिकारी, जिल्ला सदस्य वृन्दा योगी, केन्द्रीय प्रतिनिधि विष्णु प्रसाद आचार्य, घोराई नगर समितिका अध्यक्ष बलदेव अधिकारी, घोराई नगर समितिका सचिव ज्ञानेन्द्र गौतम, सल्लाहकार नवराज लामिछाने, आजीवन सदस्य माधव लामिछाने, नगर समिति सदस्य मदन कुमार आचार्य, अभिभावक पुतला विक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। तुलसीपुर नगर समितिका उपाध्यक्ष हिमा आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर नेउपानेले गर्नुभएको थियो।
0: गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण घुम्ती शिविर सञ्चालन भइरहेको छ। कृषि योग्य जमीनको माटो अवस्था पहिचान गरी आवश्यकता अनुसार मलखाद प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गढवा गाउँपालिका कृषि विकास शाखा प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो। कृषि विकास शाखाले किसानहरूलाई माटो परीक्षण गराएर मात्र मलखाद प्रयोग गर्न आग्रह गरेको छ। पछिल्लो समय जथाभावी तथा अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति घट्दै गएको र माटोको गुणस्तरमा नकारात्मक असर परेको गढवा गाउँपालिकाका कृषि विकास शाखाका कृषि प्राविधिक हेमराज पुनले बताउनुभयो। शिविर मार्फत किसानहरूको खेतबारीबाट ल्याइएका माटोका नमूनाहरू परीक्षण गरी माटोमा रहेको पोषक तत्व अम्लीय तथा आवश्यक मलखादको मात्रा सम्बन्धी जानकारी प्रदान गरिनेछ। यसबाट किसानहरूले बालीको आवश्यकता अनुसार वैज्ञानिक तरिकाले मलखाद प्रयोग गर्न सक्ने विश्वास लिएको छ। कृषि विकास शाखाका अनुसार हिजो वडा नम्बर 6 को वडा कार्यालयमा माटो परीक्षण शिविर सञ्चालन भएको हो भने आज वडा नम्बर 7 को वडा कार्यालयमा शिविर सञ्चालन भएको छ। अन्य वडाहरूमा भने शिविर सम्पन्न भइसकेको छ। शाखाले सम्बन्धित वडाका सम्पूर्ण किसानहरूलाई माटोको नमूना लिएर शिविरमा सहभागी हुन अनुरोध समेत गरेको छ। गाउँपालिकाले कृषि उत्पादन वृद्धि लगायत लागत न्यूनीकरण तथा माटोको संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
1: दाङको घोराईमा आज एक कार्यक्रमको आयोजना गरी बौद्धिक अपाङ्गता दिवस मनाइएको छ। कार्यक्रममा सहभागीहरूले बौद्धिक अपाङ्गता भएकाहरूको हक अधिकार र सहज जीवनयापनका लागि तीनवटै सरकार गम्भीर बन्नुपर्ने र काम गर्नुपर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि डीसीले बौद्धिक अपाङ्गता भएकाहरूको जीवन स्तरमा थोरै भए पनि सुधारका संकेत देखा परेको र तीनवटै सरकारले यसबारेमा कुरा सुनेर काम थालेको बताउनुभयो। बौद्धिक अपाङ्ग अभिभावक संघ दाङका अध्यक्ष निशा शर्माको अध्यक्षता एवं घोराई उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी दिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्ग सञ्जाल दाङका चिन्तामणि पौडेल, घोराई पन्ध्रका कार्यवाहक ओडा अध्यक्ष लेखनाथ बुढाथोकी, आधारभूत विद्यालय बालमन्दिरकी शिक्षक पुष्पा दाहाल, रामशंकर यादव लगायतले बौद्धिक अपाङ्गता भएका बालबालिकाका हेरचाह र शिक्षा दीक्षाका लागि उनीहरूका अभिभावकसँगै अभिभावक निकै पीड़ामा रहेको भन्दै राज्यले यसमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो। बौद्धिक अपाङ्ग व्यक्ति अभिभावक संघ दाङका सचिव नवराज आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्ग अभिभावक संघ दाङका फील्ड अधिकृत धर्मबहादुर यादवले गर्नुभएको थियो। प्रस्तुत छ बौद्धिक अपाङ्गता दिवसका अवसरमा तयार पारिएको यो एक रिपोर्ट।
0: हरेक बालबालिकामा कुनै न कुनै क्षमता हुन्छ, तर बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आफ्नो क्षमता विकास गर्न अरूको तुलनामा बढ़ी समय, सहयोग र प्रोत्साहन आवश्यक पर्छ। बौद्धिक अपाङ्गता भएका बालबालिकाले सिकाई, संचार र बौद्धिक क्रियाकलापमा पनि कठिनाई अनुभव गर्ने गर्छन्। यस्ता बालबालिकालाई पठन पाठनमा कतिको समस्या हुने गरेको छ त? बाल मन्दिर आधारभूत विद्यालय घोराईका शिक्षिका पुष्पा दाहाल,
2: नर्मली क्लासहरू ल्याए जस्तै उहाँहरूलाई पनि हामीले अरूलाई दस चार राख्छौँ भने उहाँहरूलाई हामीले दस दिन राख्छौँ र अब सिकाउने क्रममा त हामीहरूले अब कतिजना त उहाँहरू अलिकति जान्ने पनि हुनुहुन्छ, सक्षम हुनुहुन्छ, उहाँहरूलाई त्यही अनुसारको हामीले सिकाइहरू गर्छौँ, पढाइहरू गर्छौँ, अध्ययन गराउँछौँ र कतिपयले कति पनि केही नजानेर उहाँहरूलाई नृत्यतिर गीत गाउने, खेलकुद खेल्ने अनि अब त्यस्तो किसिमको उहाँहरूलाई अलिकति इच्छा भावनाले उहाँहरूलाई त्यस्तो किसिमको वातावरणमै हामीहरू लग्छौँ। क्लासभित्रै त्यो हामी सबै गराउँछौँ, पढाउने छ, लेखाउने लेख्ने छ, नाच्ने नाच्ने छ, गाउने छ, त्यो क्रियाकलाप भइरहेको छ क्लासमा।
0: हाल विद्यालयमा डाउन सिन्ड्रोम र अटिजम लगायतका चार प्रकारका 40 जना विद्यार्थी अध्ययनरत छन्। बौद्धिक बालबालिका आफै केही गर्न नसक्ने हुँदा उनीहरूको निगरानी गरिरहनु पर्ने हुन्छ। यस्तो अवस्थामा अभिभावकलाई पनि समस्या हुने गर्दछ। यस्ता बालबालिकाहरूको अवस्था निकै गम्भीर रहेको बताउनुहुन्छ सुस्त मनस्थिति अभिभावक संघका अध्यक्ष निशा शर्मा।
3: अब अवस्थाको बारेमा सोध्नु पर्दा चाहिँ अवस्था एकदम धेरै नाजुक छ। बच्चाहरू एकजना चाहिँ अभिभावक भनौँ या एकजना हेर्ने व्यक्ति भनौँ न, एकजना हेर्ने व्यक्ति चाहिँ चाहिन्छ। त्यसको लागि अब सरकारले महिनाको जम्मा 2000 दिएको छ क वर्गको लागि। त्यो 2000 न उनलाई डाइपर लगाउनु पुग्छ, न उनलाई कुनै पौष्टिक आहार खुवाउन मिल्छ। सामान्य एउटा परिवारले जो साँचै बिहान मेहनत गरेर साँझ बिहानको खानपिन टार्छ, त्यो परिवारलाई कति गाह्रो होला, त्यो गाह्रो तपाईँहरूले चाहिँ आफै सोच्न सक्नुहुन्छ। अवस्थाको कुरा गर्दाखेरि नाजुक चाहिँ धेरै नाजुक छ।
0: नेपालले समावेशी शिक्षाको नीति अवलम्बन गरे पनि आवश्यक स्रोत साधन, तालिम प्राप्त शिक्षक र सहयोगी सामग्रीको अभाव धेरै स्थानमा अझै देखिन्छ। यसले गर्दा कतिपय बालबालिका विद्यालयबाट बाहिरिने जोखिम समेत रहने गरेका छन्। यस्ता बालबालिकाका लागि राज्यले के गरिरहेको छ त? घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डीसी,
4: अन्य प्राविधिकका कुराहरू, उहाँहरूलाई राशनका कुराहरू, उहाँहरूलाई बस्ने, खेल्ने, मनोरञ्जन गर्ने हरेक कुराहरूको व्यवस्था अब राज्यले गर्दैछ। यसलाई पूर्णता पाउन अझै केही वर्ष लाग्नेछ, त्यसैले कोही नआएन। हिजोका दिनमा हामी यस्ता बौद्धिक अपाङ्गता भएका अन्य विभिन्न 10 प्रकारका अपाङ्गताहरूले घरमा माथा झपाएर बस्नु पर्यो, पूर्व चुनीको पाप भनेर सराप्ने सरापी मार्ने गरिन्थ्यो। तर आज राज्यले यसलाई सुन्ने, संलग्न, विभिन्न किसिमका मौका समस्याका समाधान गर्ने प्रयास नै राज्यले गर्दछ। यसमा मलाई एकदम खुसी लाग्छ। हिजो म अधिकार कर्मी र अहिले म स्थानीय सरकारको उपप्रमुख भएको हिसाबले पनि त्यहाँ गएर विभिन्न पहल पदवीका साथै केही हुन खोजिरहेको हुनाले
0: बौद्धिक अपाङ्गता भएका बाल बालिकालाई सम्मान समान अवसर र आवश्यक सहयोग प्रदान गर्नु राज्य समाज र परिवार सबैको साझा दायित्व हो। समावेशी समाज निर्माणका लागि उनीहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक छ। बौद्धिक अपाङ्गता भएका बाल बालिकाको क्षमता पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गर्न सके मात्र समावेशी समाज निर्माणको लक्ष्य पूरा हुनेछ।
1: अब बाँकी समाचार। सल्यान प्रहरीले छुट्टा छुट्टै कार्यवाहीमा 3 थान अवैध भरुवा बन्दुक बरामद गरेको छ भन्ने ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यही जेठ 17 गते बनगाड कुपिण्डी नगरपालिका 12 निगालचुला स्थित बस्नेउरा सामुदायिक वन क्षेत्रबाट अवैध बन्दुक फेला परेको हो। उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले 3 थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। बरामद बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै गरी यही जेठ 15 गते बागसौर नगरपालिका 2 थारमारे बजारबाट लागू औषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको सवारी साधनमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा चालकको सासबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल 440 मिलिग्राम धूलो पदार्थ फेला परेपछि बागसौर नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरेको हो। उहाँलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। सूचना अधिकारी तथा प्रहरी निरीक्षक भट्टराईले अवैध हतियार तथा लागू औषध नियन्त्रणका लागि जिल्लाभर निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको बताउनुभयो।
0: सभामुख डोलप्रसाद अर्यालले विपक्षीहरूलाई पेलेर सदन चलाउने इच्छा आफूमा नभएको स्पष्टीकरण दिनुभएको छ। प्रधानमन्त्रीले हिजो संसदमा दिएको अभिव्यक्ति र त्यसपछि सदनमा सभामुखले खेलेको भूमिकालाई मध्यनजर गर्दै विपक्षी दलहरूले सभामुख अर्याललाई पनि पेलेर बैठक अघि बढ़ाएको आरोप लगाएपछि सभामुख डोलप्रसाद अर्यालको यस्तो स्पष्टीकरण आएको हो। आजको संसद बैठकमा विपक्षी दलहरूले विरोध सिर्जना गरेपछि र सभामुखमाथि पेलेरै सदन चलाउने आरोप लगाएपछि सभामुख डोलप्रसाद अर्यालले आफूसँग कुनै प्रतिस्पर्धाको भावना नराख्न र देश जनता राष्ट्रियता र जनजीविकाका सवालमा र देशको भ्रष्टाचार र सुशासन स्थापनाका लागि लाग्न सबै प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभएको थियो। विपक्षी दलहरूले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोस्टममा आएर माफी माग्नुपर्ने माग गर्दै आजको बैठकमा अवरोध जनाएका थिए। विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गरेका थिए। आफूले विपक्षी दलका प्रमुख सचेतकहरूलाई कार्यव्यवस्था परामर्श समितिको छलफलमा डाके पनि अनुपस्थित भएको गुनासो गर्नुभयो। सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति बारे विपक्षी दलहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ। विपक्षी दलहरूको अवरोधका कारण केही समयको लागि स्थगित भएको प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
1: आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओले सन् 2001 जून 1 विश्व दूध दिवस मनाउन थालिएको हो। यस वर्ष राष्ट्रिय दूध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरकारवाला निकायहरूले जेठ 14 19 गतेसम्म साप्ताहिक कार्यक्रमहरूको आयोजना गरेका छन्। दूध विकास बोर्डका अनुसार नेपालको अर्थतन्त्रमा दूध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। कुल कृषि ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको जसमा दूध मुख्य क्षेत्र रहेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानूनी व्यवस्था अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्जाल गर्न नपाउने समाचार संस्था एपीले जनाएको छ। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकाले खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूलाई कै हुने खरा अखबारमा उल्लेख छ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीलाई 1 करोड़ मलेसियन रिंगेटसम्म जरिमाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कड़ा नियमन आवश्यक भएको हो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बनेको छ भने बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह ए बाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा आज 9.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 85% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते। देउखुरीमा पिकअप भ्यानको ठक्करबाट एक युवकको मृत्यु।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई महिला स्वास्थ्य स्वयंसेविकाको 9 बुधे माग। जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्वयंसेविकाहरू उच्च मूल्याङ्कन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता।
0: गढवा गाउँपालिकाको कृषि विकास शाखाद्वारा माटो परीक्षण घुम्ती शिविर सञ्चालन। माटोको अवस्था पहिचान गरी मलखाद प्रयोगमा किसानलाई प्रोत्साहन गर्न शिविर।
1: र बौद्धिक अपाङ्गता दिवस दाङ सहित देशैभर मनाइयो। बौद्धिक अपाङ्गताका क्षेत्रमा तीनै तहका सरकार गम्भीरताका साथ लाग्नुपर्ने सहभागीहरूको जोड।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म देवा भूषाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ।
4: लाली बजार, मिज्यू,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
7: के टेन्सन लिएर
8: हामी जन्मजात नै सिकारी हुँ, सिकारी पुरै डायलेक्ट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस। हेलो हेलो हेलो।
0: त्यसै गरी

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि तपाई इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने पनि हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौ विगत लामो समयदेखि विभिन्न व्यवसाय पैसा व्यवसायमा आबद्ध रहनुभएका महिला उद्यमी हुनुहुन्छ रेखा बस्नेतसँग कार्यक्रममा कुराकानी गर्दैछौ। खास गरेर अहिले उहाँले गर्दै आएको व्यवसाय बजारीकरण आमदानी लगायतका विषय केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बसमा स्वागत छ यहाँलाई।
1: नमस्ते म्याम।
0: यहाँले जुन फूलबत्ती यहाँले उत्पादन गर्दै आउनु भएको छ यो खास गरी कस्तो हो र कसरी उत्पादन गर्नुहुन्छ?
1: यो फूलबत्ती सम्भवतः यो पूजा विधिमा काम लाग्ने फूलबत्ती भन्छ। अब नेपालमा त अलिकति चल्ने भनेकै सुतेपत्ती भन्छ, लामो बत्ती त्यो चल्छ। फेरि यो अहिलेको यो आधुनिक युगमा मान्छेहरूलाई बिजी भएको अवस्था अनि मैले यसो टिकटक युट्युब हेर्दै गर्दाखेरि यो फूलबत्ती भन्छ, गोलो गोलो हुन्छ, साँझ बिहान सन्जे बत्ती गर्ने अनि दियो बाल्ने सजिलो लाग्यो अनि त्यो भएर यो मेसिन ल्याउँछु भनेर मैले त्यो मेसिन ल्याएको म्याम।
0: योभन्दा पहिले के गर्नुहुन्थ्यो?
1: योभन्दा पहिले मैले मिल चलाउँथे, यो कोठरीमा मिल थियो अनि म मिलमा परेपछि अब एक्लै चलाउने अलिक सम्भव भएन अनि त्यसपछि फेरि सिलाइ कटाई पनि साथसाथै चलाइरहेको छु अनि फेरि सिलाइ कटाईको साथसाथै फेरि यो मेसिन पनि ल्याउनु मन लाग्यो म्याम।
0: यो मेसिन कति पर्दो रहेछ, कहाँबाट ल्याउनु भयो?
1: यो मेसिन युट्युबकै भरमा म बुटोल गएँ। बुटोल जाँदाखेरि भगवती मेसिनहरूमा गएर त्यहाँ अर्डर गर्दाखेरि त्यहाँ पाइएन, उहाँले फेरि इन्डियाबाटै मगाइदिनु भएको हो।
0: जस्तो अब कहीँबाट सहयोग पाएर सञ्चालन गर्नुभयो कि आफ्नै व्यक्तिगत लगानी?
1: यो कसैको सहयोग पनि होइन, मेरो माइत बुवा हुनुहुन्छ जसपुर, उहाँ बुवाकै सहयोग हो, मेरो माइतीकै सहयोग हो।
0: अब यो कसरी उत्पादन गर्नुहुन्छ? माग

0: भने गर्नुहुन्छ कि नियमित रूपमा काम गर्दै आउनु भएको छ?
1: दिने कुरा त मागमा माग अनुसारै दिने भयो। पूजा पसलमा अहिले स्टक उहाँहरूसँग रहेछ, त्यो फुल बत्ती पनि बाहिरबाट आउने रहेछ क्या। अनि बाहिरबाट आउने बत्तीलाई अब नेपालमै म सम्भवतः दाङमै उत्पादन गर्छु भनेर एउटा उद्यमी महिलाको साथसाथै सबैलाई सहज होस् भनेर मैले त्यो उद्यम किन अन्तबाट ल्याउने, आफ्नै नेपालमा गरौँ भनेर गर्न चाहेको म्याम।
0: यो जिल्लामा अन्यत्र पनि छ यस्तो उद्योग?
1: नै छैन, मैले देखिरहेको छैन। अब जब मैले रुई नै पाएको छैन, बुटोल यता कृष्णनगर जहाँ कतै मैले यो रुई खोज्दाखेरि पाएन, म चण्डीगढ गएर यो रुई ल्याएको म्याम।
0: कस्तो यो जुन अन्य बत्ती काट्ने हुन्छ त्यो कपास प्रयोग हुन्न यसमा?
1: नै हुन्न, यो हुने रहेछ लरा खाले पनि मसिनो 1.4 mmको 4 ग्रामको त्यो लरा लाग्ने रहेछ। त्यो लरावाला यहाँ पाइन्न म्याम। रुई पनि फरक हुन्छ, त्यो सेतो खाले हुन्छ।
0: मूल्यको हिसाबले?
1: मूल्यको हिसाबले यहाँको रेसियो 500 छ भने त्यसलाई उहाँबाट ल्याउँदाखेरि 700-800 पर्छ।
0: यहाँले बिक्री गर्दाखेरि कसरी गर्नुहुन्छ?
1: बिक्री गर्दाखेरि अब पूजा पसलको रेसियोमा गर्दाखेरि पूजा पसलमा अब अलि ठूलो हुन्छ, बाहिरको मेरो यो मेसिन निकालेको अलि सानो हुन्छ, त्यसमा 200 पिसलाई 100 रुपियाँमा बेच्ने गरेको छु।
0: यो अब जुन पूजा आजा अन्य कार्यमा जसमा पनि परेको हुन्छ यो?
1: हजुर, जसमा सन्ध्या दियो बत्ती, साँझ बिहान सन्ध्या बत्ती बाल्ने सजिलो, थोरै तेल राख्ने अनि त्यसपछि सबै चिजलाई सहज, तेल पनि बचत अनि
0: अब यहाँले चाडपर्वको बेला कसरी बिक्री पसलहरूमा घरमै उद्योगबाट पनि लग्नुभयो?
1: हजुर, घरमै आएर लग्नुभयो सबै दिदी बहिनीहरूले, आफन्तीहरूले सबैले लग्नु भएको छ। अब आरके शीतल भाइले इन्टरभ्यू ल्याएपछि सबैले धन्यवाद पनि दिनुभयो धेरैजनाले। बिक्ने पछि बिक्ला अब त्यो आशामा छु, अहिले चाहिँ सबैबाट उद्यमी महिला भनेर माया पाछु।
0: एकदम, जस्तो अब यो मेसिन चलाउन यो फुल बत्ती उत्पादन गर्न यहाँले पहिले पनि सिक्नु भएको थियो कतै?
1: नै, मैले सिकेन, त्यही युट्युबकै भरमा, त्यो त्यसै भरमा मैले मेसिन ल्याएको, अनि फेरि चलाउँदा पनि मैले कुनै पनि तालिम नलिएर समथिङ 2-3 दर्जन मैले सुई भाँचे होला, रुई पनि 2 किलो जति त्यत्तिकै खेर गएको छ, हातले बनाउँछु त्यो फेरि, अहिले चाहिँ सक्छु चलाउन।
0: अब यो यहाँले सिक्दै नसिकेर पनि कसरी सम्भव हुँदो रहेछ?
1: यो अनुभव दुःख एउटा गार्जेनको हिसाबले पनि म यो गर्नुपर्छ भन्ने एउटा सिकाइ हुने रहेछ, त्यो सिकाइले नै बाटो लगाउने रहेछ।
0: अब यहाँले जुन वैशाखदेखि मेसिन ल्याएर सुरुवात गर्नुभयो, आमदानीको हिसाबले कस्तो छ यो? कस्तो
1: अहिले चाहिँ आमदानी छैन म्याम, अहिले त खासै आमदानी छैन। गराउन चाहिँ मैले 1 किलो जति, अरे के अरे, 4-5 किलो, 6-7 किलो जति बनायौँला, स्टकमै छ अझै, केही बेचे केही स्टकमै छ, अब त्यसको खासै लाभ छैन मलाई, अहिले प्रचारमै छु।
0: एकदमै, अब यसलाई भोलिका दिनमा अझै बढाउने केही योजना बनाउनु भएको छ?
1: हजुर, मलाई यो दाङमा सायद यसमा यो पाए भने मैले यसको सुते बत्तीको पनि मेसिन खोजिरहेको छु, एउटा महिला उद्यमी बन्न सकु भन्ने मेरो इच्छा छ। पहिल्यैदेखि म उद्योग चलाएको हिसाबले सिलाइ पनि छ, सिलाइका साथसाथै यसलाई पनि एउटा नयाँ उद्यमी, दाङलाई नयाँ उद्यमी भनेर, घोराईलाई विशेष गरेर घोराईलाई नयाँ बत्ती उत्पादन गरेर चिनाउन आँटेको छु, तर खै सफल हुन्छ कि नै त्यो मलाई थाहा भएन म्याम।
0: जस्तो अब यहाँले पहिले मिलहरू सञ्चालन गर्नुभयो, अहिले यो फुल बत्ती उत्पादन गर्ने मेसिनै ल्याएर आफैले काम गर्दै आउनु भएको छ, यो नयाँ व्यवसायमा यहाँको अनुभव कस्तो रहेको छ? अहिले
1: नयाँ व्यवसायमा अनुभव अब लगानीतिर हेर्ने हो भने त अलिक गाह्रै हुन्छ, अहिले यो उसमा लगानी त कसैमा पनि छैन, तर पनि मलाई खुसी लाग्छ, आफै नै भित्रैबाट खुसी लाग्छ मैले केही गर्दैछु। हुन त म हिजोको दिनमा पनि नगरेको महिला होइन, म खाली हात कहिले पनि बस्दैन, किनभने खाली हात बस्यो भने खै मलाई कता कता नराम्रो हिसाब लाग्छ, अनि त्यो भएर म खाली हात बस्दैन। जे पनि म सिलाइ होस् या बुनाई होस् या मिल यो यस्तै गर्दै गर्दै अहिले फेरि यो फूलबत्तीमा छु, निरन्तर सिलाएर यो फूलबत्तीमा छु अहिले।
0: यहाँ अहिले एक्लै गर्दै आउनु भएको छ कि अन्यको सहयोग मिलेको छ?
1: एक्लै छु अहिले, मिल पनि एक्लै थिए, छन् बुहारी नाति नतिना त छन्, उनीहरू नाति नतिना पढाइ लेखाइमा, बुहारी पनि अलि यसमा व्यवसायमा त्यति इन्ट्रेस्ट छैन, खाना बनाउने यता उता
0: सहयोग चाहिँ। यहाँले मिल पनि आफै चलाउनु भयो?
1: हजुर, आफै एउटा मिस्त्री राखेको थिएँ, आफै चलाए।
0: जस्तो अब यस्तो उद्योगहरूमा यी ठूल्ठूला मेसिनहरूमा पुरूषहरूले मात्रै गर्नुपर्छ अथवा गर्छन् भन्ने त धारणा छ, यहाँले त्यो आर्ट कसरी गर्नुभयो त्यो समयमा?
1: मैले आर्ट चाहिँ एउटा दुःखले पनि आर्ट दिने रहेछ, साथसाथै अब मेरो छोरा पनि गुमाए, श्रीमान पनि गुमाए, अनि त्यो मिल म माथि जिम्मेवारी आयो। मैले सुरुमै हलरमा हात हाल्दाखेरि सुरुकै दिनमा मैले धान कुटाउन सफल भएँ, एकजना मान्छे राखेको थिएँ, केही वर्ष सात आठ वर्ष चलाए, बीचमा फेरि म मिलमा परे, अनि मिलमा परेपछि फेरि पनि चलाए, अनि अलिकति एक्लै सहज नहुँदो रहेछ, मिल पनि ठुलै मिल हो।
0: जस्तो अब यहाँले मिलबाट आफू पनि दुर्घटनामा पर्नुभयो, कसरी भयो?
1: यो धान हलरमा धान कुर्थे, पेलाउने चाहिँ मिस्त्रीले पेलाउने, अनि धान कुर्न जाँदाखेरि कपाल लटपट्यो कि के भयो, अनि त्यसो गर्दा सबै यो कानै छिन्नेर यो सबै अम्केको, अनि पछि यो काठमाडौँ गएर सफल भयो
0: एकदमै। अब यो जुन फूलबत्ती यहाँले मेसिन ल्याउनु भएको छ, यसमा लगानी कति लाग्यो सुरुवातमा?
1: यसमा सुरुवातमा लगानी अब मैले मेसिन चाहिँ 1,05,000 हो, भगवती मेसिनहरूमा जाँदाखेरि अब अन्य सबै मेरो विस्तृत जानकारी लिनुभयो, उहाँले लिँदाखेरि पछि एकल महिला भनेर उहाँले 5,000 पनि त्यो भयो, अरू 1,00,000 पनि 2,000 फिर्ता दिनमा, लगभग 1,00,000मा 2,000 फिर्ता आयो। रुई लिन जाँदाखेरि 50,000 लगेर गएको, अब 2,300 रुपियाँमा खर्च भयो, 1,50,000 भनौँ, 1,50,000 लगानीमा छु म।
0: यो अहिले कहाँबाट ल्याउनुहुन्छ जुन रुई कपास?
1: रुई त अहिले त हुई चण्डीगढै गएर पनि चण्डीगढ पनि नपाउँदो रहेछ, त्यहाँबाट पनि धेरै कलकत्ता कताबाट आउँदो रहेछ, अनलाइनबाट मगाएको, नेपालमा चाहिँ अनलाइनको सम्भव छैन,
0: आफै जानुहुन्छ,
1: आफै जानुपर्छ।
0: यो खास गरेर किन यो यसको प्रयोग नभएर हो नेपालमा नपाइने?
1: यसको प्रयोग नभएर, मेसिनै छैन यहाँ, मेसिन अब सुस्त सुस्त सायद मेसिन आयो भने आउन सक्छ
0: एकदमै। अब जस्तो अहिले जति बत्तीहरू प्रयोग भइराखेको छ उ सबै हातले काटेको नै प्रयोग भइराखेको छ?
1: हजुर, हातले काटेको प्रयोग भएको छ, अब सुते बत्ती चल्ने नेपालमा, त्यही भएर इन्डियामा त छ अहिले 100 बत्ती त चलिरहेछ।
0: अब यहाँले जुन यो नयाँ उद्योग सञ्चालन गर्नुभएको छ दाङको घोराहीमा, यो कतिलाई जानकार छ के छ अहिले कसरी गर्नु?
1: अहिले मेरा साथीभाइ अनि त्यसको जतिले टिकटक हेर्नु भएको छ, टिकटक रेखा बस्नेत सर्च गर्नुभयो भने उहाँहरूले पनि देख्न सक्नुहुन्छ, विभिन्न उद्यमी महिला भनेर चिन्न नसके पनि एउटा दुखी महिला भनेर पनि चिनिदिनुहोला भन्ने मेरो आशा रहनेछ, र फेसबुक सबैमा मेरो टिकटक माध्यममै छ अहिले सञ्चार, अनि आरके शीतल भाइले अलिकति फोकस गरिदिनु भयो मलाई, उहिले नै यो गराइदिनु भयो खुसी।
0: अब जस्तो भोलिका दिनमा यहाँ जस्तै धेरै दिदी बहिनीहरूले पनि यसमा आबद्ध भएर सिक्न पाए, उद्यमी बन्न पाए भन्ने त्यस्तो राख्न सक्नुहुन्छ चासो, यहाँले त्यस्तो कुनैले चासो राख्नु भने सिकाउन सक्नुहुन्छ अरूलाई पनि?
1: हजुर, सक्छु म, किनभने मैले मेरो विचारै त्यही हो, मैले घोराई तुलसीपुरलाई मध्य नजर गर्दै यो लामो बत्तीको सुते बत्ती भन्छ त्यसको धागो ल्याउने हुने मेसिन, अनि त्यसपछि यो दुईटा मेसिन साथसाथै चलाउन पाए भने कम्तीमा 10-15 महिलाको काम हुन्छ भन्ने मेरो आँट चाहिँ छ, तर यसले कतिको सफलता लिन्छ म आशावादी छु।
0: अहिले त त्यस्तो कसैले हामीलाई पनि सिकाउनुहोस् भन्ने त्यस्तो त गर्नु भएको छैन?
1: तुलसीपुरबाट मलाई फोन आएको थियो, तुलसीपुरबाट मलाई कुनै खै कुन उसमाबाट मलाई फोन आएको थियो, सहकारी संस्था कुनै होला, अनि म फेरि त्यति बेला यो इन्डियातिरको तीर्थ भ्रमणमा त्यस्तो श्राद्ध गर्न गएको, अनि त्यति बेला मलाई 20 महिला सिकाइदिनुहोस् भन्ने आएको थियो, अब जब मसँग त्यति बेला रुई नै थिइन, अनि रुई छैन मसँग, रुई आयो भने सिकाउँछु भने, पछि उहाँहरूले कल अर्कोचोटि पनि गर्नुभएको थियो, दुईचोटि गर्नुभयो, अनि रुई आएको छैन भने, अनि रुई आएपछि उहाँहरूले कल गर्नुभएको छैन, म सिकाउँछु।
0: अहिले त प्रयोग हुने रोय पर्याप्त मात्रामा
1: छ, अहिले 50 ल्याएर राखे,
0: यो कहिलेसम्म पुग्छ
1: यसलाई? अब यही हो, बिक्यो भने त अब नपुग्ने नै भयो लाई सायद पाँच छ महिनालाई हुन्छ स्टक तुलसीपुर र घोराईलाई कायम गर्छ अब त्यसरी त्यो सम्भव नभए जस्तो भएको छ अहिले
0: अब यहाँले एउटा जुन नयाँ उद्योग सञ्चालन ल्याउनु भएको छ र धेरै व्यक्तिहरूलाई जानकारी छैन अब यहाँले अन्य स्थानीय सरकार ओडाबाट पनि समन्वय गरेर त्यस्ता तालिमहरू अन्य दिदी बहिनीहरूलाई थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने भएकोले त्यस्तो कोही समन्वय गर्ने स्थानीय सरकार ओडाहरूसँग त्यस्तो अन्य संघ संस्थासँग त्यस्तो केही सोच्नु भएको छ
1: सोच भन्दा पनि अलिकति हामी एकल महिला अथवा महिलालाई त्यति हेर्ने दृष्टिकोणहरू फरक हुन्छ जति हामीले महिला अगाडि बढ्छौँ महिलालाई हेर्नुपर्छ भने पनि खै सोर्स चाहिन्छ कि के चाहिन्छ म अहिले त्यो माध्यममा चाहिँ परेको छैन म्याम सायद नपरूला या त परूला मलाई चाहिँ त्यस्तो भएको छैन अहिलेसम्म म एक्लै सङ्घर्ष गरिरहेछु आफै गरिरहेछु कसै मार्फत मलाई सहयोग चाहिँ छैन मेरो माइतीको सहयोगमा मैले गरिरहेछु
0: म्याम जस्तो यहाँले भन्नुभयो अहिले पनि विभिन्न आफ्नो जुन काम गर्नको लागि महिलालाई विश्वास नगरेकै कारण जुन काम गर्न सक्दैनन् भन्ने अझै पनि त्यो छ त्यसकारण पनि यहाँले सहयोग नपाएको त्यो लाग्छ
1: हजुर हो
0: एकदमै अब भोलिका दिनमा त्यस्तो कतैबाट त्यस्तो यस्तो गर्नु पर्यो भने आयो भने तपाईँले गर्नुहुन्छ
1: यदि मलाई कुनै संघ संस्था कुनै उसले समन्वय गरेर यो उद्योगै गरेर हामीले दाङ घोराईमा यो उद्योग चलाऊ भन्नुहुन्छ भने म उहाँहरूदेखि म समर्पित हुँदै म सबै महिलालाई यो कामबाट लाभ होस् भन्दै म अगाडि बढ्नेछु म्याम
0: एकदमै अब अन्य जुन अहिले फुलबत्ती यो अन्य दिदी बहिनीहरूलाई पनि खास गरेर विभिन्न कार्यका लागि आवश्यक पर्न सक्छ यहाँलाई कसरी त्यहाँ लिन सकिन्छ कहाँ छ यहाँको उद्योग
1: मेरो बुद्धि ग्यारेजदेखि तल यो भिरकुटी टोल भन्छ यो भण्डारी किराना पसल नजिक मेरो घर छ रेखा बस्नेत भण्डारी किराना पसलमा रेखा बस्नेत घर को भन्ने भने जसले पनि सिकाइदिनुहुन्छ म्याम
0: अब यहाँले विगत लामो समयदेखि आफै संघर्ष गरेर अगाडि बढ़िरहँदाखेरि आफैले पैसा कमाएर यसरी अगाडि बढ़िरहँदाखेरि कस्तो लाग्दो रहेछ
1: खुशी लाग्छ म्याम कसैसँग हात थापेर माग्नुभन्दा आफैले कमाएको पैसा आफै खर्च गर्न लोभ भए पनि सहज चाहिँ हुने रहेछ म्याम
0: जस्तो अब धेरै दिदी बहिनीहरूले अहिले जागिर गर्ने हो त्यति पर्याप्त धेरै पढे लेखेका छैनौ भन्दै खालि बस्नुभएका हुन्छ बस्नुहुन्छ घरमै उहाँहरूलाई के भन्नुहुन्छ यहाँले
1: मैले के भन्छु भने खाली बस्नु भनेको एउटा आफूलाई कमजोरी बनाउनु र खाली बसेर रोग पाल्नु जस्तो लाग्छ मलाई म्याम
0: एकदमै अब यहाँले जुन अगाडि बढ़िरहँदाखेरि यहाँले नयाँ नयाँ कामहरू गरिरहँदाखेरि कस्तो हुँदो रहेछ यसरी यहाँले तालिमै नलिएर पनि जुन फुलबत्तीहरू बनाइराख्नु भएको छ कस्तो लाग्दो रहेछ यहाँलाई
1: आफै त्यो मेसिन चलाउँछु म्याम मेसिन चलाएर यसो बस्दै गर्दाखेरि मलाई यस्तो आफै भित्रैबाट खुसी लाग्ने कि मलाई एकदमै मैले एकदम राम्रो काम गरेको छु भगवान् प्रति म यो समर्पित छु जस्तो लाग्छ म्याम
0: जस्तो अब यहाँ लगायत अन्य दिदी बहिनीहरूलाई पनि यसरी उद्योग मार्फत अगाडि बढ़ाउनका लागि स्थानीय सरकार अथवा सरकारी स्तरबाट के गरिदियो भने अझ सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई
1: यस्तै उद्यमी महिलाहरूलाई हामी गर्छौं भन्ने महिलाहरूलाई खोजेर केही गरोस् भन्ने मेरो सन्देश छ म्याम अब खै स्थानीय सरकारले हेर्ला नहेर्ला हेरे झन् राम्रो
0: जस्तो अब यहाँले अहिले त्यति चाडपर्वको बेला बिक्री गर्नुभयो अहिले बजारीकरणको के छ यहाँलाई
1: बजारीकरणको अहिले मेरो केही पनि छैन अब स्टक छ भन्छन् पूजा पसलहरूले स्टक बेचिसके ल्याइदिउँला भन्छन् अब खै उनीहरूले अब बाहिरको सस्तो पाएर मेटल थोरै पैसा धेरै देखेँ मैले त्यहाँ 120 बेच्ने फुलबत्तीहरू 50-60 छ ठूला छ मेरोमा देख्दा थोरै देखिन्छ फिनिसिङ राम्रो छ भन्छ पूजा पसलले पनि यो ल्यायो भने हाम्रो बिक्दैन यो बेचिसक्यौँ भने ल्याइदिन्छौँ भनेका छन् खै अब हेरौँ म्याम
0: यसको लागि जिल्ला बाहिर त्यस्तो पठाउने
1: जिल्ला बाहिर नेपालगञ्ज पठाएको छु अब बिग्ने नबिग्ने के गर्ने हो नेपालगञ्ज चाहिँ पठाएको छु 50 पोका
0: एकदमै अब कतिपयलाई थाहा नहुन सक्छ यो जुन उद्योगबाट उत्पादन गरेको बत्ती र हातले काटेको यो फरक के हुन्छ कि के हुँदैन
1: अब हातले काट्ने समय पनि हुन पर्यो समय अलिकति हामीमा कमी नै छ वर्धन सुते सुते मोबाइल हेर्ने टिकटक हेर्ने अब कामलाई चाहिँ त्यति ध्यान नदिने कोही कोही दिदी बहिनीहरूले त हामीले हातले बनाउँछौँ भन्नुहुन्छ एकदम राम्रो भन्छु यति फुर्सद नभएका जागिरी खानेवालालाई अब साँझ बिहान घरमा धुप धुप गर्नेलाई थोरै तेल राख्ने धेरै पनि राख्न पर्दैन यसलाई डबक्क पालामा भिजाइराख्ने कुनै चिजमा डब्बामा अनि ट्याक्क ट्याक्क थोरै तेल राखेर बालिदिने हो भने कति बेरसम्म बल्ने एकदम राम्रो छ म्याम
0: अब यहाँले यो सञ्चालन गरिरहँदाखेरि मासिक रूपमा वार्षिक रूपमा यतिको कारोबार गर्ने अथवा यति आमदानी गर्ने त्यस्तो योजना के बनाउनु भएको छ
1: अहिले योजना चाहिँ त्यो छैन म्याम अब सुरुमै छु अब योजना चाहिँ मान्छेका सपना त होलान् सपना त म भित्र धेरै छन् यो गर्न पाए हुन्थ्यो यति बेच्न पाए हुन्थ्यो तर बजारीकरण अहिले चाहिँ छैन सर कसरी मैले म्याम कसरी मैले यति उति भनेर मेरो मनमै चाहिँ छैन म्याम अहिले
0: अब भोलिका दिनमा यसलाई अझ फराकिलो बनाउनको लागि के गर्नु पर्ला जस्तो लाग्छ यहाँलाई आफ्नो व्यवसायलाई
1: यसलाई फराकिलो गर्नलाई यस्तै हो पहिला आरकेसित भाइले बोलाउनु भयो अहिले सुशीला ओली म्यामले बोलाउनु भयो यस्तै गरेर मिडियाहरूले बोलाउँदै गरेपछि लेखिदिँदै गरेपछि सायद म जस्तो एकल महिला एउटा उद्यमी घोराईको बजारीकरण हुन्छ कि भन्ने आश मलाई लाग्छ म्याम
0: अब यहाँले विगत लामो समयदेखि विभिन्न पेसा व्यवसाय उद्योगमा लागिरहँदाखेरि महिलाहरू पनि आफ्नो कामले यसरी अगाडि बढ्न सकिन्छ भन्ने लाग्छ यहाँलाई
1: हजुर म्याम त्यही लाग्छ मलाई मेरो सन्देश नै त्यही हो महिलाले गरेर खान सकिन्छ हुन त म भन्दा धेरै महिलाहरू हुनुहुन्छ होला गरेर खाने तर म कस्तोमा परे भने दैविक पीडामा परेकोले चारजनाको परिवार म सँगसँगै चारजनाको परिवार म माथि जिम्मेवारी पाल्ने जिम्मेवारी भएको कारणले मैले विभिन्न उसमा हात हालिरहेको अवस्था हात हाल्दै गर्दाखेरि पनि सफल भएकै छु अहिले चाहिँ यो फुलबत्तीमा हुन्छु कि नै त्यति
0: अब विभिन्न महिला दिदी बहिनीहरूले जुनसुकै काम पनि केही दिन गर्ने त्यसपछि बिजनेस छोड्ने भने जस्तो भएन भन्ने कुरा गर्नुहुन्छ निरन्तरता दियो भने सफल भइन्छ जस्तो लाग्छ यहाँलाई
1: हुन्छ मैले त्यो मलाई अनुभव मिल चलाउँदाखेरि मलाई अनुभव छ एउटा उद्यमी महिला भनेर चिनिँदै गर्दाखेरि उद्यमी भन्दाखेरि त्यत्तिकै खुसी हुन्छ त्यसकारण अब हुन्छ संघर्ष गर्दै जाने हो भने अब एउटा काम गर्ने अर्को काम छोड्ने भन्दा पनि आफूले गर्न सक्नु पर्यो अब मैले पहिला मिल चलाए मिलमा परेपछि म नसकेर मैले मान्छे पनि नपाइने गाडीको ड्राइभर पाइन त चाहिँ मिलको ड्राइभर पाइन अलिकति गाह्रो हुने अब महिलालाई थोरै गाह्रो हुने भएले मैले मिल बेचेको नत्र खुब राम्रो चलाए सिलाइ चाहिँ मैले साथसाथै मैले अहिले चाहिँ बाहिर कपडा सिलान्न अब बाहिरका पनि सिलाउँछु पसलै खोलेर त बसेको छैन
0: कपडा पनि सिलाउनुहुन्छ
1: हजुर
0: पहिलेदेखि सिलाउनुहुन्थ्यो
1: पहिलेदेखि अहिले 17-18 वर्ष भयो
0: जुन अहिले व्यावसायिक रूपमा कपडा पनि सिलाउनुहुन्छ
1: हजुर व्यावसायिक रूपमा कपडा पनि सिलाउँछ
0: अब यति धेरै काम गरेर अगाडि बढ्दै आउनु भएको छ खास गरी अन्य दिदी बहिनीहरूले यहाँलाई के भन्नुहुन्छ
1: दिदी बहिनीहरूले टिकटकमा फेसबुकमा संघर्षित महिला हुनुहुन्छ यति यस्तो काम तपाईँलाई कति जाँगर लागेको हो तपाईँ एकछिन खाली बस्नु न भन्नुहुन्छ मलाई अब विभिन्न उत्पादन भनौँ उनदेखि लिएर सबै टिकटकमा युट्युबमा जे देखिन्छ त्यो नयाँ चिज झ्यापै झोला बुन्ने कि टोपी बुन्ने कि सबै आउँछ
0: अब हामी कार्यक्रमको अन्त्यतिर पनि आछौँ खास गरी अब धेरैलाई फुलबत्ती आवश्यक पर्न सक्छ उहाँहरूलाई प्रयोगमा ल्याउनका लागि अथवा के भन्नुहुन्छ उहाँहरूलाई
1: म सबैमा जानकारी के गराए भने फुलबत्ती अब पैसा पनि थोरै यो पिस पनि धेरै भएको साँझ बिहान सन्जे बत्ती बाल्ने यति आवश्यक पर्यो भने हाम्रो म्यामले अहिले पनि प्रचार निश्चय पनि गर्नुहुनेछ मेरो टिकटकमा पनि छ त्यही मार्फतमा मेरो उसमा टिकटकको म्यासेन्जरमा पनि गएर कुरा गर्न सक्नुहुन्छ फेसबुक
0: म्यासेन्जरमा
1: मेरो रेखा बस्ने फेसबुकमा रेखा बस्ने छ टिकटकमा पनि रेखा बस्ने छ मेरै फोटो छ मैले कुनै अरू त्यो हालेर मैले टिकटक चलाउँदिनँ जो छ मसँग आफ्नै फोटो राखेर मैले चलाउँछु मेरो विभिन्न व्यवसायको त्यसमा पनि छ सिलाइदेखि लिएर फुलबत्ती मूलचलाको त पहिलो आइडीमा थियो त्यो आइडी बिग्रियो अहिले चाहिँ फुलबत्ती र उसको भरि सिलाइको भरि छ
0: एकदमै आज कार्यक्रममा महत्वपूर्ण समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: धन्यवाद म्याम
0: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घोराहीमा फूल बत्ती उहाँले उत्पादन गर्दै आउनु भएको छ। रेखा बस्नेत हुनुहुन्छ, महिला उद्यमी, विगत लामो समयदेखि विभिन्न क्षेत्रमा काम गर्दै अहिले फूलबत्ती उद्योग सञ्चालन गर्नुभएको छ र यहाँहरू जो कोहीलाई पनि बत्ती आवश्यक पर्छ भने सम्पर्क गरेर ल्याउन अथवा प्राप्त गर्न सक्नुहुनेछ भन्न चाहन्छु। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यति जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र अमृता डाङ्गीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुशासन राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
6: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भपतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: फोन नम्बर 082-5-91-6-77
6: मोबाइल नम्बर 98-5-78-43-1-23 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
9: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
8: कार्यक्रमहरू
9: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
10: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
11: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 98-5-12-32-28
9: र 98-5-78-37-255
12: मलाई जन्म दर्ता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मध्यपश्चिम टाइम चेक। यति बेला बेलुकीको 7 बजेको छ।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
5: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
5: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू। वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-585-218।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
8: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा
7: डाक्टरद्वारा गरिने उपचारहरू
8: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
7: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइको गाठा गोठी आदिको सफल अपरेशन सेवा
8: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
7: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
8: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
7: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
8: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
9: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
10: समय बिहान 9 बजेदेखि
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
13: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
13: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
13: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
14: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
15: बिमा गराउन जाँदैछु
14: बिमा किन गर्नु पर्यो सर बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
14: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
14: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम
5: सत्य तथ्य रूप में आफैले भर्ने बीमा लेख का शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
16: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
16: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिम को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858743560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857171546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेटर र वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
11: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 98410-17099
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराहीमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
12: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
13: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
14: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
13: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9028

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्ष सहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यवहार जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली

0: 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु।
1: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्तापक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
2: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो। अब प्रधानमन्त्री त स्पष्ट पार्नुभयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्तै लिनुपर्छ नि त, यो त गलत हो।
3: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
2: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाकछोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भन्ने चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
3: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
2: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिने अलिकति चाहिने त्यसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोप गर्न अलिकति सुधार्न खोजिहाल्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
2: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
3: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
2: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी मिम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ ऊ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिँ कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ। अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो, तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद, भारत र नेपालले चाहिँ मिक्तवत वार्ताद्वारा समाधान गर्नुपर्छ।
1: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
4: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
1: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष T20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
5: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
6: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
5: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर पैक, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
2: अडगुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825612110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6 राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो।
5: भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले श्रीमतीले पनि भन्नुभयो, हामीलाई अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
4: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल देखिन्छ।
6: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्रायः हेलिकप्टरको बाक्लै आउजारो यात्रीको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
7: शाह
6: निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याई नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
8: दिनभरि पायापै बोक्छौ, तर अब त गाडी ट्र्याक्टर कहिले 500-600 हुँदैछ।
6: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
9: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
6: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाई, CIN, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
4: साझा खबरमा अब हेलो CIN।
7: मेरो नाम दत्त महता र म स्वामी कार्तिक खापर गाउँपाले वडा नम्बर 3 बाट बोलिरहेको छु। यो उत्तरी बेल्लोको जगन्नाथ बुढीनन्दा हिमाली र स्वामी कार्तिक खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ। सूचना पर्व हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले त्यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
10: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
11: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
12: शङ्कर थापा, अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
10: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौं।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघ शान्ति सैनिक दिवस नेपालमा पनि
14: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
13: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-563-479
17: मोबाइल नम्बर 98-494-67-487।
19: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
20: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
19: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
20: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
19: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
20: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
14: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
22: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँच खाल, काभ्रे।
13: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेशाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
0: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
1: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
0: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
1: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
0: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
1: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हो नि हामीलाई किसानलाई के चाहिने।
0: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
18: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुनेथ्यौँ। र ईश्वरपुर नगरपालिकाले पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
0: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको अभिव्यक्तिले सदन अवरूद्ध, विपक्षी दलका संगठन सड़क आन्दोलनमा।
0: संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न जाँचबुझ समिति गठन। संसद नियमावली पारित गर्ने प्रक्रिया र केही विषयमा विपक्षी दलको आपत्ति।
1: रविलाई भारतीय सत्तारूढ़ दलको न्यानो स्वागत, बजेटलाई पनि शेयर बजारको रेड सिग्नल।
0: लेबनानको बेरूतमा उपनगरमा आक्रमण गर्न नेतान्याहुको आदेश, अमेरिकी विदेश मन्त्री रूबियोद्वारा नेतान्याहु र लेबनानका राष्ट्रपतिसँग फोन वार्ता।
1: र क्यानाडा क्रिकेट संघ आईसीसीको निलम्बनमा सन्दीप सहित नेपालका 3 खेलाड़ीले लंका प्रिमियर लीग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा। विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति विरोध जनाएर संघीय संसदका दुवै सदन अवरोध गरेका छन्। पछिल्लो समय प्रतिनिधि सभाको जस्तो अवरोध र विरोध नझेलेको राष्ट्रिय सभामा पनि आज विपक्षी दलले नाराबाजी गरे। 20 मिनट स्थगित भएर बसेको दोस्रो बैठकमा पनि कंग्रेस, एमाले र नेकपाका सांसदले नाराबाजी नछोडेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पछिल्लो समयको अभ्यास स्मरण गराउनु भएको थियो।
3: हिजै फोन भएको छ प्रतिनिधि सदस्यको, राष्ट्रिय सभा त है, र त्यसले चाहिँ इज्जत धान्न पर्यो नेपालको जनताको भावना भन्ने आउँछ क्या फोन, त्यो इज्जत पनि राखेकै छौं। तैपनि फेरि तपाईँहरूका यी कुरा चाहिँ पनि आफ्नो ठाउँमा एकदम गम्भीर छन् भन्ने कुरा नि मैले रियलाइज गरेको छु।
0: सभाध्यक्षले इज्जत जोगाएको बताएपछि सत्तारूढ़ दलको प्रतिनिधित्व नै नरहेको राष्ट्रिय सभामा नाराबाजी गर्दै विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा नै मागेर नाराबाजी गरे। पटक पटक आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो।
1: प्रतिनिधि सभाको बैठक पनि विपक्षी दलले चल्न दिएनन्। आधा घण्टा चलेर 15 मिनटका लागि स्थगित बैठक डेढ़ घण्टा ढिला गरी शुरू हुँदा पनि अवरोध नहटेपछि सभामुख डोल प्रसाद अर्यालले आजको कार्यसूचीमा रहेको विषय हटाएर बैठक भोलिसम्मलाई स्थगित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको आजको पहिलो बैठक पनि सवा घण्टा ढिला गरी शुरू भएको थियो। बजेटमाथिको छलफल गर्न छोडेर प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले संसदको रोस्टमबाट माफी माग्नुपर्ने र उक्त भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध हुँदा संसदमा बजेटमाथिको छलफल प्रभावित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले 3 करोड़ नेपालीको शिर निउरिएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीको बोलीमा समर्थन जनाएर ताली बजाउने सत्तारूढ़ दलका सांसदलाई आत्मगलानी गर्न सुझाउनु भएका उहाँले परराष्ट्र मन्त्रालयको विज्ञप्तिमाथि प्रश्न गर्नुभयो।
5: प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो।
4: नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गर्दा माहौल बनाउन गरिएको प्रपञ्च त होइन भनेर प्रश्न समेत गर्नुभएको थियो।
6: कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको, कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ चाकरी गरेको हाम्रो प्रधानमन्त्रीले, यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुखमा।
4: प्रधानमन्त्रीको अभिव्यक्तिपछि हिजो मात्र सुस्तामा नेपाली भूमिमा बनाइरहेको तटबन्ध भारतीयले रोकेको घटना उहाँले सुनाउनुभयो। महरले सुनाएको कथाका केही शब्दमा सत्तारूढ़ राष्ट्रपाकी सांसद समेत रहनुभएकी पूर्व उपसभामुख इन्दिरा राणाले नियमापत्ति जनाउनु भएको थियो।
7: 21 को घमा चाहिँ के अरे यो अशिष्ट असल अपमानजनक शब्द भन्नेमा चाहिँ म नेमापाती गर्न चाहन्छु। जुन यो कथामा जुन बच्चा काट्ने भन्ने चाहिँ मैले पहिलोचोटि सुनेको के, त्यसको शब्द यो सदनमा प्रयोग गर्न मिल्दैन। अनि छापामार भन्ने शब्दहरू,
4: नेकपाका प्रमुख सचेतक युवराज दुलालले छापामार शैलीमा संसदमा आउँदा सभामुखले सरकारको छायामा परेको टिप्पणी गर्नुभयो।
8: सभामुख महोदय, बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
4: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भारतको सीमा मिचेको प्रमाण पेश गर्न माग गर्दा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले आफ्नो पार्टीले देश बचाउने वाचा चुनावमा गरेको सुनाउनु भएको थियो।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विपक्षी दलहरूले जनवर्गीय संगठनहरूलाई सड़क आन्दोलनमै उतारेका छन्। नेपाली कंग्रेसको तरूण दल र नेकपा एमालेको कार्यकर्ताहरूले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तरूण दलका कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको बताएका छन् भने एमालेका कार्यकर्ताले राष्ट्रिय ताराएका प्रधानमन्त्री कालापानी लिपुलेख हाम्रै हो जस्ता नारा लगाएका थिए। अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाले भने 21 गतेसम्मका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। हिजो बेलुकी मात्रै विपक्षी दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामै विरोध प्रदर्शन गरेका थिए।
1: नेकपा एमाले त प्रधानमन्त्रीको राजीनामा नै मागेको छ। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सना समेत गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ। आज कंग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले सीमा विवाद जस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने बताउनुभयो। छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले कमजोर बनाएको थापाले टिप्पणी गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि आज विज्ञप्ति निकालेर प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गर्नुभएको छ।
0: नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति तपाईलाई कस्तो लाग्यो भनेर हामीले काठमाडौँको बबरमहल बानेश्वर सड़क पेटीमा भेटिएका केही सर्वसाधारणलाई सोधेका छौं।
9: उहाँले व्यक्त गरेको जुन अर्को देशको भूमि नेपालले अतिक्रमण गरेको छ भन्ने जुन त्यो चाहिँ राष्ट्रको पक्षमा राष्ट्रियताको पक्षमा छैन। उहाँ त विद्वान मान्छे हो, अहिले पढेको मान्छे हो, त्यसरी बोल्नु नहुने, तर उहाँले त्यस्तो अभिव्यक्ति दिनुभयो। अब उहाँको पनि आफ्नो केही लजिक होला त्यसमा।
10: उहाँले सत्य कुरा बोल्नुभयो, जुन चाहिँ पहिले ढाकछोप गरेर राखेका कुराहरू थिए। त्यही भएर मलाई लाग्छ हामीले सत्यमा नै बाँच्नुपर्छ, झुटो कुराको सहारा लिएर सत्यलाई ढाकछोप गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
9: हाम्रो आफ्नै नेपालमा विजेत भयो कि यसको लागि चाहिँ विजेत त धेरै विजेत भयो, किनभने पहिले सरकारहरूले केही गरेन भन्ने गरेनन्, अब गर्छ भन्ने मान्छेले भोट कति भन्नेमा हाले अहिले सबैलाई आँसु थियो कि होइन, त्यहाँ दिन नहुने हो कि।
11: मैले पनि प्रधानमन्त्री भइसकेपछि थाहा भयो भन्नुभएको छ होइन, अब त्यो भन्दाखेरि हामीलाई पनि केही कुरा नथाहा हुन सक्छ, किनभने सीमामा त हाम्रो एपिएफहरू खटिएका हुन्छन्। अब त्यो एपिएफको बारेमा र त्यो सीमा क्षेत्रको बारेमा पूर्ण ज्ञान चाहिँ हामीलाई नहुन सक्छ, त्यही भएर यो हुन पनि सक्छ भन्ने मेरो विचार हो।
9: सिमाना भनेको बहुत गम्भीर कुरा हो होइन, अब त्यसमाथि पनि उहाँले चाहिँ हामीले पनि सीमा मिच्यौँ भनेर भन्नुभयो, उहाँले जुन हल्का रूपमा लिनुभयो एउटा, अनि अर्को कुरा चाहिँ उहाँले जुन बेलायतलाई चाहिँ हामी यसमा लिएर आउँछौ भनेर भन्नुभयो, छिमेकी मुलुकहरूले हामीलाई चाहिँ अलिक कमजोर रूपमा अलिकति तयारी बिना बोल्ने, तयारी बिना ती पक्ष मामिलाहरूमा अगाडि बढ्ने भनेर हामीलाई चाहिँ उनीहरूले कमजोर गर्ने हेप्ने स्थिति पनि पैदा हुन सक्छ।
12: प्रधानमन्त्रीले जे भन्नुभएको छ त्यो चाहिँ एकदम गलत भन्नुभएको छ। हाम्रो देशले कहिले पनि कसैको सिमाना चाहिँ छिचोमिचो गरेको छैन, एकदम नचाहिने कुरा बोल्नु भयो।
0: नेपाल परिवेशमा पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनाऊ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
15: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभाको हिजोको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुज समिति गठन गरिएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सभामुख डोल प्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिनुभयो।
17: आज सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध जनाउँदै हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्न पुगेका थिए। त्यसक्रममा धकेला धकेल हुँदा केही मर्यादा पालकलाई सामान्य चोट लागेको बताइएको छ। प्रतिवेदनमा दोषी देखिएकालाई कार्यवाही गरिने सभामुख अर्यालको चेतावनी छ।
0: विपक्षी दलहरूको अवरोधका बीच हिजो बेलुकी 10 बजेतिर पारित प्रतिनिधि सभा नियमावली 2083 आजदेखि कार्यान्वयनमा आएको छ। राजसभा सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नयाँ नियमावलीमा संसद सञ्चालन, विधेयक प्रक्रिया र समिति सम्बन्धी विभिन्न नयाँ व्यवस्था समेटिएको छ। नयाँ नियमावलीका व्यवस्था र विपक्षी दलको असहमति के छ त? एक सामग्री।
1: नयाँ नियमावली अनुसार सरकारले दर्ता गरेको विधेयक अब 7 दिनपछि मात्र प्रतिनिधि सभामा पेश गर्न पाइनेछ भने निजी विधेयक 9 दिनपछि मात्रै पेश योग्य हुनेछ। सांसदहरूले संशोधन दर्ता गर्न पाउने 72 घण्टे समय भने यथावत राखिएको छ। नियमावलीले महाभियोग प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिए पनि निष्कर्षमा पुर्याउनै पर्ने व्यवस्था गरेको छ। अब कार्यकाल समाप्त भएपछि निर्वाचित नयाँ प्रतिनिधि सभाले 5 महिनाभित्र महाभियोग टुङ्ग्याउनु पर्नेछ। कानून न्याय तथा मानवाधिकार समितिको क्षेत्राधिकार पनि विस्तार गरिएको छ। त्यस्तै कार्यव्यवस्था परामर्श समिति सहित विशेषाधिकार समितिको सदस्य संख्या 21 घटाएर 15 सीमित गरिएको छ। विशेषाधिकार हनन सम्बन्धी छानबिन समितिले अधिकतम 3 महिनासम्म थुनामा राख्न आदेश दिन सक्ने व्यवस्था पनि स्पष्ट गरिएको छ। नयाँ नियमावलीले अपाङ्गता भएका सांसदले बैठक कक्षभित्र सहयोगी लैजान पाउने सुविधा हटाएको छ भने सांसद सम्बन्धी विषयमा प्रचलित कानूनभन्दा नियमावलीलाई विशेष कानूनका रूपमा लागू हुने व्यवस्था गरिएको छ। यसअघि व्यवस्था भए पनि गठन नभएको महिला समन्वय समिति सम्बन्धी प्रावधान समेत हटाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले नियमावली पारित गर्ने प्रक्रिया भन्दा पनि त्यसमा समेटिएका केही विषयप्रति आपत्ति रहेको जनाएको छ। कंग्रेस सांसद मोहन आचार्यले संविधानसँग बाँधिने विषय समावेश नगर्न आग्रह गरिएको बताउनुभयो।
18: अहिलेसम्म भएको यसमा चाहिँ संसदीय नियमावलीमा चाहिँ सर्वसम्मत गर्ने चलन थियो, संविधानसँग बाँचेका विषयहरू चाहिँ राख्नु हुन्न भन्ने कुरा मात्र पास गर्ने कुरा मात्र सरकार पछिको बहुमत छ भन्ने सबैले बुझेको कुरा हो, त्यो पास हुने कुरा सोधाइयो। तर त्यसो नियमावली विषयमा चाहिँ त्यसो नगर्दाखेरि चाहिँ सबैको सर्वसम्मतबाट गर्दै गर्दाखेरि चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरा।
1: नेकपा एमाले भने नियमावलीको प्रक्रिया र विषयवस्तु दुवैमा आपत्ति जनाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले धेरै विषयमा असहमति रहेको बताउँदै सर्वसम्मतिले नियमावली पारित गर्ने संसदीय अभ्यास तोडिएको आरोप लगाउनुभयो।
19: त्यहाँ चाहिँ एउटा विशेष कानूनसित जोडिएर व्यवस्था गरिएछ, आधा अड्काउसित जोडिएर एउटा व्यवस्था गरिएछ, अर्को अब संविधान संशोधनसित जोडिएर जे चिज हाल्न खोजिएछ ती विषयहरू प्रति हाम्रा गम्भीर ध्यान आकर्षणका कुरा हुन्। प्रक्रिया पनि त्यस्तरी हो त, हामी त पहिले पनि सांसद भएका मान्छौँ। यो संसद सञ्चालन गर्ने नियमावली अहिलेसम्मको अभ्यास भनेको बरु दुई महिना, तीन महिना, चार महिना, महिना लागे लागे सबैको सहमतिबाटै टुङ्ग्याउने हाम्रो परम्परा हो। उहाँलाई राता रात नटुङ्ग्याइ हुने इमर्जेन्सी पर्यो, त्यो प्रक्रियामा पनि हाम्रो असहमति हो।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिपक्षको भूमिकामाथि नै प्रश्न उठाएको छ। राष्ट्रपा सचेतक कान्ति शिखा धितालले कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहने भए पनि त्यहाँ धारणा नराखी सदनमा मात्रै उग्र रूपमा प्रस्तुत हुँदा दुवै पक्षलाई राम्रो नदेखिएको टिप्पणी गर्नुभयो।
20: प्रतिपक्षले जुन तरिकाले सदनमा प्रस्तुत हुनु भएको छ, त्यो प्रस्तुत हुनुभन्दा अगाडि त हामीले त्यो कार्यव्यवस्था परामर्श समितिमा त्यहाँ दलगत रूपमा सबैको प्रतिनिधित्व भइराखेको हुन्छ। त्यो बेलामा उहाँहरूले कहिले पनि त्यस कुराहरू नभन्ने, आफ्नो विमतिहरूलाई चाहिँ अलिकति राजनीतिक रूपमा राजनीतिक चरित्र देखाएर चाहिँ नभन्ने, तर सदनमा चाहिँ एकदम उग्र बनेर देखाउँदाखेरि चाहिँ त्यसले न सत्ता पक्षलाई राम्रो बनाइरहेको छ न प्रतिपक्षलाई राम्रो बनाइरहेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई भारतको सत्तारूढ दलले न्यानो स्वागत गरेको छ। पाँच दिने भारत भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका उहाँलाई भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले विमानस्थलमै स्वागत गर्नुभएको हो। लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने तालिका छ। भाजपाका अनुसार रासोपासँग पार्टी टू पार्टी सहकार्य शुरू गर्ने संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। औपचारिक जानकारी नदिए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेका बेला भएको रविको यात्रालाई महत्वका साथ हेरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुन्छ।
21: कृषि प्रधान देशको नारा फलाकिने नेपालमा किसानले न त दूधको मूल्य पाउँछन् न त बजार। सरकारले स्थानीय उत्पादनको प्रवर्धन, दुग्धजन्य पदार्थको विविधीकरण र युवालाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न नसक्दा किसान र उद्योगी वर्षौंदेखि मारमा पर्दै आएका छन्। आज औपचारिक कार्यक्रम गरी विश्व दुग्ध दिवस मनाइए पनि किसान र उद्योगीका समस्या भने जिउका त्यू छन्। एक रिपोर्ट।
22: दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित आज 26 विश्व दूध दिवस मनाइयो। सरकारले तामझामका साथ दिवस मनाइरहँदा धादिङका किसान विनोद पौडेल पशु आहार, औषधि, श्रमिक तथा ढुवानी खर्च बढ्ने तर दूधको मूल्य नबढ्ने किन भनेर सोध्नुहुन्छ।
23: अगाडि बढेको लगभग डेढ वर्ष भयो, 15 लाख रुपियाँ लगानी गरेर शुरूआत गरेको, फेरि पुरानी पेसामा फर्किनु पर्ने स्थिति आउलाएको छ। बजार उत्पाद छ, बजार अब कहिले फाल्नै पर्छ। अब दानाको भाउ, परालको भाउ, गाडी सबैको भाउ बढ्छ र अब दुधको भाउ चाहिँ बढ्दैन।
22: ललितपुरका किसान राजेन्द्र तिमिल सेना पनि उत्पादन लागत बढ्दा व्यवसाय सञ्चालन गर्नै कठिन भएको बताउनुहुन्छ।
24: दुधको रेट कम भुसा ढुटो, अब हामीले दानाहरू किन किन्दाखेरि रेट बढेको छ, मान्छेहरूलाई कहिले पनि माथि नआउने मात्रै भइएको छ, अलिकति रेट सबैहरू सबै रेटमा अलिकति कम भइदियो भने सकिन्छ सर। अब हामी यही पेसा गरिरहेको मान्छेहरू सकिन्छ सर। अब मै भएको कारणले चाहिँ गर्नु छोड्ने जस्तो भइरहेको छ कि सर, यहाँ अब दुःख जाने गरिरहेको छौँ, लुटिने लुटिरहेको छौँ सर। अब जुन सरकारमा त्यो महँगोमै परे भयो भने त के भएर सर?
22: किसान मात्र होइन, दुग्ध उद्योगी पनि आफ्नै समस्या सुनाउँछन्। किसानलाई हाताहाती पैसा नदिने उद्योगीहरू आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गरिरहेको तर्क गर्छन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल उत्पादनदेखि बजारीकरणसम्म राज्यको स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको बताउनुहुन्छ।
3: राज्यले चाहिँ दुध तथा दुग्ध पदार्थ आयात बन्द गरेको छ, तर फेरि स्वरूपमा चाहिँ दुध तथा दुग्ध पदार्थ बजारमा पाइरहेको छ। यो किसिमको दुविधा चाहिँ हामी एकदमै अप्ठ्यारोमा छौँ। राज्यलाई हामी भन्न गयो, राज्यले हामी आउने दिएको छैन भन्ने छ। तपाईँको सुपर मार्केटहरूमा अहिले पनि जानुभयो भने तपाईँ सहजै रूपमा दुध तथा दुग्ध पदार्थ अहिले पनि आयातित हेर्नुहुन्छ। त्यस कारणले दुध तथा दुग्ध पदार्थ यदि हामी आफ्नो छौँ, हाम्रो पुगेको छ भने आउनु हुँदैन भन्ने चाहिँ हाम्रो कुरा हो। र यसलाई नेपाल डेरी एसोसिएसनले 70 जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर यो चाहिँ हामी आयात बन्द गरौँ भन्न हामी अनुरोध गरेका छौँ।
22: सरकारी निकाय भने दुग्ध क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दावी गर्छ। राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बालक चौधरी उत्पादन वृद्धि, गुणस्तर नियन्त्रण र किसान प्रोत्साहनका क्षेत्रमा काम भइरहेको बताउनुहुन्छ।
5: उपभोक्ता सबैको सहकार्यमा एउटा अध्ययन कमिटी गठन हुन्छ र त्यस अध्ययन गरे पश्चात चाहिँ अब समय पनि आइसकेको छ, यो चाहिँ दुधको मूल्यमा पनि समायोजन गर्नुपर्छ, त्यसको विचार गर्नुपर्दछ। यो किसानको माग जुन नेपाल सरकारले लिएको छ कि इम्पोर्ट चाहिँ नगरौं, हाम्रो सामान्य प्रधानमन्त्रीज्यूले पनि प्रमोट गर्नुभएको छ, त्यसको कारणले गर्दा दुध खपतमा चाहिँ थोरै वृद्धि भएको छ, हाम्रो माननीय मन्त्रीज्यूबाट त्यो प्रमोसन भएको छ।
22: सरकार भने किसानलाई उत्पादनमा सहुलियत र व्यवसायीलाई बजारीकरणका लागि सहयोग गर्नुको साटो तर्साउन उद्दत देखिएको छ। वर्षौंदेखि दुग्ध क्षेत्रको दिगो विकासका लागि भन्दै उन्नत नस्ल सुधार, कृत्रिम गर्भाधान, पशु बीमा तथा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि करोड़ौं रूपियाँका कार्यक्रम सञ्चालन गरिएको सरकार परिमाण निकाल्न सकेको छैन। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी पनि लोकप्रियताका लागि निर्देशन दिन लाग्नु भएको छ। विश्व दूध दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले दुग्ध व्यवसायलाई किसानको बक्यौता रकम तत्काल भुक्तानी नगरे कार्यवाहीको चेतावनी दिनुभएको छ।
6: कार्यकारीलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग विभिन्न क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो। त्यस पछाडि तपाईँहरूले मान्दै मान्नु भएन भने हामी अर्को स्टेप फरवर्डमा जानु नपरोस्। यसलाई चाहिँ थ्रेट नमान्नु होला, हाम्रो अनुरोध मानिदिनु होला। जसरी यो सरकारसँग चाहिँ जनताको अपेक्षा छ, त्यसरी यो सरकारले पनि तपाईँहरूसँग एउटा सहजीकरणको अपेक्षा गरेको छ।
21: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
25: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
26: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
27: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
28: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478726873।
25: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
29: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
30: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
4: यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्याएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-509 र मोबाइल 98453-0653।
21: प्राप्त भई नसकेको बताउनु भएको थियो। आयोगले जेठ 13 गते सरकारलाई जेएनजे आन्दोलनको अनुसन्धान प्रतिवेदन सिफारिश सरकारलाई बुझाएको 29 पेजको सिफारिश खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको छ। आयोगका सूचना अधिकारी श्याम बाबु काफ्रेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्णपाठ सरकारलाई दिने अभ्यास नभएको बताउनु भएको छ।
1: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमै शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक 26.72 अंकले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज बजारमा 35 कम्पनीको मूल्य बढ़दा 233 कम्पनीको शेयर मूल्य घट्यो भने 2 कम्पनीको स्थिर रह्यो। कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन 6.3 अर्ब कारोबार भएकोमा आज 5.61 अर्ब शेयर मात्र खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
21: दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको SUP01001649 नम्बरको जीप भैरवी गाउँपालिका 5 कालगैंडामा दुर्घटनामा परेको हो। दुर्घटनामा कालीकोटको शुभ कालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कल बहादुर रोकाए, शुभ कालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुत्ती सरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानको राजधानी बेरूतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्न सेनालाई आदेश दिनुभएको छ। हिजबुल्लाहसँगको द्वन्द चर्किँदै गइरहेको समयमा यो आदेश दिइएको हो। इजरायली पक्षका अनुसार हिजबुल्लाहको प्रमुख गढ़ मानिने बेरूतको दक्षिणी क्षेत्र दाहिएमा रहेका आतंकवादी लक्ष्यहरूलाई निशाना बनाइनेछ। यो कदम इजरायली नागरिकमाथि भएका आक्रमण र अप्रेलमा अमेरिकी मध्यस्थतामा गरिएको युद्धविरामको उल्लंघन प्रतिक्रिया स्वरूप भएको नेतन्याहुले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेतन्याहुको घोषणापछि बेरूतको दक्षिणी उपनगरबाट धेरै लेबनानी नागरिकहरू सुरक्षित स्थानतर्फ भागेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओउनसँग फोनवार्ता गर्नुभएको छ। उहाँले प्रारम्भिक चरणमा लेबनानी अधिकारीहरूले हिजबुल्लाहलाई इजरायलमाथिका आक्रमण रोक्न दवाब दिने अनि त्यसको बदलामा इजरायलले बेरूतमा थप सैन्य आक्रमण नगर्ने प्रस्ताव राखेको बीबीसीले जनाएको छ। यसले क्रमिक रूपमा तनाव घटाउने र युद्धविरामलाई व्यवहारिक रूपमा लागू गर्ने वातावरण बनाउन सकिने अमेरिकी पक्षको दावी छ।
21: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बोर्ड सदस्यीय दायित्वको उल्लंघन गरेको आरोपमा क्यानाडा क्रिकेट संघलाई निलम्बन गरेको छ। आईसीसीको विश्वव्यापी प्रशासकीय निकायको भ्रष्टाचार विरोधी इकाईले केही साता अघिदेखि संघमाथि अनुसन्धान शुरू गरेको थियो। संघ निलम्बनमा परे पनि क्यानाडाको राष्ट्रिय टोलीले भने आईसीसीका प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। राष्ट्रिय टोलीको कार्यक्रम सञ्चालन र विकासका लागि क्यानाडाले आईसीसीको आर्थिक सहयोग भने प्राप्त गर्न सक्नेछ, तर उक्त रकम आईसीसीको प्रत्यक्ष निगरानीमा स्वीकृत कार्यक्रममा मात्र प्रयोग गर्न पाइनेछ। क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशनद्वारा अप्रेलमा प्रसारित एक वृत्तचित्रमा क्रिकेट क्यानाडाको शासनमा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो। त्यसमा धेरै खेलाड़ी र अधिकारी संलग्न थिए, जसमा खेल हेरफेर र हिंसाको धम्की पनि समावेश थियो। आईसीसी बोर्डले आफ्नो सदस्यता दायित्वहरूको गम्भीर उल्लंघनका कारण क्रिकेट क्यानाडालाई सदस्यता निलम्बन गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।
1: र नेपाली राष्ट्रिय क्रिकेट टोलीका 3 खेलाड़ीले लंका प्रिमियर लीग खेल्ने भएका छन्। नेपालका स्टार स्पिनर सन्दीप लामिछाने, कुशल भूर्तेल र अलराउण्डर दिपेन्द्र सिंह एरीले लंका प्रिमियर लीग खेल्ने भएका हुन्। आज भएको अक्सनमा भूर्तेललाई कोलम्बो क्याप्स र एरीलाई जाफना किङ्सले अनुबन्ध गरेको हो। उनीहरू दुवैजना एसोसिएट्स क्याप विधाबाट बिक्री भएका हुन्। यो विधाको बेस प्राइस 15,000 अमेरिकी डलर रहेको छ। यसअघि लामी छानेलाई जाफना किङ्सले किनेको थियो। उनी 20,000 डलर अर्थात करिब 30,00,000 नेपाली रूपियाँमा बिक्री भएका हुन्।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
1: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी छौरे।
2: नमस्ते, म गीतकार संगीतकार राजकुमार बबर। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0

0: स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
2: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
5: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
6: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
7: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
9: बिना टाका प्रभावकारी उपचार,
6: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
9: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
6: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
9: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
10: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
5: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
6: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू,
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
11: होइन भाइला,
12: लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू,
10: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको

0: जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-28
5: र 98-578-37-255।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-35-825।

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुख महोदय।
0: रासोपा सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भएता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाव बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
5: सकेसम्म प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाति अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न राष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुनै तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ, अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
8: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन, नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो, अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौं, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
9: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
2: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
9: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारण भन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
2: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ। त्यो देखि
9: अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नारी छाम्न खोजेका पनि हुन सक्छन्। यो राष्ट्रपाभित्र जसरी बालिन शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति। त
2: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई। त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
9: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाइवाले स्वागत गरेका थिए। अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
2: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
0: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
11: मध्यपश्चिम ट्याङ्क यति बेला रात्रिको 9 बजेको छ।

0: प्राप्ति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। डाङमा टिप्परको ठक्करबाट 2 जनाको मृत्यु भएको छ। तुलसीपुरको गुम्ला चोकमा सोमबार बिहान RA1 91 नम्बरको टिप्परले RA1 33 90 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको डाङका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमै नगरपालिका 5 का 35 वर्षका मनोज नेपाली र उनका 5 वर्षका छोरा मिरांश नेपाली रहेको प्रहरीले सुनाएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते बाबु छोरालाई तुलसीपुर स्थित राप्ती पारदर्शिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको थियो। छोरा मिरांशको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र बाबु मनोजको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएको पनि प्रहरीले सुनाएको छ। मोटरसाइकलमा सवार मृतक मनोजकी श्रीमती 34 वर्षीय अनुसा नेपालले सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएको प्रहरीले सुनाएको छ। मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक शेरबहादुर थापालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको हकहित र मनोबल वृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभा लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको योगदान उच्च छ। संघीय प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बुधे माग तथा सुझाव पत्र पेश गरेको थियो। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक का सुविधा क्षमता अभिवृद्धिका लागि तालिम सामाजिक सुरक्षा कोषमा आबद्धता चाडपर्व खर्च दुर्घटना तथा मृत्यु राहत कोष मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखिएको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाहरूका लागि 50,000 दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल स्वास्थ्य स्वयंसेवी संघले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यान आकर्षण गराएको छ। र नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरको 4थो परिषद आज तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले निवृत्त शिक्षक समाज सक्रिय बनाउनका लागि स्वयं निवृत्त शिक्षकहरू नै सक्रिय रूपले लाग्नुपर्ने र निवृत्त शिक्षकका सेवा सुविधा थप गराउनका निमित्त समाजमा आबद्ध सबै शिक्षकहरू एकताबद्ध भएर आवाज उठाउनु पर्ने र बहालवाला राष्ट्र सेवकहरूलाई थप गरिएको महँगी भत्ता सुई अनुपातमा सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई पनि थप गर्न नेपाल सरकार समक्ष माग गरेका छन्। कार्यक्रममा नगर सचिव दामोदर नेपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वसन्तराज नेपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमा व्यापक छलफल गरी आगामी 1 वर्षका लागि सांगठनिक तथा आर्थिक कार्यदिशा तय गरी पारित गरिएको थियो। कार्यक्रममा केन्द्रको आह्वानमा दाङ जिल्लामा सञ्चालन गरिएको विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा विषयक निबन्ध प्रतियोगितामा जिल्लामा उत्कृष्ट अंक प्राप्त गरी राष्ट्रिय स्तरमा 2रो स्थान हासिल गर्न सफल जनकल्याण माध्यमिक विद्यालय दूतराजगिरी छात्रा करिश्मा विकलाई केन्द्रबाट प्राप्त प्रमाणपत्र सहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो भने तुलसीपुरका 59 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको प्रकाशन हाम्रो चिनारी नामक स्मारिका रजत विशेषाङ्क चार र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। नेपाल निवृत्त शिक्षक समाज तुल्सीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष गोविन्द निपानीको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, पूर्व जिल्ला अध्यक्ष विष्णु प्रसाद शर्मा अधिकारी, जिल्ला सदस्य वृन्दा योगी, केन्द्रीय प्रतिनिधि विष्णु प्रसाद आचार्य, कोराही नगर समितिका अध्यक्ष बलदेव अधिकारी, कोराही नगर समितिका सचिव गिहेन्द्र गौतम, सल्लाहकार नवराज लामिछानी, आशीवन सदस्य माधव लामिछानी, नगर समिति सदस्य मदन कुमार आचार्य, अभिभावक पुतला विकट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। तुल्सीपुर नगर समितिका उपाध्यक्ष हिमा आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर निपानीले गर्नुभएको थियो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नु पर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: ले, देख्नु भएन? औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कति जोडी फिल्ममै भने नि थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईँकै हातबाट छात्र भित्र लिन आउनेछु।
1: लाली बजार र मिज्यू
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
0: मिटेन्सन लिएर
3: जहाँ हिँडेको के रहेछ भागेको
4: मिजु पनि कसरी फेरि पठाएको छ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज
1: यो दाँत दुखेर मर्नु भयो
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
1: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
7: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27
7: 98-41-68-47-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
8: खै जन्म दर्ता दिनुहोस् त
9: जन्म दर्ता गरेको छैन नि म्याडम
8: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
9: ए पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डाकीको नमस्कार। गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण खुन्ती शिविर सञ्चालन भइरहेको छ। कृषि योग्य जमिनको माटोको अवस्था पहिचान गरी आवश्यकता अनुसार मलदान प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ता राम यादवले जानकारी दिनुभयो। कृषि विकास शाखाले किसानहरूलाई माटो परीक्षण गराएर मात्र मलदान प्रयोग गर्न आह्वान गरेको छ। पछिल्लो समय जथाभावी तथा अत्याधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वर शक्ति घट्दै गएको र माटोको गुणस्तरमा नकारात्मक असर परेको गढवा गाउँपालिका कृषि विकास शाखाका कृषि प्राविधिक हेमराज पुनले बताउनुभयो। शिविर मार्फत किसानहरूको खेतबारीबाट ल्याइएका माटोका नमूनाहरू परीक्षण गरी माटोमा रहेको पोषण तत्व अम्लीयता तथा आवश्यक मलदानको मात्रा सम्बन्धित जानकारी प्रदान गरिनेछ। यसबाट किसानहरूले बालीको आवश्यकता अनुसार वैज्ञानिक तरिकाले मलदान प्रयोग गर्न सक्ने विश्वास लिएको छ। कृषि विकास शाखाका अनुसार हिजो वडा नम्बर 6 को वडा कार्यालयमा माटो परीक्षण शिविर सञ्चालन भएको हो भने आज वडा नम्बर 7 को वडा कार्यालयमा शिविर सञ्चालन भएको छ। अन्य वडाहरूमा भने शिविर सम्पन्न भइसकेको छ। शाखाले सम्बन्धित वडाका सम्पूर्ण किसानहरूलाई माटोको नमूना लिएर शिविरमा सहभागी हुन अनुरोध समेत गरेको छ। गाउँपालिकाले कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा माटोको संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। दाङको गोराहीमा आज एक कार्यक्रमको आयोजना गरी बौद्धिक अपाङ्गता दिवस मनाइएको छ। कार्यक्रममा सहभागीहरूले बौद्धिक अपाङ्गता भएकाहरूको हक अधिकार र सहजीवनयापनका लागि तीनवटै सरकार गम्भीर बन्नुपर्ने र काम गर्नुपर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि डीसीले बौद्धिक अपाङ्गता भएकाहरूको जीवनस्तरमा थोरै भए पनि सुधारका संकेत देखा परेको र तीनवटै सरकारले यस बारेमा कुरा सुनेर काम थालेको बताउनुभयो। बौद्धिक अपाङ्गता अभिभावक संघ दाङका अध्यक्ष निशा शर्माको अध्यक्षता एवं खोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डीसीको प्रमुख अतिथितामा भएको कार्यक्रममा अपाङ्ग सञ्जाल दाङका चिन्तामणि पौडेल, खोराही 15 का कार्यवाहक वडा अध्यक्ष लेखनाथ बुढाथोकी, आधारभूत विद्यालय बाल मन्दिरकी शिक्षक पुष्पा दाहाल, रामशंकर यादव लगायत बौद्धिक अपाङ्गता भएका बालबालिकाका हेरचाह र शिक्षा दिशाका लागि उनीहरूका अभिभावक निकै पीड़ामा रहेको भन्दै राज्यले यसमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो। बौद्धिक अपाङ्गता अभिभावक संघ दाङका सचिव नवराज आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गता अभिभावक संघ दाङका फिल्ड अधिकृत धर्म बहादुर यादवले गर्नुभएको थियो। र सल्यान प्रहरले छुट्टाछुट्टै कार्यवाहीमा 3 थान अवैध फरुवा बन्दुक बरामद गरेको छ भने ब्राउन सुगरसहित 1 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यही जेठ 17 गते वनघाट कोपिण्डे नगरपालिका 12 निगालचुला स्थित बस्याउरा सामुदायिक वन क्षेत्रमा अवैध बन्दुक फेला परेको हो। उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गुप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले 3 थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। बरामद बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले सुनाएको छ। त्यसै गरी यही जेठ 15 गते बागचोर नगरपालिका 2 थारमारेक बजारबाट लागू औषध ब्राउन सुगरसहित 1 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको सवारी साधनमा चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल 440 मिलिग्राम ठूलो पदार्थ फेला परेपछि बागचोर नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरेको हो। उनलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको प्रहरीले सुनाएको छ। सूचना अधिकारी तथा प्रहरी निरीक्षक भट्टराईले अवैध हतियार तथा लागू औषध नियन्त्रणका लागि जिल्लाभर निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको बताउनुभयो।
अस्ट्रेलियालाई राति 10 बजेको मध्यपश्चिम अलर्ट सकियो। यी अलर्टसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: यही जीवन में गहन शांति को खोज कसरी करने सब प्रज्ञा पुरुष को ऋषि को बुद्ध पुरुष को अनुभव हो कि यही जीवन में गहन शांति में उतरिन सकिन्छ। रोग छ, रोग मैले सिध्याउँ अनि बल्ल म शान्त बन्न सक्छु होला, अथवा जीवनमा कुनै अभाव छ भने त्यो अभावलाई मैले समाधान गरे भने बल्ल शान्त हुन सक्छु होला। व्यक्ति भित्रको शान्ति खोज्ने र शान्त बन्ने प्रक्रिया ध्यान हो। जुन कुरा तपाईले स्वीकार गर्न सक्नुहुन्न त्यही नै विषय तपाईको मनमा अति विचार बनेर आउँछ, त्यसैले तपाईको मनलाई अपहरण गरेर लैजान्छ। तपाई शान्त हुन सक्नुहुन्न, त्यसकारण ध्यानमा बसेको बेलामा कसैप्रति नराम्रो विचार आयो भने पनि स्वीकार गर्नुहोस्। कुनै कामनाको वासनाको विचारहरू आए, कुनै नयाँ विषय मनमा उठ्यो भने खुसी हुनुहोस् कि त्यो विषयप्रति म सजग हुन पाउने भयो। हरेक विषय हेर्नु नै छ, कुनै पनि विषयबाट भाग्नु छैन। आफूबाट भागेर शान्ति कहिले पनि आउँदैन, जे छ त्यसको सामना गरेर मात्र शान्ति आउँछ। यही जीवनमा गहन शान्तिको खोज कसरी गर्ने, त्यो गहन एवं अविचलित शान्ति प्रत्येक प्राणीको खोज हो। कुन प्राणी होला जो शान्ति चाहँदैन, एकछिन सम्झिनुहोस् त त्यो क्षण, जब तपाईँ केही कुरा सकेर, कुनै कार्य सकेर, अथवा घरमा कोही बिरामी थियो उसलाई सम्हाल्नुभयो, कहीँ समस्या समाधान भयो, अनि घर गएर लुगा फुकालेर जुत्ता फुकालेर आफ्नो झोला छेउमा राखेर रा, कहीँ थचक्क गएर बस्नुभयो, त्यो शान्तिको क्षण। प्रत्येक व्यक्ति त्यसै गरी शान्त हुन चाहन्छ। यो शान्ति गहन मात्रै छैन, अविचलित पनि छ। त्यस्तो कुराको खोज प्रत्येक व्यक्तिको जीवनमा छ। अब प्रश्न उठ्छ कि त्यो गहन शान्ति जीवनमा पाइन्छ कि पाइँदैन, कि मृत्युपछि मात्रै गहन शान्ति हुने, किनभने हामी कसैको मृत्यु भयो भने हामी भन्छौँ चिर शान्तिमा डुब्यो, अङ्ग्रेजीमा लेख्ने गरिन्छ रेस्ट इन पिस। होइन, यो मुर्दा शान्तिको विषय नै होइन, मुर्दा शान्तिको कुरा नै होइन। यही मानव जीवन नै, यही मानव जीवनमा पुरै शान्त हुन सकिन्छ। सबै प्रज्ञा पुरुषहरूको, ऋषिहरूको र बुद्ध पुरुषहरूको अनुभव हो कि यही जीवनमा गहन शान्तिमा उत्रिन सकिन्छ। त अब प्रश्न उठ्छ, यही जीवनमा गहन शान्तिमा उत्रिन सकिन्छ, गहन शान्ति हामीले प्राप्त गर्न सकिन्छ भने के यो स्थान विशेषमा हुन्छ कि कुनै मन विशेषमा हो कि व्यक्ति विशेषमा हुन्छ? यदि स्थान विशेष अथवा जियोग्राफी विशेष हो भने त्यो ठाउँमा जाउँ जहाँ गएपछि शान्ति उपलब्ध हुन्छ। शान्ति बाहिर हुँदैन, कुनै ठाउँले तपाईँलाई शान्त हुन सहज बनाउन सक्छ, त्यो वातावरण प्रदान गर्न सक्छ, तर शान्ति व्यक्तिभित्र हुन्छ। कुनै व्यक्ति विशेष पनि होइन, कुनै मन विशेष पनि होइन, यस्तो भए पनि शान्त हुन्छु, त्यो शर्तसहितको शान्ति होइन, निशर्त हुन्छ शान्ति। र जुनसुकै घडीमा पनि म शान्त हुन सकौँ, यदि म कुनै अप्ठ्यारो बेला आयो, जीवनमा कुनै चुनौती आएर त्यतिखेर अशान्त भएँ भने अरू बेलाको मेरो शान्ति के काम लाग्यो? त्यसकारणले आउनुहोस् त्यस्तो शान्तिको खोजी गरौँ जुन शान्ति जे भए पनि नडगमगाओस्, अविचलित रहोस्, त्यो गहन शान्ति जहाँबाट बाहिर निस्किने आवश्यक नहोस्। त्यो शान्ति कहाँ छ त? त्यो शान्ति कुनै स्थान विशेषमा छैन, त्यो शान्ति व्यक्ति विशेषमा पनि छैन, त्यो शान्ति प्रत्येक व्यक्तिको हृदय क्षेत्रमा छ। त्यो शान्तिको केन्द्र प्रत्येक व्यक्तिको हृदय हो, त्यसकारणले हामीले आफ्नै हृदयभित्र खोज्नुपर्छ। हामी मन्दिरहरूमा जाउँला, तीर्थस्थलमा जाउँला, कहीँ पहाडमा जाउँला, गुफामा जाउँला, तर तिनले शान्ति दिने होइन, तिनले त एउटा वातावरण बनाइदिने हो जहाँ मेरो मन अलिकति शान्त हुन सक्छु भनेर सहज होस्। त शान्ति व्यक्तिभित्रै छ भने त्यो शान्ति खोज्ने प्रक्रिया चाहिँ के हो त? व्यक्तिभित्रको शान्ति खोज्ने र शान्त बन्ने प्रक्रिया ध्यान हो। सारा मनुष्य शान्ति खोजिरहेको छ र ध्यान ले त्यो खोजेको शान्ति उपलब्ध गराउँछ प्रत्येक व्यक्तिलाई। ध्यान त्यो विज्ञान हो। अब थोरै शान्तिको बारेमा अरू बुझाउला। शान्तिका दुईटा स्थिति हुन्छन्। एउटा के हुन्छ भने नि, जीवनमा मैले जुन कुराबाट दुःख पाइरहेको छु वा जुन कुराको अभाव छ त्यसलाई म समाधान गरौं, त्यसबाट म अलग हुन चाहन्छु। जस्तो रोग छ, रोग मैले सिद्ध्याउँ अनि बल्ल म शान्त बन्न सक्छु होला। अथवा जीवनमा कुनै अभाव छ भने त्यो अभावलाई मैले समाधान गरेँ भने बल्ल शान्त हुन सक्छु होला। त यो एक प्रकारको जीवनमा भएका समस्या समाधान गरेर आउने शान्ति, यो नकारात्मक शान्ति हो। यी त फेरि आउँछन्। आज एउटा रोग निको भयो मेरो, भोलि फेरि अर्को रोग लाग्न सक्छ। यी दुःखहरू आइ नै रहन्छन्। तर यी दुःखहरूको माझमा, यी रोगहरू अशान्तिहरूको माझमा पनि शान्त हुन सक्ने खुबी प्रत्येक व्यक्तिभित्र छ। त्यसकारणले त्यो समस्या समाधान गरेर आउने शान्ति मात्रै होइन है, आफूभित्रको शान्तिको कुण्ड फेला पारेपछि त्यो कुण्डबाट बग्ने अविचल जल, त्यस्तो शान्ति, त्यो शान्तिका लागि सिक्नुपर्ने हो ध्यान। थोरै ध्यानको कुरा गरौं। अब ध्यान त्यो विज्ञान हो जसले मलाई मभित्र नै फर्काउँछ जहाँ शान्तिको खजाना लुकेको छ। तर यसरी पुग्नलाई ध्यानलाई कसरी प्रयोग गर्ने त, त्यो गहिराईमा जानका लागि कस्तो प्रकारको ध्यान गर्ने? हेर्नुहोस्, ध्यानका विधिहरू विभिन्न छन्, जुनसुकै विधि तपाईँले प्रयोग गर्नुहोस्। तर मुख्यत केही कोसे ढुङ्गाहरू आउँछन्, केही अनुभवहरू आउँछन् ध्यानका। ती अनुभवहरू, ती कोसे ढुङ्गालाई समात्नुहोस्। जस्तो तपाईँ बसेको ठाउँबाट काठमाडौँ आइपुग्न विभिन्न बाटाहरू होलान्, कोही उडेर आउलान्, कोही हिँडेर आउलान्, मोटरबाट आए पनि धेरै प्रकारका मार्गहरू होलान्। काठमाडौँ जहाँबाट आए पनि सङ्केत त प्राप्त हुन्छ नि, काठमाडौँ आएको सङ्केत हुन्छ। कहीँ कलङ्की आउनुभयो होला, अथवा चाहिँ तपाईँ कहीँ भक्तपुरबाट प्रवेश गर्नुभयो होला, नुवाकोटबाट प्रवेश गर्नुभएको होला। त्यसपछि भित्र छिरेपछि चक्रपथ आउँछ, त्यसका आफ्ना सङ्केतहरू छन्। त्यहाँभन्दा भित्र छिरेपछि अग्ला घरहरू होलान्, अलि व्यस्त सडकहरू होलान्, धेरै मोटरगाडी होलान्, धेरै मानिसहरू होलान्, दौडधुप धेरै होला। यस्ता प्रकारका जुन सङ्केतहरू हुन्छन् नि, भित्र पनि ती सङ्केतहरू हुन्छन् कि म शान्तिको छेउछाउ पुग्दैछु। ती सङ्केतहरूलाई कसरी बुझ्ने? पहिलो, जब म ध्यानमा बस्छु, ध्यानमा दुईटा कुरा हुन्छन्। एउटा त मेरो अनुभवमा आउने कुरा हुन्छ। जस्तो म बसे, सबभन्दा पहिले के अनुभवमा आउँछ? मेरो शान्ति अनुभवमा आउँदैन।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
9: ए बाबु हजुर टच बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गराउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
12: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
13: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
14: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9028।

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: सबभन्दा पहिले जुन अशान्ति छ नि कहीँ मेरो मनमा कहीँ पीड़ा छ कहीँ दुःख छ कहीँ मेरो मन मेरो भावनामा कसैले असर गरेको छ ठोस पुर्याएको छ सबभन्दा पहिले त्यही याद आउँछ सबैभन्दा पहिले यी अशान्तिहरू यी नकारात्मक भावनाहरू नकारात्मक विचारहरूको एउटा भावले घेर्न थाल्छ त्यही जुन आफूतिर फर्किन खोज्दाखेरि सबैभन्दा पहिले नकारात्मकतासँग जोडिन्छ त्यो अनुभवमा आउँछ दुःख अनुभव आउँछ पीड़ा अनुभवमा आउँछ दौड़िरहेको मन अनुभवमा आउँछ त्यसैलाई ऋषिहरूले वैतरणी नदी भने विभिन्न नामले अलग अलग धर्म सम्प्रदायमा चिनिन्छ तर एउटै एउटै खाले भाव आउँछ बौद्धहरूले के भने मार भनेको मार त्यो शक्ति हो जसले मलाई मेरै शान्तिमा पुग्नबाट रोक्छ त त्यो पहिलो पत्र हो अब तपाईँ खुसी हुनुहोस् कि तपाईँले मारलाई अनुभव गर्न थाल्नुभयो जब तपाईँ ध्यानमा बस्नुहुन्छ तब मात्रै तपाईँको अविचलित मन अगाडि आउन थाल्छ कहिल्यै नसोचेका मान्छेहरू याद आउन थाल्छन् कहिले नसम्झेका मान्छेहरू कहिले नसम्झेका घटनाहरू याद आउन थाल्छन् विभिन्न चित्रहरू आउन थाल्छन् तपाईँको मानस पटलमा विभिन्न व्यक्तिहरू घटनाहरू जुन तपाईँले कहिले सोच्नु भएको छैन ती पनि आउन थाल्छन् तपाईँले भन्नुहुन्छ कि किन म यति आज अशान्त भएँ बाबा ध्यानमा बस्दा त झन् बढी अशान्त भएँ ध्यानमा म त शान्त हुनुपर्ने हो मैले बाटो बिराएँ कि होइन बाटो बिराउनु भएको छैन ध्यानमा सबैभन्दा पहिले हाम्रो जुन वैतरणी क्षेत्र छ मार क्षेत्र छ अथवा नकारात्मक क्षेत्र छ अङ्ग्रेजीमा जसलाई वेबरिङ कन्सियसनेस भनिन्छ त्यही अनुभवमा आउँछ यदि तपाईँ ध्यानमा बस्दा विचारहरू धेरै तेज दौडिन थाले भने खुसी हुनुहोस् प्रगति गर्न थाल्नु भएछ भन्ने बुझ्नुहोस् किनभने ध्यान चाहिँ विचारबाट भाग्नु होइन यी अशान्तिहरूबाट भाग्नु होइन ध्यान चाहिँ यी सबैप्रति उपलब्ध हुनु हो यी सबैप्रति सजग हुनु नै ध्यान हो बस सजग भइराख्नुहोस् अब तपाईँले गर्नु केही छैन ध्यान हो केही नगर्ने स्थिति त्यो निष्क्रिय जागरूकता हो ध्यान जब यी विभिन्न कुराहरूले तपाईँलाई घेर्न थाल्छन् यी वैतरणी क्षेत्रका विभिन्न विषयहरू तपाईँको मानस पटलमा जब आउन थाल्छन् यी सबैप्रति तपाईँ बस खुला हुनुहोस् आरामसँग बसेर हेरिराख्नुहोस् कसरी जसरी एउटा बालकले सड़कको छेउमा बसेर सड़कमा गुडिरहेका यातायातका विभिन्न साधनहरूलाई बडो आनन्दले हेरिरहन्छ ऊ विचलित हुँदैन राम्रो गाडी आयो भने यो गाडी चाहिँ मेरै हुनुपर्छ भन्दैन कोही राम्रो मान्छे देख्यो भने यो मान्छे मेरै हुनुपर्छ भन्दैन मन नपर्ने कुरा देख्यो भने ओहो छिटो गइदिए हुन्थ्यो भन्दैन बस ऊ हेर्नुको आनन्द लिन्छ त्यसै गरी आफूभित्र हेर्नुको आनन्द लिनु नै ध्यान हो बस बसेर आनन्द लिनुहोस् आउन दिनुहोस् जति पनि आउँछन् बस थाहा पाइराख्नुहोस् एकैपटक धेरै आउँछन् त्यो पनि थाहा पाउनुहोस् अब बिस्तारै तपाईँ देख्नुहुन्छ कि भित्र आउँदै जाँदै गरेको श्वास छ श्वासले एक प्रकारको संवेदना लिएर आएको हुन्छ भित्र आउँदाखेरि श्वास चिसो हुन्छ र जब बाहिर जान्छ श्वास नाकको प्वालमा ठोकिँदाखेरि तातो अनुभूति दिएर जान्छ त्यो चिसो र तातो अनुभूति श्वासले दिन्छ त्यो पनि एक प्रकारको संवेदना हो त्यो संवेदना बस थाहा पाइराख्नुहोस् तपाईँ बस्नुभएको छ बस्दाखेरि कहीँ कम्मर दुख्छ घुँडा दुख्छन् शरीरमा कहीँ असहज अनुभव हुन्छ मन कहीँ दौडिन्छ कुनै विचार आउँछ नातिनुहोस् त्यो सबैलाई थाहा पाइराख्नुहोस् त्यो सजगता अथवा त्यो थाहा पाउने जुन भाव छ त्यही हो साक्षी भाव बस तपाईँ बस्नुहोस् नातिकन भन्नुहोस् तपाईँको मनलाई शरीरलाई जे जे उपद्रव गर्ने हो गर म आज हेरिरहन्छु तिमी सबैको नृत्य म हेर्छु त्यही भएर त ऋषिहरूले जीवनलाई लीला भने बस त्यो एउटा लीला हो, एउटा नाटक मञ्चन भइरहेको छ। तपाईँ त्यसको दर्शक बन्नुहोस्, नातिनुहोस्, त्यहीँ रहिराख्नुहोस्। बिस्तारै बिस्तारै अब एकपछि अर्को गर्दै यी विभिन्न दृश्यहरू आउँछन्। तर तपाईँ जब प्रभावित हुनुहुन्न, तपाईँ जब सबैलाई थाहा पाइराख्नुहुन्छ, अब यी दृश्यहरू, यी अनियन्त्रित विचारहरू कम हुँदै हुँदै जान्छन्। तपाईँको भित्रको मनको आकाश खाली हुँदै जान्छ, एकैचोटि खाली हुँदैन। नातिनुहोस्, बिस्तारै बिस्तारै अगाडि बढ्नुहोस्। तपाईँ हतार गर्नुभयो भने नि, हतारको क्षणमा भित्र मलाई ध्यान लागिहालोस् भन्ने छ भने त्यसले फेरि नयाँ विचार जन्माउँछ। अपेक्षा नै नयाँ विचार हो, कुनै अपेक्षा नराख्नुहोस्। अपेक्षाले तपाईँको दौडिरहने मनलाई अझ तेज गतिमा दौडाउँछ। तपाईँको अलिअलि शान्तिमा डुब्न थालेको मनमा फेरि नयाँ विचारका तरङ्गहरू ल्याउँछ। जसरी शान्त झिलमा, शान्त पोखरीमा हामी ढुङ्गा हान्दा तरङ्गायित हुन्छ पोखरी, त्यसै गरी कुनै पनि अपेक्षा जन्माउनु भयो, यस्तो भइदिए हुन्थ्यो, यस्तो नभइदिए हुन्थ्यो, आज मलाई ध्यान किन लाग्यो, किन लागेन, यस्ता विभिन्न प्रकारका भित्र सोच विचारमा जान थाल्नुभयो भने तपाईँले आफ्नो शान्त पोखरीमा ढुङ्गा हानेर तरङ्ग जन्माउँदै हुनुहुन्छ, अशान्त बनाउँदै हुनुहुन्छ। त्यसकारणले त्यही जमिराख्नुहोस्, आउन दिनुहोस्, शरीरलाई हेर्नुहोस्, मनलाई हेर्नुहोस्। बाहिर कोही मानिसहरूको आवाज होला, त्यो आवाजलाई स्वागत गर्नुहोस्, सबै कुरालाई स्वीकार गर्नुहोस्, स्वागत गर्नुहोस्। यी दुईटा शब्द याद राख्नुहोस्, एउटा हो स्वीकार, अर्को हो स्वागत। बस सबै स्वीकार गर्नुहोस् र सबैलाई स्वागत गर्नुहोस्। जुन कुरा तपाईँले स्वीकार गर्न सक्नुहुन्न, त्यही नै विषय तपाईँको मनमा अति विचार बनेर आउँछ, त्यसैले तपाईँको मनलाई अपहरण गरेर लैजान्छ, तपाईँ शान्त हुन सक्नुहुन्न। त्यसकारण ध्यानमा बसेको बेलामा कसैप्रति नराम्रो विचार आयो भने पनि स्वीकार गर्नुहोस्। कुनै कामनाको, वासनाको विचारहरू आए, इन्द्रियहरू अलि विचलित भए, आत्तिए, इन्द्रियहरू भट्किए, तपाईँलाई प्यास लागेको छ वा तपाईँलाई केही भएको छ भने पनि त्यसलाई पनि बस साक्षीको विषय बनाउनुहोस्। त्यसलाई थाहा पाइराख्नुहोस्, तपाईँको काम त्यहाँ रहने, थाहा पाइराख्ने मात्र हो, अरू केही गर्ने होइन। जब तपाईँ यसरी थाहा पाइराख्नुहुन्छ, मात्र सजग भइराख्नुहुन्छ, बिस्तारै तपाईँको मानसपटलमा भएका जुन विचारका तरङ्गहरू छन् बिस्तारै कम हुँदै जान्छन्। बादल कम भएपछि के हुन्छ, आकाशमा सूर्य लाग्न थाल्छन्। सूर्य त पहिले नै थिए, बस बादलले सूर्यलाई छोपेको थियो। त्यो सूर्यको उज्यालो प्रकाश, त्यो चेतनाको प्रकाश बिस्तारै बिस्तारै बादल हट्दै गएपछि तपाईँको मानसपटलमा आउन थाल्छ। जुन बेला तपाईँका विचारहरू एकैछिनका लागि पनि बन्द हुन्छन्, सामान्यतया कति बेर, दुईदेखि तीन सेकेन्डका लागि पनि जब बन्द हुन्छन्, त्यति क्षण बादल फाटेर वा बादल छरिएर चेतनाको सूर्य कहीँ आकाशमा आए जस्तै तपाईँभित्र केही शान्तिका लहरहरू आउन थाल्छन्। आउन दिनुहोस्।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825630021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 9847862377।
4: शुद्ध पानी पिउनुहोस्, स्वच्छ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी, शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कोराही 15, तुलसी पुसोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9849725700।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू,
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
13: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 0825990079, मोबाइल नम्बर 9848710030 र 9829954555।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: भर्ना खुल्यो।
17: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
16: हाम्रा विशेषताहरू,
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
16: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
17: शान्त तथा पारिवारिक वातावरण भएको,
16: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
17: तिहार सुसारको राम्रो व्यवस्था भएको,
16: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
17: घरको जस्तै माया पाउने,
18: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
19: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
18: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
20: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट

0: होस्टल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि।
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
0: वेटर र वेट्रेस,
2: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना:
4: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
3: डाक्टरद्वारा गरिने उपचारहरू:
4: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
4: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
4: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
3: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने,
4: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
5: बिरामी जाँच निमिति यही जेष्ठ 23 गते शनिबार
6: समय बिहान 9 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
5: भर्ना खुल्यो।
9: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: कार्यक्रमहरू:
9: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
10: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
11: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज, घोराई 16, सानी अम्बापुर, सरादाङ।
12: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-28
9: र 98-578-37-255।
13: प्रत्येक व्यक्तिको जीवनमा आउँछन्, आत्तिनु पर्दैन, हतारिनु पर्दैन। शान्ति प्रत्येक व्यक्तिको स्वभाव हो, आफ्नै स्वभावमा फर्किनु छ, नभएको कुरा ल्याउनु छैन, भएको कुरामा काम गर्नु छ। त्यसकारणले हतार नगरिकन स्थिर रहनुहोस्। कुनै नयाँ विषय मनमा उठ्यो भने खुसी हुनुहोस् कि त्यो विषयप्रति म सजग हुन पाउने भए। अब हरेक विषय हेर्नु नै छ, कुनै पनि विषयबाट भाग्नु छैन। आफूबाट भागेर शान्ति कहिले पनि आउँदैन। जे छ त्यसको सामना गरेर मात्र शान्ति आउँछ। त्यसकारणले त्यही टिक्नुहोस्। ती बादलहरू बिस्तारै फाट्दै जान्छन्। अब जब एकछिनका लागि शान्ति आयो, नमात्तिनुहोस्, त्यससँग कुनै पनि प्रकारको जोड नबनाउनुहोस्। बस आयो, आउन दिनुहोस्, जे आउँछ आउन दिनुहोस्, जे जान्छ जान दिनुहोस्। एकदम स्थिर भएर मात्र सजग बनिराख्नुहोस्, मात्र अध्ययन गरी

राख्नुहोस् भित्र, एउटा विद्यार्थीको जस्तो मन, एउटा वैज्ञानिकको जस्तो मन चाहिन्छ ध्यान गर्नका लागि। अब स्थिर रहनुभयो तपाईँ भने अशान्तिका विषयहरू कम हुन थाले। यो तालिम सबभन्दा महत्वपूर्ण हो, सजगताको तालिम वा साक्षीको तालिम सबभन्दा महत्वपूर्ण हो। अब बिस्तारै आउन दिनुहोस्, त्यसपछि तपाईँले पाउनुहुनेछ कि जति अशान्ति कम हुँदै गए, विचारहरू कम हुँदै गए, भित्रको शान्ति उद्घाटित हुन थाल्छ। तर यो अन्तिम होइन, निरन्तर स्थिर बनिराख्नुपर्छ। धेरै साधकहरूलाई, ध्यानीहरूलाई अलिकति शान्ति आउने बित्तिकै म पुगिसके भन्ने भ्रम जन्मिन्छ। यो यात्राको पहिलो सिँढी हो, अन्तिम सिँढी होइन, किनभने यो शान्ति हल्लिन्छ। अब तपाईँले जुन शान्ति प्राप्त गर्नुभएको छ नि, त्यो कुनै कारण विशेषले आएको शान्ति हो, अकारण होइन। अकारण शान्ति त अझ गहिरोमा हुन्छ, अझै गहिरोमा। त्यसकारणले आफ्नो साधना, आफ्नो अभ्यासलाई निरन्तरता दिनुहोस्। त्यसकारणले न दिन न रात, न सफलता न असफलता, बस यात्राको आनन्द लिनुहोस्। त्यो यात्राको यस्तो गहिरो आनन्द हुन्छ कि त्यहाँ मूल्याङ्कन कसले गर्ने? त्यो मूल्याङ्कन गर्ने मनले नै नयाँ विचार जन्माएर अशान्तितिर आफू उन्मुख हुन थाल्छ। त्यो लेखा जोखा मूल्याङ्कन छोड दिनुहोस्, बस तपाईँ जम्नुहोस् त्यहाँ, हतार नगर्नुहोस्, बडो धैर्यताका साथ त्यहाँ जम्नुहोस्। जब तपाईँ जम्दै जम्दै जानुभयो, फेरि कुनै बेला तपाईँको मन फेरि आच्छादित हुन्छन् ती विचारहरूले, फेरि आउँछन्। विचारहरू मात्रै आउँदैनन्, फेरि पुराना दुःखका श्रृङ्खलाहरू प्रारम्भ हुन्छन्। तर यसलाई परीक्षाको घडी बनाउनुहोस्, प्रतीक्षाको घडी बनाउनुहोस्, नातिनुहोस्, त्यही जमिराख्नुहोस्, त्यही टिकिराख्नुहोस्, अरू कुनै कुराको अपेक्षा नगर्नुहोस्। बिस्तारै अब जब तपाईँको जीवनमा सजगता आउँछ, अपेक्षा शून्यता आउँछ, कामना शून्यता आउँछ, त्यो घडी बल्ल तपाईँभित्रको असली शान्तिलाई उद्घाटित गर्न सक्ने घडी हो। तर यो पनि अन्तिम होइन है, जब तपाईँ यसमा टिकिराख्नुहुन्छ, यसलाई ऋतम्भरा प्रज्ञा भनिन्छ। ऋतम्भरा तत्र प्रज्ञा, पातञ्जल योग सूत्र, भगवान बुद्धका अनुसार पनि यो एउटा शान्तिको सानो ठाउँ हो, यो पूरा शान्ति होइन। किनभने नि यो सकारण हो, कुनै कुरा मनमा तपाईँको मिल्यो तपाईँ शान्त हुनुभयो, कुनै कुरा मिलेन अशान्त हुनुभयो। सकारण हो शान्ति, यो अकारण होइन। तपाईँ यसमा टिकिराख्नुभयो, अविचलित रहनुभयो भने कुनै दिन भित्र तपाईँको प्रयासको बावजुद, तपाईँको प्रयासलाई ध्यानमै नराखेर कुनै दिन अचानक भित्रको शान्ति उद्घाटित हुन थाल्छ। अब यो अप्रयास शान्ति हो, यो शान्ति चाहिँ असली शान्ति हो। अब तपाईँ अशान्त हुन खोजे पनि सक्नुहुन्न, किनभने त्यो शान्तिले तपाईँलाई घेर्न थाल्छ चारैतिरबाट। अघिको शान्ति चाहिँ उपायबाट आएको थियो, यो निरुपाय शान्ति हो। अघिको सकारण शान्ति थियो, यो अकारण शान्ति हो। यो शान्ति तपाईँले भन्न सक्नुहुन्छ यो अस्तित्वको कृपा वा ईश्वर कृपा वा चेतनाको कृपा, यो कृपा रूपमा आएको छ, यो उपहारको रूपमा आएको छ। तपाईँको प्रयासले आउँदैन, प्रयासले आउने शान्ति त फेरि जान्छ, किनभने चौबिसै घण्टा प्रयास गरिराख्न त सकिँदैन। त्यसकारणले उपायहरू गरिराख्नुहोस्, आफ्ना उपाय, आफ्नो साधना गरिराख्ने, तर त्यो शान्तिको प्रतीक्षा गर्ने, जुन शान्ति आकाश फुटेर झरेझै तपाईँमा झर्नेछ, यो शान्ति चाहिँ गहन शान्ति हो, यो शान्ति अविचलित शान्ति हो। र यही शान्ति हो जुन शान्तिको चर्चा यी महामानव, यी मनुष्यका परम सौभाग्य, यी नरश्रेष्ठ भगवान बुद्धले गरे, यो शान्ति हो, त्यो अन्तिम शान्ति हो। त्यो अन्तिम शान्तिसँगै पछाडि पछाडि आनन्द आउनेछ, बीचको शान्तिमा आनन्द धेरै आउँदैन। अब यो अविचलित शान्तिमा पुग्दाखेरि एउटा गहन आनन्दको भाव आउनेछ। त्यहाँ पुग्नु होला, नरोकिनु होला, त्यहाँ पुगेपछि नै नरोकिनु होला, साधनालाई जारी राख्नुपर्छ। त्यही भएर बुद्धले भन्नुभयो, चरैवेति